0: निकालिन्छ मृतकबाट, त्यो चाहिँ हामीलाई परीक्षण गरेर यसको कज अफ डेथ आदि इत्यादिको लागि पठाउनुहुन्छ। हिस्टोपेथोलोजी पढाएको छौँ हामी, फोरेन्सिक विज्ञ चाहिँ होइन। आफैलाई बहुत गाह्रो लागिरहेको हुन्छ, त्यो रिपोर्ट गर्न मान्छे तयार हुनुहुन्न, कुनै पनि ल्याबले स्याम्पल लिँदैन, एनपिएचएलले लिइरहेको छ, हाम्रो त्यो स्कोप अफ वर्क नभए पनि हामी त्यसमा न ट्रेन छौँ न केही छौँ, यस्तो टिस्यु चिन्नेसम्म चाहिँ छौँ, त्यति हेरेर रिपोर्ट दिइदिन्छौँ, डाक्टरले के गर्नुहुन्छ, त्यो हिस्टोपेथोलोजीको स्याम्पल पनि त त्यही टेस्ट हुनु पर्यो नि। त्यहीँको मान्छे जो त्यहाँ करियर बिल्ड गर्नुहुन्छ, उहाँको एक्सपर्टिज र हाम्रो एक्सपर्टिज त कहिले पनि सेम हुन सक्दैन। ह्युमन हेल्थ भन्दा यो बढी अझ अप्ठ्यारो र मोर सेन्सिटिभ छ, किनकि यसले त कसैको लाइफ, कुनै बेगुनालाई यसले सजाय दिएसम्म दिन सक्ने हुन्छ गलत प्रमाणले। हाम्रो त रिजल्ट एकचोटि गलत भयो भने फेरि त्यसलाई सच्याउने ठाउँ पनि हुन्छ। सो त्यसको चाहिँ के दायरा हुने, के दायरा नहुने, फर इक्जाम्पल डीएनएको कुरा गर्यौँ, परीक्षण हामी त डिजिज आइडेन्टिफिकेसनको लागि पनि गर्छौँ नि, त्यो एनपिएचएलले गरि पनि रहेको छ सर्टेन डिजिजको लागि, अरू ल्याब्सले पनि गर्छ, त्यो चाहिँ यसको दायरामा आउने छैन है भनेर सम्बन्ध पनि मेन्सन गर्नुपर्ने हुन्छ। ल्याब संस्था चलाउनलाई यो त एउटा टेक्निकल फिल्ड हो नि, इट इज नट जस्ट वान एडमिनिस्ट्रेटिभ लेबोरेटरी होइन। टेक्निकल भएपछि जसरी हामी ह्युमन हेल्थमा रजिस्ट्रेसनको व्यवस्था राखिएको छ, हामी त प्र्याक्टिस गर्नलाई त रजिस्टर हुनुपर्छ। फोरेन्सिक काहीँ पनि त्योभन्दा कम हो र त्यसमा डिफरेन्ट हुन सक्ला, कोही एमडी प्याथोलोजी गरेको आउला, एमडी फोरेन्सिक गरेको आउला, कोही फोरेन्सिक साइन्सै पढेको आउला, बायोलोजीबाट ट्रेन गरेको आउनु होला, सर्टेन यस्तो यस्तो जनशक्ति हुने, तिनीहरूको लागि चाहिँ रजिस्ट्रेसन हुनलाई कुनै एउटा काउन्सिलकै व्यवस्था गर्न सकिन्छ कि? त अहिले त त्यो सबै गर्न सक्छ नि। जुन दण्ड सजायको कुरा गर्नुभएको छ, त्यसमा चाहिँ मेरो के भनाइ छ भने, अग्री दण्ड सजाय कानूनमा व्यवस्था हुन्छ, हुनुपर्छ। एट द सेम टाइम आजकै डेटमा हाम्रो ल्याबमा साथीहरू किन अरू ल्याबले लिनुहुन्न स्याम्पल? हामी त एउटा राष्ट्रिय दायित्व भनेर जस्ट आउट अफ स्कोप भर पनि गरिरहेछ। आई यसमा त केही प्रब्लम पर्यो भने भोलि त हामीलाई फसाइदिएला नि, हामी त एक्सपर्ट त होइन नि, त्यो कन्फिडेन्सै छैन, नबुझेर पनि केही गल्ती भयो भने त अदालतमा 10 चोटि फेरि बयान दिन बोलाउला, हामीलाई फसाइदिएला। डाक्टर साहबले आएर कति काउन्सिलिङ गरेपछि साथीहरू त टिचिङ हस्पिटलले लिँदैन, टिचिङ हस्पिटलको फोरेन्सिक मेडिसिनमा गरेको अटोप्सी एनपिएचएलसम्म आउने अवस्था थियो। किन यो झमेलामा कसले परिरहने? हाम्रो विज्ञतै पुग्दैन, पछि हामीलाई नै फसाइदिन्छ यो रिपोर्टमा केही भयो भने। त्यो दण्ड सजाय राखेर भोलि तपाईँको टेक्निकल विज्ञले काम गर्छ, मेडिकल नेग्लिजेन्सको जसरी हुन्छ नि एउटा त्यसको त तरिका हुनु पर्यो नि। अहिले नै त्यो सबै राखिदिएर यो कारणले चाहिँ उसलाई चाहिँ सजाय गर्नुपर्ने भन्ने त्यसरी चाहिँ अलिकति नभएर त्यो सब त पछि नेवाले पनि सम्बोधन गर्न सक्छ, त्यसलाई छानबिन गर्ने हुन्छ नि, त्यो ल यसरी कसैले गरेको पाइएमा चाहिँ छानबिन गर्ने, विज्ञ लडाइदिने, त्यो रियलमा जानी नेग्लिजेन्स गरेको हो कि? त्यो काम गर्दाखेरि त नोबडी इज 100% पर्फेक्ट होइन, जस्तो राम्रो ल्याबले पनि मिस्टेक त गरेकै हुन्छ। भनेपछि त्यो सिचुएसनल मात्र भएको हो कि, त्यो त नियतवश भएको हो कि भनेर त्यो सबै कुराहरू विचार गर्नुपर्ने होला दण्ड सजाय राख्नलाई। एकदमै त्यो गरिदिएपछि त काम गराउन सक्नुहुन्न है, जो त्यति चाहिँ मेरो भनाइ रह्यो।
1: संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति डाक्टर ओजस्वी शेरचन, यहाँ सुनेको विषयवस्तु हामीले यो खालको छलफल पछिको निष्कर्ष जुन प्रस्तुत गर्छौं त्यसलाई पनि आगामी दिनमा समितिले अगाडि बढाउला, विचार राख्नको लागि अनुरोध गर्दछु मान्यज्यू।
2: आज यस एकदम इम्पोर्टेन्ट विधेयक सम्बन्धी छलफलको कार्यक्रममा मलाई पनि सहभागी बनाउनु भएकोमा कार्यक्रम सञ्चालकज्यूलाई धेरै धेरै धन्यवाद। धन्यवाद तपाईँहरूको अमूल्य सजेसनको लागि। मैले पनि यो विधेयक चाहिँ नि एकचोटि सरस्वती हेरेको छु, विधेयक आफैमा चाहिँ एकदम गुड एक्सलेन्ट भन्ने कन्डिसनमा चाहिँ छैन भनेर मैले पनि देखेँ, मैले पनि बुझेको छु, र तपाईँहरूको पनि सबैको कुराहरू चाहिँ समेटेर चाहिँ यसलाई अझै हाउ टु मेक इट बेटर वेन वी आर टर्निङ दिस इन्टु एन एक्ट, यसलाई चाहिँ कस्तो खाले एक्ट बनाउने ताकि चाहिँ हाम्रो यो जस्टिस सिस्टमले पनि यसबाट फाइदा लियोस् र यसमा सम्बन्धित सबै एक्सपर्टहरूले पनि विदाउट देम गेटिङ द क्रिटिसिजम होइन कसरी यसलाई चाहिँ लिगलाइज र एकदम नियम कानून पूर्वकै कसरी चलाउने भनेर देयर निड्स टु बी सम चेन्जेस द्याट इज नेसेसरी भन्न चाहन्छु।
1: सभापतिज्यू, यहाँ मलाई केही साथीहरूले के भन्नुभएको छ भने आज हामी जति छलफल गर्यौं जे कुराहरू यहाँ आयो के समितिले यसलाई स्वीकारेर हाम्रा विषयवस्तुहरू पनि भोलि विधेयकमा आउँछन् त भन्नुभएको छ, यसमा छोटोमा केही थप्न चाहनुहुन्छ कि?
2: विज्ञकै टेबल थ्रुबाट वृहत छलफल, अझै यो त वान राउन्ड भयो, म त भन्छु यस्तो छलफल त अझै इट्यासुको 2-3 राउन्ड अझै डिटेलमा पढेर अझै हामीले नयाँ कुराहरू कसरी इन्क्लुसिभ गर्न सक्छौँ, हाम्रो राष्ट्रको अर्थतन्त्र, हाम्रो राष्ट्रमा कति रिसोर्सेस र यो आर्थिक अवस्था छ त्यसलाई ध्यानमा राखेर हाउ वी क्यान फुल्ली युटिलाइज द्याट एन्ड स्टिल कम विथ पोलिसिज द्याट इज पर्टेनिङ टु दि पपुलेसन भनेर हामी त्यसरी जानुपर्छ। र तपाईँहरूले भनेको धेरै कुराहरू आज मैले टिपिसकेको छु, त्यो कुराहरू चाहिँ मैले समितिमा एड्रेस गर्दै गर्दाखेरि चाहिँ डिस्कसन फोरम चाहिँ इट ह्याज टु कन्टिन्यू। यदि हामीले साँच्चै नै इफेक्टिभ पोलिसी बनाउने हो, हामीले खास गरी यो शिक्षा र स्वास्थ्य जस्तो यस्तो कुराहरूमा चाहिँ रियली डेभलप गर्ने हो भने चाहिँ वी निड एक्सपर्ट्स ओपिनियन, त्यही भएर यो एकदम स्वागत योग्य छ, यसको लागि हजुरलाई धेरै धेरै धन्यवाद।
3: राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक 2081ले प्रयोगशालाको व्यवस्थापनको बारेमा धेरै कुरा समेट्न खोजेको भए पनि परीक्षणको समयमा कुनै कमजोरी वा गल्ती भएमा सरकारवाला निकायलाई कार्यवाहीको दायरामा ल्याउन कुनै व्यवस्था गरेको छैन। विधेयकमा थप्नुपर्ने विषयका बारेमा समीक्षा गर्दै हुनुहुन्छ नेपाल ल क्याम्पसका सहायक क्याम्पस प्रमुख अधिवक्ता डाक्टर रमेश पराजुली।
4: अब यसको सबल पक्षहरू पनि छ यो एक्टको, यसको ब्रोड ज्युरिस्डिक्सन छ, जस्तै यसले बायोलोजिकल स्याम्पल, नन बायोलोजिकल स्याम्पल डकुमेन्ट्सहरू होइन, कृति लगायतको कुराहरू, फिङ्गरप्रिन्ट्सदेखि लिएर सबै कुराहरू, फिजिकल इभिडेन्सेसहरू, इलेक्ट्रोनिक डिजिटल मेटेरियल्सहरूको पनि यसले सबै कभरेज गर्छ भने, अर्को स्ट्रक्चरल अटोनोमीको कुरा पनि गर्छ, एउटा बोर्ड अफ डिरेक्टरको कुरा गर्छ र क्लियर एक्जिक्युटिभ पावर्सहरू कसको के हुने भन्ने कुरा पनि यसले गर्छ, स्पेसलाइज स्टाफिङ एक्सपर्ट्सहरूलाई स्टाफको रूपमा राख्ने कुरा पनि गर्छ भने, फाइनेन्सियल फ्रेमवर्कमा चाहिँ एउटा आफ्नै छुट्टै फन्ड म्यानेजमेन्ट गर्ने, अकाउन्ट गर्ने, अडिटिङलाई चाहिँ म्यान्डेटरी गर्ने भन्ने खालका कुराहरू यसका सबल पक्षहरू छन्। डिएनए एकदमै इम्पोर्टेन्ट कुरा हो, एकदमै सेन्सिटिभ कुरा पनि हो, यो डेटा प्रोटेक्सन सम्बन्धी हामीसँग कुनै सेफ गार्ड एडुकेट छैन यसमा। त्यसपछि गएर डिसेन्ट्रलाइजेसन ग्याप्सहरू विभिन्न प्रोभिन्सेसहरूमा फेडरल ल्याबोरेटोरीजहरू होइन प्रोभिन्सियल ल्याबोरेटोरीजहरूको बीचमा कसरी के रेगुलेट गर्ने भन्ने खालको गाइडलाइन्सले पुग्दैन, लिगल फ्रेमवर्क नै आवश्यक पर्छ, त्यो कुरा मौन छ। त्यसपछि चेन अफ कस्टडीका कुराहरू, एउटा रिजिड लोकलाइज प्रोटोकल्सहरू, जस्तै क्राइम सिन अफिसर्सदेखि लिएर यो ल्याबोरेटोरी सब्मिसनसम्मका कुराहरू, चेन अफ कस्टडीलाई पनि राम्रोसँग रेगुलेट गर्ने लिगल फ्रेमवर्क पनि यसमा थप्न आवश्यक छ। त्यसपछि रिसोर्स प्लानिङहरू, कसरी यो आइएसओ र आइआइईसी 17025 फोरेन्सिक एग्रिडेसनमा पुग्ने, हाम्रो डिएनए परीक्षणलाई चाहिँ इन्टरनेसनल अर्गनाइजेसन फर स्ट्यान्डर्डाइजेसन आइएसओ र इन्टरनेसनल इलेक्ट्रो टेक्नोलोजिकल कमिसन आइईसीको स्ट्यान्डर्डमा कसरी पुर्याउने दीर्घकालीन रूपमा भन्ने स्ट्राटेजिक भिजन यसमा देखिँदैन। यो ऐन अन्तर्गतका कसुरहरू पनि त हुन्छन् होला नि त, तर यो किन एक्सेप्सनको रूपमा पर्यो, यसमा किन कसैलाई पनि एउटा रूल अफ लको फ्रेमवर्कभित्र बाँध्ने प्रयास गरिएन, एउटा च्याप्टर थुप्रै छुट्टै थप्न जरुरी छ अफेन्सेस पनिसेबल भनेर, र निम्न कार्यहरूलाई चाहिँ क्रिमिनलाइज गर्न जरुरी छ यो ऐन अन्तर्गत, नेशनल फोरेन्सिक साइन्स ल्याबोरेटोरी इस्टाब्लिसमेन्ट एन्ड अपरेसन एक्ट, त्यो जुन ऐन छ ऐनभित्र एउटा छुट्टै कसुर तथा सजायहरू भन्ने च्याप्टर थप्न आवश्यक छ, जुन अहिलेसम्म कसैले पनि त्यो थप्नुपर्छ भन्ने कुरालाई हाइलाइट गरेन अथवा त्यो कुरालाई महत्व दिएन अथवा त्यो स्किप हुँदै आएर हामी पनि चुप लाएर बस्यौं, अब त्यस्तो तालले चल्दैन। तीनटा कुराहरूलाई क्रिमिनल अफेन्सको रूपमा यो ऐनभित्र ल्याउनुपर्छ। पहिलो साइन्टिफिक इन्टिग्रिटी, एक्सपर्ट्सहरूले वस्तुनिष्ठ हुनुपर्ने कि नपर्ने, इथिक्सभित्र बस्नुपर्ने कि नपर्ने, मोरल हुनुपर्ने कि नपर्ने, कि एक्सपर्ट्सलाई भगवान मानेर छोडदिने, मरेको हो कि मारेको हो भन्ने कुरामा ममा एउटा आकार थप्नलाई मोलमोलाई भयो भने के गर्ने, त्यसलाई हेर्ने हामीसँग कुनै ल चाहिन्छ चाहिँदैन, मलाई मा चाहियो कि मालाई म बनाइदिउँ भनेर यदि कोही एक्सपर्टले सेवाग्राहीलाई भन्यो भने त्यसलाई रेगुलेट गराउने खालको ल हामीले ल्याउने कि नल्याउने, वी हेभ टु बी सिरियस, एउटा कुरा। अर्को ब्रिच अफ डाटा प्राइभेसी, त्यहाँभित्र भएको डेटाहरूलाई ब्रिच गर्यो एक्सपर्टले अथवा अरू कसैले, कोर्टमै पनि आएर त्यो डाटा लिक हुन सक्ला, जुडिसियल अफिसरबाट हुन सक्ला, जजबाट हुन सक्ला, त्यसलाई हामीले छोडदिने कि त्यसलाई पनि अकाउन्टेबल बनाउने, यो डेटा प्राइभेसीको कुराहरू। त्यसपछि गएर अब्स्ट्रक्ट द एडमिनिस्ट्रेसन अफ जस्टिस, न्याय पर्ने कुरामा अब्स्ट्रक्सन जसले गर्छ त्यसलाई पनि कसुरको भागीदार क्राइमको रूपमा चाहिँ हामीले रिकग्नाइज गर्नुपर्छ, त्यो जो पनि हुनसक्छ, फोरेन्सिक एक्सपर्ट हुनसक्छ, ट्रान्सपोर्टर हुन पनि सक्छ, त्यो रिपोर्टलाई एक ठाउँबाट अर्को ठाउँमा लिएर जाने ट्रान्सपोर्ट गर्ने व्यक्ति, लयर हुनसक्छ, प्रोसिक्युटर हुनसक्छ, जुडिसियल स्टाफ हुनसक्छ, जज हुनसक्छ, न्याय पार्ने कुरामा यदि कोही बीचमा अब्स्ट्रक्सन गर्न आउँछ भने द्याट सुड बी क्रिमिनलाइज, यो फोरेन्सिक एक्टमै मेन्सन गर्नुपर्छ भन्ने मलाई लाग्छ। चरम लापरवाही गर्यो, इभिडेन्सेसहरूलाई कन्टामिनेट गर्यो, त्यताको अर्को एउटा परीक्षणको स्याम्पल अर्कै केसको अर्कोसँग मिसाएर त्यो गरिदियो होइन, त्यो ग्रस नेग्लिजेन्स, मेडिकल नेग्लिजेन्समा डक्टरको मात्रै नेग्लिजेन्स हुँदैन, हस्पिटलको मात्रै हुँदैन, नर्सको मात्रै हुँदैन, फार्मास्युटिकल कम्पनीको मात्रै हुँदैन, अब फोरेन्सिक सेक्टरमा पनि फोरेन्सिक एक्सपर्ट्सको नेग्लिजेन्सलाई पनि रिकग्नाइज गर्नुपर्ने हुन्छ।
5: राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक 2081 गरिएको व्यवस्था र यसमा सुधारका लागि सरकारवालाको सुझाव, विचार र धारणा प्रस्तुत गर्दा गर्दै कार्यक्रम हेलो सांसदको समय सकिन लागेको छ। कार्यक्रम हेलो सांसद सुनिसकेपछि तपाईँको मनमा उठेका विचार वा प्रश्न भए हामीलाई पठाउनुहोला, हामी सम्बोधनको प्रयास गर्नेछौं।
3: साझाखबर@gmail.com इमेल पठाउन सक्नुहुनेछ। हाम्रो आइभीआर नम्बर 01-5268-646 जुनसुकै बेला फोन गरेर आफ्नो विचार वा प्रश्न पनि रेकर्ड गराउन सक्नुहुनेछ।
5: कार्यक्रम हेलो सांसदको अर्को भागमा फेरि भेटौँला। तबसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्।
3: नमस्कार।
6: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
7: अहिले बिहानको ठीक 6 बज्यो।

0: आवाज बिहीनको आवाज परिवर्तनको संवाहक रेडियो दिदी बहिनी 95.2 MHz
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
2: आज 2083 साल जेठ 30 गते शनिबार जुन 13 तारीक सन् 2026 नेपाल सम्बत 1146 अधिक जेठ कृष्ण पक्षको त्रयोदशी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
2: रावल आयोगको प्रतिवेदन 31 वर्षपछि कार्यान्वयनमा जाँदै काठमाडौँ महानगरभित्र झण्डै 2000 रोपनी जग्गा अतिक्रमित। नेपाली भूमि सुस्तामा भारतीय सुरक्षाकर्मी पसेपछि स्थानीयवासीको प्रतिकार।
1: बाल सैनिक प्रयोग दण्डनीय अपराध ठहरिने कानून बनाउन सर्वोच्चको आदेश। नक्कली भूटानी शरणार्थी प्रकरणमा पर्सीदेखि प्रतिवादी पक्षका वकिलको बहस। 2000 नेपालीलाई पोर्चुगलमा आवश्यक अनुमतिका लागि आवेदन दिने मौका।
2: सिन्धुपाल्चोकमा अपाङ्गता भएका व्यक्ति र परिवारका सदस्य तरकारी खेतीमा रमाउँदै। ऋण सम्झौता भए पनि तीनकुने जडीबुटीमा फ्लाइओभर र अण्डरपासको काम शुरू भएन। निर्माणको काम रोकेका आयोजनाहरूलाई कार्यवाही गर्न निर्देशन।
1: अमेरिका र इरान बीच युद्ध अन्त्यका लागि सम्झौता हुँदै सबै आक्रमण रद्द गरिएको अमेरिकाको भनाई। मध्यपूर्व युद्धका कारण विश्व अर्थतन्त्रको वृद्धि दर कमजोर हुने विश्व ब्याङ्कको अनुमान।
2: र विश्वकपमा आज राति कतार अनि स्विजरल्याण्ड खेल्ने, भोलि चार खेल हुने। बिहान ब्राजिल र मोरक्को खेल्दै अग्रता जोगाउन नसक्दा क्यानाडासँग बराबरीमा रोकियो बोस्निया एण्ड हर्जेगोभिना।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: साझा खबरको सबैभन्दा शुरूमा हिजो काभ्रेमा भएको दुखद दुर्घटनाको प्रसंग।
1: बीपी राजमार्ग अन्तर्गत काभ्रे प्रान्चोकको नवबुद्ध नगरपालिका 2 बुचाकोट नजिकै सेल्फी डाँडामा बस दुर्घटना हुँदा 8 जनाको घटनास्थलमै मृत्यु भएको छ। जिल्ला प्राधिकारले काभ्रे प्रान्चोकका अनुसार बनेपाबाट रोशी गाउँपालिका 6 सुगुरे जाँदै गरेको अरणीको यातायातको 23 ख 8389 नम्बरको बस दुर्घटना हुँदा 8 जनाको घटनास्थलमा मृत्यु भएको हो भने 16 जना घाइते यात्रु घाइते भएका छन्। प्रहरी नायक उपरीक्षक रविन विष्टले बनेपाबाट रोशीतर्फ जाँदै गरेको बस हिजो दिउँसो 2:15 बजे अनियन्त्रित भई सड़कबाट करिब 300 मिटर तल खोजमा खसेको बताउनुभयो।
4: मृतक मध्ये 4 जना आइडेन्टिफाई भएको छ। 1 जना फूलमाया तामाङ हुनुहुन्छ वर्ष 34 को, इन्द्र बहादुर झाकी हुनुहुन्छ वर्ष 75 को, रोशी गाउँपालिका 6, अनि उहाँ चाहिँ यो बसको ओनर पनि हो है, बसको साउ। अनि अर्को प्यारी माया तामाङ वर्ष 60, उहाँको पनि रोशी गाउँपालिका वडा नम्बर 8 घर। बम बहादुर भण्डारी दैलेख घर भएको वर्ष 30 को, उहाँ चाहिँ नेपाली सेनाको अमलदार पदमा कार्यरत हुनुहुन्छ। 16 जना घाइतेमा 2 जना गम्भीर घाइतेको एसएसयूमा बढाएर उपचार भइरहेको छ। चालकको भनाइअनुसार चाहिँ हजुरको त्यो टाइरोइड खुस्केपछि अहिले चाहिँ स्टेरिङको सन्तुलन गुमाउन पुग्दाखेरि चाहिँ दुर्घटना भयो भन्छ।
1: यसैबीच प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले काभ्रे प्लान्चो जिल्लाको नवबुद्ध नगरपालिका 2 बुचाकोटमा यात्रुवाहक बस दुर्घटना हुँदा 8 जनाको मृत्यु भएको विषयमा दुःख व्यक्त गरेको छ भने 16 जना यात्रु घाइते भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ। हिजो दिउँसो 23 ख 8398 नम्बरको बस करिब 2:15 दुर्घटनामा परेको थियो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सहसचिव तथा प्रवक्ता हिमराज अर्यालद्वारा जारी प्रेस विज्ञप्तिमा बस दुर्घटनामा गहिरो संवेदना प्रकट गरिएको छ, साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरिएको छ। नेपाल सरकारले यस घटनाको अनुसन्धान गरी दुर्घटनाको कारण पहिचान गर्न सम्बन्धित निकायलाई निर्देशन समेत दिएको छ।
2: काठमाडौँ महानगरभित्र मात्रै झण्डै 2000 रोपनी सरकारी तथा सार्वजनिक जग्गा शक्तिशाली व्यक्ति र समूहले अतिक्रमण गरेको निष्कर्ष निकालेको रावल आयोगको प्रतिवेदन 3 दशक अर्थात 30 वर्षपछि दराजबाट निस्कने भएको छ। सरकारले ती जग्गा खाली गराउने र अतिक्रमणकारीमाथि कानूनी कार्यवाही अगाडि बढ़ाउने गरी निर्णय पनि गरेको छ, कार्यान्वयनको
1: कामना पनि गरिएको छ। नेपाल सरकारले यस घटनाको अनुसन्धान गरी दुर्घटनाको कारण पहिचान गर्न सम्बन्धित निकायलाई निर्देशन समेत दिएको छ।
2: काठमाडौँ महानगर भित्र

0: पछि सरकारले 1935 रोपनी भन्दा बढ़ी जग्गा फिर्ता ल्याउने तथा अतिक्रमणमा संलग्नमाथि कानूनी कार्यवाही गर्ने निर्णय हिजो गरेको हो। जग्गा छानबिन सम्बन्धी चर्चित रावल आयोगको 31 वर्ष अघिको प्रतिवेदन अहिले कार्यान्वयन गर्ने सरकारको निर्णयलाई चासोका साथ हेरिएको छ। 2049 तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले सरकारी सार्वजनिक जग्गा छानबिनका लागि आयोग गठन गर्नुभएको थियो। आयोगको प्रतिवेदन गत 21 फागुनको निर्वाचनपछि बनेको राष्ट्रिय स्वतन्त्र पार्टीको शक्तिशाली सरकारले कार्यान्वयन गर्ने निर्णय गरेको हो। हिजोको मन्त्री परिषदको बैठकका निर्णयबारे बताउँदै मन्त्री सस्मित पोखरेलले भन्नुभयो,
1: संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदल 2082 2083 असार मसान्तसम्मको लागि म्याद थप गर्ने, दोस्रोमा सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय आयोग रावल आयोगको प्रतिवेदन 2052 कार्यान्वयन गर्न भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिने र अन्त्यमा अर्थ मन्त्रालयको श्री रमेश कुमार भिताल सिन्धुपाल्चोकलाई लेखामान बोर्डको अध्यक्ष पदमा मनोनयन गर्ने
0: निर्णयसँगै रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने बाटो खुला भएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सम्बन्धित सबै निकायसँगको समन्वयमा आवश्यक कानूनी प्रक्रिया पूरा गरेर आयोगको प्रतिवेदन कार्यान्वयन सम्बन्धी कार्य सम्पादन अघि बढ़ने पनि जानकारी दिइएको छ। आयोगले काठमाडौँ महानगरका तत्कालीन 35 ओडामा जग्गा अतिक्रमण सम्बन्धी विस्तृत विवरण संकलन गर्दै नापी नक्सा र चित्र सहित प्रतिवेदन तयार पारेको थियो। प्रतिवेदन तयार भएको समयावधिमा काठमाडौँ महानगरका ओडा संख्या 35 थिए, जुन अहिले 32 सीमित छन्। आयोगले 2022 सालमा गरिएको नापी नक्सा र 2044 दोहोरो नक्सालाई आधार मानि सरकारी तथा सार्वजनिक जग्गाको स्थलगत अध्ययन गरेको थियो। आयोगले प्रतिवेदन बुझाए पनि सरकारले लामो समयसम्म त्यसको कार्यान्वयनमा कुनै ठोस पहल गरेनन्। त्यसको 8 वर्षपछि 2060 अधिवक्ता प्रकाश मणि शर्मा सहितले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई विपक्षी बनाउँदै आयोगको प्रतिवेदन कार्यान्वयनका लागि परमादेश माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
2: सर्वोच्च अदालतले बाल सैनिक प्रयोगलाई दण्डनीय अपराध ठहर गर्ने गरी कानून बनाउन निर्देशनात्मक आदेश दिएको छ। साथै सैन्य दुरूपयोग बाल सैन्य दुरूपयोग सम्बन्धी मुद्दामा हिजो फैसला गर्दै सर्वोच्चले 18 वर्ष मुनिका बाल बालिकालाई कुनै पनि सैन्य बलमा समावेश वा उपयोगलाई पुनत निषेध गर्नुपर्ने भनेको छ। सशस्त्र द्वन्दकालमा बाल सैनिकको भर्ना र प्रयोगको विषयलाई लिएर लेनिन विष्ट लगायतले दायर गरेको रिटमा सुनाई गर्दै न्यायाधीशहरू सपना प्रधान मल्ल, सुनिल पोखरेल र शान्ति सिंह थापाको पुनः इजलासले सरकारका नाममा आदेश जारी गरेको हो। सत्य निरूपण तथा मेलमिलाप आयोग ऐनको तेस्रो संशोधनले बाल अधिकारको गम्भीर उल्लंघनको परिभाषाबाट बाल सैनिकको प्रयोगलाई वञ्चित गरेको महसुस भएको इजलासले जनाएको छ। युद्ध अपराधमा नेताद्वय पुष्पकमल दाहाल र डाक्टर बाबुराम भट्टराईलाई अभियोजन गर्नुपर्ने निवेदनको माग भने सर्वोच्चले आदेश जारी गर्न अस्वीकार गरेको छ। यस सम्बन्धमा सर्वोच्चले भनेको छ, सशस्त्र द्वन्द्वको समयमा भएका कमाण्डर स्तरका निर्णयका लागि व्यक्तिगत जवाफदेताको प्रश्न खुला नै रहेको र यसलाई संवैधानिक रूपमा स्थापित संक्रमणकालीन न्याय संयन्त्रहरूबाट तयार प्रतिवेदन सिफारिश मार्फत सम्बोधन हुने नै हुँदा यसमा थप केही बोलिरहनुपर्ने देखिएन।
0: यसैबीच कर्मचारी संगठन ट्रेड युनियन खारेजी सम्बन्धी सरकारी निर्णय कार्यान्वयनको बाटो खोल्ने गरी सर्वोच्च अदालतले आदेश दिएको छ। संवैधानिक इजलासले हिजो यसअघिको अल्पकालीन अन्तरिम आदेश निरन्तरता नहुने तथा पूर्ण सुनवाईका लागि पेश गर्ने आदेश गरेको हो। संवैधानिक इजलासको हिजोको बहुमत निर्णय अनुसार यसअघि जारी गरिएको अन्तरिम आदेश कायम नरहने र मुद्दा पूर्ण सुनवाईका लागि पेश गर्नुपर्नेछ। इजलासमा प्रधान न्यायाधीश मनोज शर्मा तथा न्यायाधीशहरू नहकुल सुवेदी, विनोद शर्मा, अब्दुल अजीज मुसलमान र महेश शर्मा पौडेल सहभागी हुनुहुन्थ्यो। निर्णयमा प्रधान न्यायाधीश शर्मा, न्यायाधीश विनोद शर्मा र अब्दुल अजीज मुसलमानको राय एकतर्फी रहेको थियो भने न्यायाधीश सुवेदी र पौडेलले फरक मत राख्दै अन्तरिम आदेश निरन्तरता दिनुपर्ने धारणा व्यक्त गर्नुभयो। आदेशमा ट्रेड युनियन कार्यालय बन्द गर्ने, सरकारी सुविधा फिर्ता लिने तथा कर्मचारीलाई दरबन्दी अनुसार जिम्मेवारीमा खटाउने विषयमा सरकारी सम्पत्ति बाहेक अन्य सम्पत्तिमा बेदखलीको अवस्था नदेखिएको उल्लेख पनि गरिएको छ। श्रम अधिकार सम्बन्धी संवैधानिक व्यवस्था र यसको सीमा अन्तिम सुनवाईबाट स्पष्ट हुने भन्दै तत्कालका लागि अन्तरिम आदेश निरन्तरता नदिइएको पनि जनाइएको छ।

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा अपाङ्गता भएका र उनीहरूको स्याहारमा लागेकाहरू तरकारी खेतीबाट राम्रो आमदानी लिँदै
1: स्याहार समार जम्मै मैले गर्नुपर्ने भएको कारणले गर्दा मैले यो तरकारी खेती गरेपछि उहाँको नि स्याहार समार गर्न पाएँ र नजिकै बस्न पाएँ, मलाई धेरै राम्रो छ।
2: नेपाली भूमि सुस्तामा भारतीय सुरक्षाकर्मी पसेपछि स्थानीयवासीको प्रतिकार, नक्कली भूटानी शरणार्थी प्रकरणमा पर्सीदेखि प्रतिवादी पक्षका वकिलको बहस, 2000 नेपालीलाई पोर्चुगलमा आवासीय अनुमतिका लागि आवेदन दिने मौका लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
4: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पिड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर .com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
0: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा नेपाली भूमि सुस्तामा SSB पसेपछि स्थानीयको प्रतिकार शीर्षकमा खबर प्रकाशित छ। यो नवलपरासीबाट रामकुमार श्रेष्ठले लेख्नु भएको छ। नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका 5 थारू टोलमा प्रवेश गरेको भारतीय सीमा सुरक्षा बलको टोलीलाई स्थानीयवासीले प्रतिकार गरेर फर्काइदिएका छन्। एसएसबीको टोली शुक्रबार बिहान 7 बजे थारू टोलमा प्रवेश गरेपछि स्थानीयले हुवाल्ला गर्दै उनीहरूलाई भारतीय भूमितर्फ लखेटेका थिए। यसैबीच सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले सुस्ताको समस्या पुरानो समयदेखि रहँदै आएको उल्लेख गर्दै कूटनीतिक रूपमा सरकारले आवश्यक पहल थाल्ने बताउनु भएको छ। मन्त्रीपरिषद बैठकपछि हिजो संचारकर्मीलाई प्रतिक्रिया दिने क्रममा उहाँले यो आज मात्र भएको विषय होइन, परराष्ट्र मन्त्रालयले कूटनीतिक रूपमा गर्नुपर्ने संवाद भारतसँग गरिने रहेको छ। त्यस्तै राजनैतिक सन्देश लिएर चीन जाँदै परराष्ट्र मन्त्री शीर्षकमा अर्को खबर छ। भारत भ्रमण सम्पन्न गरेको एक सातापछि परराष्ट्र मन्त्री शिशिर खनाल भोलि 4 दिने औपचारिक भ्रमणका लागि चीन जाँदै हुनुहुन्छ। नेपाल र चीनका परराष्ट्र मन्त्रालयले हिजो एकैसाथ उहाँको बेजिङ भ्रमणको कार्यतालिका सार्वजनिक गरेका छन्। परराष्ट्र मन्त्री खनाल 31 जेठमा बेजिङस्थित नेपाली दूतावासद्वारा आयोजित कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ। त्यसपछि उहाँले विभिन्न भेटवार्तामा छलफल गर्ने पनि बताइएको छ। त्यस्तै भित्रपृष्ठमा राइट सेडिङ मापदण्डले रोजगारी खोसिने सरकारवालाको गुनासो शीर्षकमा अर्को खबर छ भने सांसद भन्छन् किसानले मल पाएनन्, सरकार भन्छ डीएपी अपुग यूरिया पर्याप्त शीर्षकमा पनि अर्को खबर प्रकाशित छ। त्यस्तै हुम्लाबाट 69 करोड़को कृषि उपज निर्यात शीर्षकमा अर्को खबर पनि प्रकाशित छ। हिमाली जिल्ला जुम्लाको स्याउ, ओखर, सिमी, आलुदेखि फाफर, कोदो, पिठो आमदानीका प्रमुख स्रोत बनेका छन्। जिल्लामा उत्पादित कृषि उपज ठूला शहरमा बिक्री वितरण हुने गरेका छन् भने उत्पादित कृषि उपज बिक्रीबाट गत आर्थिक वर्ष 2081-82 69 करोड़ 15,61,000 रूपियाँ आमदानी भएको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ।
2: मा कालापानी र सुस्ताको सुस्त गति शीर्षकमा यो जे पाण्डेले नेपालगंजबाट लेख्नु भएको खबर छापिएको छ। नेपाल भारतको संयुक्त सीमा कार्य समूह अर्थात बाउण्ड्री वर्किङ ग्रुप BWG दक्षिणी सीमा क्षेत्रको 10 गजा र सीमा व्यवस्थापनको काम शुरू गरेको छ। BWGका प्राविधिकहरू नेपालको पूर्वी सीमादेखि पश्चिमसम्म खटिएका छन्। पश्चिम नेपालको सीमावर्ती जिल्ला बाँकेमा नेपाली पक्षले 49 वटा सीमा स्तम्भको मरमत गरिसकेको छ भने 22 वटाको पुनर्निर्माण गरेको छ। भारतीय प्राविधिकहरूले पनि 46 वटाको मरमत र 16 वटाको पुनर्निर्माण गरेका छन्। सीमा तथा 10 गजा व्यवस्थापन कार्यमा दुवै देशका प्राविधिकहरू संलग्न छन्। यसै क्रममा दुई देशका प्राविधिकहरूले नेपालगंज जमुनाहानाका नजिकै भारतीय पक्षले 10 गजा क्षेत्रमा बनाएको एउटा मन्दिर पनि भत्काएको खबरमा उल्लेख गरिएको छ। भित्री पन्नामा निर्माण रोकेका आयोजनालाई कार्यवाही गर्न निर्देशन, निर्माण व्यवसायको आपत्ति शीर्षकमा खबर छ। पूर्वाधार विकास मन्त्रालयले लामो समयदेखि अवरूद्ध र अलपत्र अवस्थामा रहेका पूर्वाधार निर्माणका ठेक्काहरूलाई तत्काल कार्यवाही प्रक्रियामा अगाडि बढ़ाउन सड़क विभागलाई विशेष निर्देशन दिएको छ। मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलद्वारा हस्ताक्षरित एक पत्र मार्फत विभाग मार्फतका विभिन्न डिभिजन तथा आयोजना कार्यालयबाट ठेक्का सम्झौता भई निर्माण कार्य ठप्प पारेका आयोजनाहरूलाई कानूनी दायरामा ल्याउन दिएको छ। निर्माण व्यवसायीहरूले भने आपत्ति जनाएका छन्। कान्तिपुर दैनिकमा डंकी रूट हुँदै अमेरिका छिर्न 125 करोड़ खर्च, 12 महिना जेल बसाएपछि डिपोर्ट शीर्षकमा महेश केसीले रूकुम पश्चिमबाट लेख्नु भएको खबर छ। रूकुम पश्चिम मुसीकोट एकका राजेन्द्र खड्का 30 महिनापछि नेपाल फर्किनुभयो। अब उहाँसँग 14 महिनामा 18 वटा देश पार गर्दै अमेरिका छिर्न दलाललाई पटक पटक बुझाएको 1 करोड़ 15 लाख ऋण र 0 उपलब्धि मात्रै बाँकी रहेको उल्लेख गरिएको छ। भित्री पन्नामा 2000 नेपालीलाई पोर्चुगल ले दियो टीआरसी आवेदनको मौका शीर्षकमा होम कार्कीले लेख्नु भएको खबर छ। पोर्चुगल सरकारले डिपोर्ट अर्थात निष्कासनको अवस्थामा पुगेका झण्डै 2000 नेपालीलाई अस्थायी आवासीय अनुमति टीआरसीका लागि आवेदन दिन मौका दिएको हो। पोर्चुगलमा रहेका प्रवासीलाई कानूनी हैसियत दिने अधिकार सम्पन्न निकाय एकीकरण आप्रवासन तथा शरणार्थी निकाय एआईएमएले नकली प्रमाणीकरण फेक स्ट्याम्प प्रकरणका कारण गम्भीर कानूनी संकटमा फँसेका नेपालीलाई पोर्चुगलमा नै बस्न पाउने गरी आवेदन दिन मौका दिइएको हो। लेसबन स्थित नेपाली दूतावासमा 1760 जनाले आफूहरू पीड़ित भएको भन्दै निवेदन दिइसकेका छन्। त्यो सूची दूतावासले पोर्चुगल सरकारलाई पठाइसकेको छ। एसीको नतिजामा 70 ल्याउनेलाई 7 अंक शीर्षकमा अर्को खबर सुदीप बैनीले लेख्नु भएको छ। एसीको नतिजामा सिम्बोल नम्बर 029107 भएका विद्यार्थीले विज्ञान र सामाजिकमा 3.6 र 2.4 जीपीए प्राप्त गरे। नतिजामा चित्त नबुझेर पुनर्योग गर्दा दुवै विषयमा उनले 4.4 जीपीए ल्याए। सिम्बोल नम्बर 00404772D भएका विद्यार्थीले अंग्रेजीमा 2.4 जीपीए प्राप्त गरे। पुनर्योगका लागि आवेदन दिँदा नतिजा परिवर्तन भएर 4 जीपीए कायम भयो। 31,000 विद्यार्थीको पुनर्योग गर्दा 1800 जनाको नतिजा परिवर्तन भएको खबरमा उल्लेख गरिएको छ। ऋण सम्झौता भए पनि निर्माणमा गएन तीनकुने जडीबुटीमा फ्लाइओभर र अण्डरपास शीर्षकमा विमल खतिवडाले लेख्नु भएको खबर पनि छापिएको छ। नागरिक दैनिकको भित्री पन्नामा प्रतिनिधि सभा मन्त्रालयगत छलफल असारदेखि शीर्षकमा खबर छ। विनियोजन विधेयक 2083का विभिन्न शीर्षकमाथि हुने छलफल र जवाफ असार 1 गतेदेखि 4 गतेसम्मका लागि राखिएको छ। प्रतिनिधि सभाको शुक्रबार हिजोको बैठकले विनियोजन विधेयक 2083माथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतले स्वीकृत गरेको छ। अर्थमन्त्री वाग्लेको अभिव्यक्ति र करका दर हेरफेरको विषयलाई लिएर नेपाली कम्युनिष्ट पार्टी नेकपाले तीव्र आपत्ति जनाउँदै संसदीय छानबिन समिति गठनको माग हिजोको बैठकमा अगाडि सारेको छ। असारमा 30,000 दादुराको खोप दिइने बारेमा संगम घरती मगरले बागलुङबाट लेख्नु भएको खबर पनि छापिएको छ। राष्ट्रपा महाधिवेशन तयारी तीव्र शीर्षकमा वसन्त ढुंगानाले चितवनबाट लेख्नु भएको खबर छ भने गणेश विश्वले नेपालगंजबाट लेख्नु भएको छ। नेपालगंज उपमहानगरपालिकाका 82% बासिन्दा शुद्ध खानेपानी उपभोग गर्नबाट वञ्चित छन्। नगरमा खानेपानी सेवाको संस्थागत विस्तार भए पनि वितरण प्रणाली चुस्त नहुँदा नागरिकको ठूलो हिस्सा शुद्ध खानेपानी उपभोगबाट वञ्चित भएको खबरमा उल्लेख गरिएको छ।
0: साझा खबरमा अब विदेशका खबर। अमेरिका र इरान बीच जारी युद्ध अन्त्य गर्नका लागि सम्झौता अन्तिम चरणमा पुर्याइएको बताइएको छ। दुवै देशले पछिल्लो समय आक्रमण तीव्र बनाएपछि शान्ति सम्झौताको अन्तिम बिन्दु खोजिएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। इरानका विदेश मन्त्री सैयद अब्बास अराघचीले संचारकर्मीसँग कुरा गर्दै सम्झौतामा हर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने तथा इरानमाथिको अमेरिकी नाकाबन्दी हटाउने शर्त रहेको समेत बताउनु भएको छ। अराघंसीका अनुसार इरानको आणविक कार्यक्रम सम्बन्धी वार्ता भने पछि अलग रूपमा बस्ने पनि बताइएको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरूद्ध तय गरिएका सबै आक्रमणहरू रद्द गरिएको बताउनुभयो। वार्तामा केही सहमतिका विषय अघि बढ़ेकाले सम्झौतामा चाँडै हस्ताक्षर हुन सक्ने आकलन गर्दै उहाँले सम्पूर्ण आक्रमणका कार्यक्रमहरू रद्द गरिएको बताउनु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। तर इरानी संचार माध्यमले सार्वजनिक गरेको 14 बुधे सम्झौताबारे ट्रम्पले असहमति जनाउँदै उक्त विवरण वास्तविक सहमतिसँग मेल नखाने समेत प्रतिक्रिया दिनुभएको छ। र इरानसँगको जारी अमेरिका इजरायल युद्धका कारण विश्व अर्थतन्त्रको वृद्धिदर कोविड 19 महामारी पछिकै सबैभन्दा कमजोर स्तरमा पुग्ने अनुमान गरिएको छ। विश्व बैंकले सार्वजनिक गरेको नयाँ प्रतिवेदन अनुसार सन् 2026 विश्वको आर्थिक वृद्धिदर 2.5% सीमित रहनेछ। यो सन् 2025 तुलनामा निकै कम हो। गएको वर्ष विश्व अर्थतन्त्र 2.9% बढ़ेको थियो। युद्ध थप चर्किएमा वा वस्तु तथा ऊर्जा आपूर्ति लामो समयसम्म अवरूद्ध भएमा अवस्था झन गम्भीर बन्ने चेतावनी दिइएको छ।
2: साझा खबरमा अब खेल खबर। विश्वकप 2026 तेस्रो खेलमा घरेलु टोली क्यानाडा र बोस्निया एण्ड हर्जगोभिना बराबरी खेलेका छन्। क्यानाडाको टोरन्टो स्टेडियममा भएको खेलमा घरेलु टोली क्यानाडा र बोस्निया एण्ड हर्जगोभिनाले एक एकको बराबरी खेलेका हुन्। खेलको 21 मिनटमा जोभो लुकिचले हेडर मार्फत गोल गर्दै बोस्निया एण्ड हर्जगोभिनालाई शुरूआती अग्रता दिलाउनु भएको थियो, तर बोस्निया एण्ड हर्जगोभिनाले अग्रता जोगाउन सकेन। 79 मिनटमा क्यानाडाले बराबरी गोल फर्कायो। काइल लारिनले शानदार कन्ट्रोलका साथ गोल गर्दै क्यानाडालाई बराबरीमा फर्काउनुभयो। त्यसपछि दुवै तर्फबाट गोल हुन सकेन र अंक दुवै टोलीले एक एक अंक बाँधेका छन्। अब विश्वकपको चौथो खेलमा आयोजक अमेरिका र पाराग्वे खेल्नेछन्। उक्त खेल बिहान 7:15 शुरू हुने जानकारी दिइएको छ। एसियाली राष्ट्र कतारले स्विजरल्याण्डको सामना शनिबार राति गर्दैछ। यससँगै कतारले लगातार दोस्रो विश्वकपको यात्रा शुरू गर्नेछ। कतारले युरोपेली राष्ट्र स्विजरल्याण्ड विरूद्धको खेल नेपाली समयअनुसार राति हुनेछ। अमेरिकाको लेभिस मैदानमा खेल हुनेछ। समूह बीमा दुवै 3 अंक बटुल्ने प्रयासमा रहनेछन्। त्यसै गरी आजको खेलमा समूह बीको रहनेछ कतार र स्विजरल्याण्ड। समूह सीमा 31 जेठमा 3:45 खेल हुनेछ। ब्राजिल र मोरक्को बीचको समूह सीको खेल 31 जेठमा 6:45 शुरू हुनेछ भने हाइटी र स्कटल्याण्ड समूह डीको खेल 31 जेठमा 9:45 हुनेछ। अस्ट्रेलिया र टर्की बीचको खेल समूह ईको हो। यो खेल भोलि हुनेछ भने जर्मनी र कुराकाओको बीचमा पनि प्रतिस्पर्धा हुने भएको छ।
0: आधुनिक प्रविधिबाट तरकारी लगाएर आमदानी लिन थालेपछि अपाङ्गता भएका व्यक्तिलाई पनि सजिलो। रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
7: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: साझा खबरमा अब तरकारी उत्पादनमा आधुनिक प्रविधिको सहयोग। सिन्धुपाल्चोकमा जलवायु अनुकूल कृषि प्रविधिको प्रयोग गर्दै अपाङ्गता भएका व्यक्ति र उनीहरूका परिवार व्यावसायिक गोलभेडा खेतीमा जुटेका छन्। यसले उनीहरूको आमदानी मात्र बढ़ाएको छैन, आत्मविश्वास र आत्मनिर्भरताको नयाँ आधार पनि बनेको छ।
8: सिन्धुपाल्चोकको चौतारा सांगाचोगडी नगरपालिका 8 इर्खुका भक्तबहादुर तामाङ जन्मजात दुर्लभ छालारोग पोर्फिरियाबाट पीड़ित हुनुहुन्छ। काममा निस्कन नसक्ने भएकाले दैनिक कामकाजमा उहाँलाई परिवारको सहयोग आवश्यक पर्थ्यो, तर अहिले अवस्था फेरिएको छ। घर छेउमै निर्माण गरिएको टनल भित्र मल्सिङ प्रविधिबाट गोलबेडा खेती गरिरहनु भएको छ। पहिलो वर्षमै करिब 300 किलो गोलबेडा बिक्री गर्न सफल भएपछि उहाँको आत्मविश्वास झन बढेको छ। अब एउटै बोटबाट 7 किलोसम्म उत्पादन गर्ने लक्ष्य उहाँले राख्नु भएको छ।
9: राम्रै भएको छ, 300 जति केजी मिलेको छ।
8: चौतारा साँगाचोगढीतिर ठूलो सिरबारीकी जगमाया दुलालको परिवार पनि प्रेरणाको अर्को उदाहरण बनेको छ। बौद्धिक अपाङ्गता भएकी छोरी देवकीको हेरचाहमा सीमित जीवन बिताइरहनु भएकी जगमायाले अहिले घर छेउमा 3 टनेल निर्माण गरेर गोलबेडा खेती गरिरहनु भएको छ। थोपा सिंचाई, मल्चिङ र बायोडिग्रेबल प्रविधिको प्रयोगले उत्पादन बढेको छ। गत वर्ष 1 टनेलबाट मात्रै करिब 50,000 रूपियाँ आमदानी गर्नुभएकी उहाँ यस वर्षको उत्पादन बजार पठाउने तयारीमा हुनुहुन्छ।
1: वर्ग खमा छन् उनको सिंहार समार जम्मै मैले गर्नुपर्ने भएको कारणले गर्दा मैले यो तरकारी खेती गरेपछि उहाँको नि सिंहार समार गर्न पाएँ र नजिकै बस्न पाएँ, मलाई धेरै राम्रो छ। 1 किरेट 12 किलो निकाले हिजो मात्रै, त्यही अनुसारले एउटा टनेलको बराबर आयो भने 1,00,000 लगभग लिनुपर्ने सर।
8: चौतारा साँगाचोगढी नगरपालिका र सप्रोस नेपालको साझेदारीमा सञ्चालन भइरहेको कार्यक्रममा हाल 136 जना अपाङ्गता भएका व्यक्ति तथा उनीहरूका परिवार आबद्ध छन्। बेसलाइन सर्वेक्षणका आधारमा छनौट गरिएका परिवारलाई प्रति टनेल करिब 60,000 रूपियाँ बराबरको सहयोग उपलब्ध गराइएको छ, जसका कारण उनीहरू घरमै बसेर आधुनिक र उत्पादनमुखी कृषिमा संलग्न हुन सफल भएका छन्। सप्रोस नेपालका कार्यक्रम संयोजक महेश्वर ढकाल,
10: क्लाइमेट स्मार्ट एग्रिकल्चर टेक्नोलोजीहरू छन्, डिपिएसएनका कुराहरू छन्, मल्चिङ प्लास्टिकका कुरा छन्, बायोडिग्रेबल मल्चिङका कुराहरू छन् र विभिन्न थरीका तरकारीहरू देखिन्छ। हामीले चाहिँ मार्केटलाई सुहाउँदो र स्थानीय बजारको मागको आधारमा नै हामीले यो तरकारी खेतीहरूमा सहयोग गरिरहेका छौँ।
8: 2 वर्षदेखिको कार्य अनुभवमा राहतमुखी भन्दा उत्पादन र आय आर्जन केन्द्रित कार्यक्रम प्रभावकारी देखिएको छ। नगरपालिकाले पनि अब किराको प्रकोप नियन्त्रण, उत्पादन वृद्धि र बजार व्यवस्थापनलाई प्राथमिकतामा राखेर कार्यक्रमलाई थप प्रभावकारी बनाउने जनाएको छ। चौतारा साँगाचोगढी नगरपालिका उपप्रमुख सीता थापा,
11: किरानी भनौं अथवा अपाङ्गता भएका व्यक्तिहरूले पनि आफूलाई एउटा स्वस्थ हिसाबले स्फूर्ति आएको, जाँगर पलाएको र यो चाहिँ हामीलाई ठिक लाग्यो। किनभने अपाङ्गता भएको व्यक्ति पनि र उहाँको परिवार पनि सहभागी हुन सक्ने काम गर्दै जाँदाखेरि देख्यौ यो किराजन्य रोग यो प्रकोपहरू जुन छ त्यसलाई एउटा प्राविधिक टिम नगरपालिकाको खटाएर त्यसलाई न्यूनीकरण गर्ने र बजारीकरणलाई चाहिँ व्यवस्थित गर्न सक्यो भनेदेखि धेरै परिवर्तन चाहिँ उहाँहरूको जीवनमा आउँछ भन्ने कुरा चाहिँ मलाई विश्वास छ।
8: पहिले घर बाहिर निस्केर काम गर्न कठिन मानिने धेरै व्यक्ति अहिले टनेलभित्र व्यावसायिक गोलबेडा खेतीमा व्यस्त छन्। मेहनत, सिप र अवसरको सही संयोजनले उनीहरूले अपाङ्गतालाई कमजोरी होइन सम्भावनामा रूपान्तरण गरिरहेका छन्। दीपक खत्री, सीआईएन रेडियो सिन्धु, सिन्धुपाल्चोक।
2: यो रिपोर्ट सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा सञ्चालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
0: राहुल आयोगको प्रतिवेदन 31 वर्षपछि कार्यान्वयनमा जाँदै काठमाडौँ महानगरभित्र झण्डै 2,000 रोपनी जग्गा अतिक्रमित नेपाली भूमि सुस्तामा भारतीय सुरक्षाकर्मी पसेपछि स्थानीयको प्रतिकार,
2: बाल सैनिक प्रयोग दण्डनीय अपराध ठहरिने कानून बनाउन सर्वोच्चको आदेश, नकली भूटानी शरणार्थी प्रकरणमा पर्सीदेखि प्रतिवादी पक्षका वकिलको बहस, 2,000 नेपालीलाई पोर्चुगलमा आवासीय अनुमतिका लागि आवेदन दिने मौका,
0: सिन्धुपाल्चोकमा अपाङ्गता भएका व्यक्ति र परिवारका सदस्य सरकारी खेतीमा रमाउँदै ऋण सम्झौता भए पनि तीनकुने जड़ीबुटीमा फ्लाइओभर र अण्डरपासको काम शुरू भएन, निर्माणको काम रोकेका आयोजनालाई कार्यवाही गर्न निर्देशन,
2: अमेरिका र इरानबीच युद्ध अन्त्यका लागि सम्झौता हुँदै सबै आक्रमण रद्द गरिएको अमेरिकाको भनाई, मध्यपूर्व युद्धका कारण विश्व अर्थतन्त्रको वृद्धिदर कमजोर हुने अनुमान,
0: र विश्वकपमा आज राति कतार र स्विजरल्याण्ड खेल्ने, भोलि 4 खेल हुने, बिहान ब्राजिल र मोरक्को खेल्दै अग्रता जोगाउन नसक्दा क्यानाडासँग बराबरीमा रोकियो बोस्निया हर्जगोभिना।
2: साझा खबर कन्तेमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकको भित्री पन्नामा रवि मिश्रले झ्याप्पै शीर्षकमा बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ पछिल्लो समय बसिरहेका प्रतिनिधि सभाका बैठकहरू, जहाँ सांसदहरूले समसामयिक विषयमा ध्यानाकर्षण त गराउँछन् तर कतिपय सांसदले उटपट्याङ कुराहरू राखेर अभिव्यक्ति राखेर विरोध गरिराखेकोमा पनि व्यङ्ग्य गर्न खोजिएको छ। एउटा बन्द कोठा छ, बन्द कोठाको माथिपट्टि कोट झुण्डाइएको छ, कोटमा लोगो छ प्रतिनिधि सभाको र नजिकै सांसद जस्ता देखिने व्यक्ति 101 उटपट्याङ शीर्षकको किताबमा केही त्यहाँ रटान मारिरहेको जस्तो देखाइन्छ र उनले हात उठाएका छन् केही भन्दैछन्। यस्तो लेखिएको छ, आहा आज पनि संसदमा माहौल तताइने भयो।
0: हस्त प्राविधिक साथी सुनिलराज भारतलाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम सीआईएन संवाद प्रसारण हुनेछ। सुन्ने प्रयास गर्नुहोला।

0: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: मौसमका कारणले पर्ने असर र ती असरबाट बस्ने उपायका बारेमा तपाईँको प्रश्न, जिज्ञासा र माग राख्ने अनि त्यसको समाधान गर्ने थलो कार्यक्रम हेलो मौसम।
2: जुनसुकै बेला तपाईँको आवाज रेकर्ड गर्न मिल्ने हाम्रो आईभीआर नम्बर 01-5268-646 फोन गरी प्रश्न तथा जिज्ञासा रेकर्ड गराउनुहोस्। हामी सरोकारवाला मार्फत ती समस्याको समाधान गर्ने प्रयास गर्नेछौ।
1: हरेक मंगलबार साँझ 7:30 बजेको साझा खबरमा कार्यक्रम हेलो मौसम।

0: नमस्कार, सीआईएन संवादमा तपाईँलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। आजको सीआईएन संवादमा विशेषत बाल श्रम विरूद्धको अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा कृषि क्षेत्रबाट बाल श्रम कसरी मुक्त गर्ने र यसमा सरकारवाला निकायको भूमिका के छ भन्ने बारेमा छलफल गर्दैछौ। छलफलका लागि हामीसँग स्टुडियोमा एफएओका कार्यक्रम विशेषज्ञ हामीसँग मधु विश्वकर्माजी हुनुहुन्छ। त्यसै गरी हामीसँग बाल बालिकाको क्षेत्रमा क्रियाशील स्वतन्त्रता अभियान नेपालका महासचिव ऋतु भट्टराई हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ दुवैजनालाई। शुरूमा त मधु विश्वकर्माज्यू तर्फ लागौं। वास्तवमा यो कृषि क्षेत्र एफएओले कृषि उत्पादन बढ़ाउन र यसको दिगोपनासँग काम गर्दै आइराखेको अवस्था छ र पारिवारिक कृषि वर्षको रूपमा त्यसै गरी उत्पादन बढ़ाउनुपर्छ भन्ने पनि लागिरहेको छ। आजको दिनमा बाल बालिकाको प्रयोग पनि नरहोस् र परिवारबाट बाल बालिका फेरि छुट्न अवश्य पनि सक्दैन। हामीले अहिले एफएओले गरिराखेको काम अथवा अहिले चलाइराखेको अभियान चाहिँ के छ, त्यसबाट अगाडि बढ़ौं।
1: हजुर, धन्यवाद। विशेषतः आज अन्तर्राष्ट्रिय बाल श्रम विरूद्धको दिवसमा यहाँहरूलाई यो आमन्त्रणमा बढ़ाउनु भयो, त्यसको लागि विशेष धन्यवाद पनि टक्राउन चाहन्छु। विशेष गरेर संयुक्त राष्ट्रको कृषि तथा खाद्य संगठनले विशेष गरेर यो कृषिलाई कसरी आधुनिकीकरण गरेर लिएर जान सकिन्छ र विशेष गरेर बाल श्रम रहित उत्पादनहरूलाई कसरी प्रवर्धन गर्न सकिन्छ भन्ने खास अभियान चाहिँ कृषि विकासमा त्यो रहेको छ भने विशेष गरेर यो बाल श्रम मुक्त कृषि र कृषिका उत्पादनहरूलाई स्थानीय तह, प्रदेशीय तह र राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा कसरी उत्पादकत्व वृद्धि गर्न सकिन्छ र त्यसबाट विशेष गरेर स्मल होल्डर फार्मर भनेर भन्छौँ हामीले, त्यो स्मल होल्डर एकदमै निम्न स्तरमा गरिबीमा रहेका किसानहरूलाई कृषि र उद्योग मार्फत हामीले कसरी अगाडि बढाउन सकिन्छ र त्यसमा पनि विशेष गरेर परिवारहरूले जुन स्कूल जाने बाल बालिकाहरूको चाहिँ त्यो अधिकारलाई वञ्चित नगरिकन विशेष गरेर यो एज वाइज ग्रुपमा रहेका बाल बालिकाहरूलाई निकृष्ट तरिकाको बाल श्रममा नलगाइकन कृषि र कृषि उत्पादनलाई कसरी बढ़ाएर अगाडि लगेर जान सकिन्छ भन्ने विषय नै चाहिँ हाम्रो कृषि तथा खाद्य संगठनको एउटा प्रमुख अभियान हो भनेर भन्न चाहन्छु।
0: जस्तो पारिवारिक खेती वर्षको रूपमा पनि एफएओले यो अभियान चलाइराखेको छ भने अन्तर्राष्ट्रिय महिला कृषक वर्षको रूपमा पनि अभियान चलाइराखेको छ। अब बाल बालिकाको प्रयोग कृषिमा नरहोस् भन्ने एउटा भयो, तर परिवारमा रहँदै गर्दाखेरि उनीहरूले निश्चित समयमा निश्चित प्रकारको त्यो प्रकारको अभ्यास चाहिँ उनीहरू कहीँ न कहीँ सहभागी हुन सक्छन्। तपाईँहरूको विचारमा कति उमेर अथवा कुन उमेर समूहका बाल बालिकालाई कति काम लगाउँदा चाहिँ यो सिकाइको रूपमा अथवा सहभागिताको रूपमा हुन्छ, कति चाहिँ यो श्रमको रूपमा हुन सक्छ, त्यसकारण त्यो जोगाउने ढंगबाट पनि हामी लागिराखेका छौं भन्ने छ।
1: हजुर, धन्यवाद। विशेष गरेर बाल श्रम र बाल कार्य यो दुईटालाई चाहिँ छुट्टै छुट्टै तरिकालाई अलिकति हेर्नुपर्ने हुन्छ। अब विशेष गरेर बच्चाहरूले सामान्य कामहरू होइन, जस्तै पानी भुक्ने होइन, सामानहरू मिलाइदिने अथवा बिउ बिजनहरू मिलाइदिने ती सामान्य अवस्थाका कामलाई चाहिँ त्यो श्रम भनिँदैन, ती बाल कार्य हुन्। तर जुन अलिकति यो हेजार्डस वर्क, अङ्ग्रेजीमा शब्द आयो हेजार्डर वर्क, अलिकति जोखिममा रहेको जुन कामहरू छ र जसले आर्थिक उपार्जन बाल बालिकाले गर्छ, त्यो कामलाई चाहिँ हामीले अलिकति श्रमसँग जोडेर हेर्नुपर्ने हुन्छ विशेष गरेर। र यसमा पनि फेरि अब अलिकति यो कुन उमेरकाले गर्ने भन्ने छ, जस्तै अब 12 देखि 14 वर्ष उमेरकाले होइन त्यो काम चाहिँ गर्न पाउँछन्, तर तिनीहरूलाई चाहिँ निकृष्ट तरिकाको, अब निकृष्ट भन्नाले के भन्ने कुरो पनि आउँछ, विशेष गरेर अब यी रासायनिक जुन कृषि क्षेत्रमा प्रयोग हुने रासायनिक कामहरू छन्, अत्यधिक चाहिँ त्यो फिजिकल वर्क गर्ने काम, शारीरिक कामहरू छन्, ती कामहरूमा चाहिँ बालबालिकालाई चाहिँ बालबालिकालाई संलग्न गराउनु हुँदैन भन्ने छ। तर पनि अब नेपालमा तपाईँले अब आईएलओको लगायतको हाम्रो रिपोर्ट हेर्नुभयो भने प्रत्येक 10 बाल बालिकामा 8 बाल बालिका चाहिँ अझै पनि तपाईँको कृषि क्षेत्रमा छ, संलग्न छन् भन्ने छ। एउटा डाटाले त के भन्छ भन्दाखेरि 87% तपाईँको बाल बालिका अझै पनि कृषि क्षेत्रमा संलग्न छन् भनेर भन्छ। त्यसैले यो बाल श्रमलाई चाहिँ अब यसको प्रमुख कारणको रूपमा तपाईँ हेर्नुहुन्छ भने गरिबी र खाद्य असुरक्षा। अब यो गरिबीले गर्दा के हुन्छ, श्रमिक त चाहियो, अब कतिपय अवस्थामा के छ परिवारमा पनि अब मेल जुन पुरुष हुनुहुन्छ उहाँ बाहिर हुनुहुन्छ अनि कृषिको काममा कि त महिला कि त बालबालिका अब उहाँहरूलाई नलगाइकन उपाय नै छैन. तर पनि अब यसलाई कृषि तथा खाद्य संगठनले विशेष गरेर खाद्य सुरक्षा कसरी बढाउन सकिन्छ बालबालिकाको पोषणको कार्यक्रमहरू कसरी लागू गर्न सकिन्छ र कृषिमालाई अलिकति आधुनिकीकरण गरेर कसरी लिएर जान सकिन्छ ताकि बाल श्रमलाई रोक्न सकियोस् भन्ने विषयमा चाहिँ हामी काम
0: गर्दैछौँ. यो स्वतन्त्रता अभियान नेपालले बाल बालिकाहरूलाई यो श्रमबाट जोगाउनको लागि गरिराखेको अभ्यास अन्तर्गत अब बाल बालिकाको क्षेत्रमा काम गर्ने संघ संस्थाको त कमी छैन नेपालमा. अरूभन्दा तपाईँहरूले गरिराखेको फरक अभ्यास ताकि कृषि क्षेत्रमा सहभागिता पनि बढ्न सकोस् र श्रमिकको रूपमा नरहोस् भन्नको लागि चाहिँ के काम गरिराख्नु भएको छ?
2: सर्वप्रथम त प्रश्नको लागि धन्यवाद. अब स्वतन्त्रता अभियान नेपालले चाहिँ स्थापना कालदेखि नै बाल श्रमको अन्त्यको लागि हामीले काम गरिरहेका छौँ. विशेष त बाल श्रमको जहाँ सेक्टर वाइज चाहिँ विभिन्न सेक्टरमा काम गरिरहेको छ, ब्रिकलिनमा होस्, एम्ब्रोइडरीमा होस् होइन, कृषि क्षेत्रमा होस् अथवा थुप्रै क्षेत्रमा रहेको छ. कृषि क्षेत्रको कुराकानी गरिरहँदाखेरि चाहिँ पहिलो सुरु चाहिँ नेपाल सरकारले जुन डेटा लिएर आउनुभयो त्यो डेटामै हाम्रो चाहिँ डिफरेन्सेस देखिन्छ. जस्तो श्रम मन्त्रालयले चाहिँ यो डेटा सही हो, सबैभन्दा धेरै बालबालिका चाहिँ कृषि क्षेत्रमा रहेको छन् भनिरहेको अवस्थामा चाहिँ हाम्रो एग्रिकल्चर मिनिस्टरले चाहिँ त्यो होइन. जस्तो अघि तपाईँले मधुसाले भन्नुभएको
0: प्रतिशतको
2: कुराकानी गर्दा बाल श्रम र बालकामको कुरा, तर हामी चाहिँ के भन्छौँ भन्दाखेरि बाल श्रमलाई पहिचान गर्ने कुरा तीन चारवटा फ्याक्टर्सलाई हेर्नुपर्छ. पहिलो कुरा एज, जस्तो हजुर उमेर, कुन वर्षको बालबालिकाले कुन काम लगाइएको छ. दोस्रो काम, त्यो काम गर्ने इन्भाइरोमेन्ट के छ होइन. जस्तै छ वर्षको बच्चालाई रातिको 11 बजे काम लगाउनु भने त्यो आफैमा जोखिमताको कुरा भयो. तेस्रो कुरा भनेको चाहिँ तपाईँको चाहिँ कन्टेक्स्ट इन्भाइरोमेन्टको कुराहरू हुन्छ. अनि चौथो भनेको चाहिँ त्यो बालबालिकाहरू चाहिँ विद्यालयबाट बाहिर आए भयो भने चाहिँ त्यो जोखिमतालाई चाहिँ बढाउने काम गर्छ. त्यसकारण कृषिको क्षेत्रको कुराकानी गरिरहँदाखेरि चाहिँ हाम्रो नेपालको कन्टेक्स्टमा हामीले कृषि ओभरअल भन्दा पनि कृषि क्षेत्रभित्र भएको हजार्डियस वर्कहरू जोखिमताको कुरा गर्दाखेरि त्यो कस्तो कन्डिसन हुन्छ भन्दाखेरि तपाईँ जस्तै पेस्टिसाइड्सको प्रयोगहरू गरिरहँदाखेरि विषालीहरूको प्रयोग गर्नुभयो भने त्यसको तपाईँको लङ टर्म इफेक्ट हुन्छ होइन. शारीरिक त भयो, त्यसले मेन्टल हेल्थको इस्युजहरू पनि लिएर आउँछ. दोस्रो कुरो भनेको चाहिँ तपाईँले कहाँ काम लगाउँदै हुनुहुन्छ. नदीको किनारमा काम लगाउँदै हुनुहुन्छ, पहाड़मा लगाउँदै हुनुहुन्छ, हिमालयमा लगाउँदै हुनुहुन्छ. हाम्रो त कृषि प्रणाली त फरक फरक क्षेत्रको फरक फरक अनुसार हुन्छ. कतिको तापक्रममा काम गराउँदै हुनुहुन्छ त्यसले पनि डिटर्माइन गर्छ कि बालबालिकाहरू कति जोखिमदामा रहेको छ. तेस्रो कुरा भनेको चाहिँ के भन्दाखेरि चाहिँ सप्लाई चेनमा हामीले नेपालमा कुरा नगर्ने चाहिँ के भन्दाखेरि हामीले उत्पादन गरेका कुराहरू चाहिँ गरिरहँदाखेरि चाहिँ ठूलो कम्पनीहरूले के भन्छ भने बाल श्रम प्रयोग गरेको छैन, हामीले कुनै पनि फ्याक्ट्री काम गरिरहेको छौँ भन्ने कुरा. तर त्यो रोपाई गरिरहने क्रममा, पानी हाल्ने क्रममा अथवा त्यसलाई क्यारी गर्ने क्रममा चाहिँ बालबालिकाको उमेर अब कन्टेक्स्ट सबै हेरिरहँदाखेरि प्रयोग गरेको छ भने त्यसलाई पनि हामीले चाहिँ प्रणालीगत तहमा हेर्नुपर्छ र त्यसको लागि चाहिँ हामीले काम गरिरहेका छौँ.
0: अहिले तपाईँहरूले पाउनु भएको चाहिँ के हो त, जस्तो अघि जुन सरकारले सार्वजनिक गरेको तथ्याङ्क सँग तपाईँ सहमत हुनुहुन्न कि जस्तो मैले त्यो बुझे, खास कति प्रतिशत अथवा कुन कुन क्षेत्रमा र कृषिमा वास्तविकता चाहिँ यो थियो भन्ने तपाईँहरूले बुझेको कुरा के हो बालबालिकाको सहभागिताको?
2: म डेटामा मेरो सहमति वा असहमतिको कुरा भएन कि नेपाल सरकारको दुईटा मिनिस्ट्रीको डिफरेन्सेसको कुरा मात्रै मैले गरेको होइन. कुरा चाहिँ के हो भन्दाखेरि चाहिँ हजुरको कृषि क्षेत्र अथवा अरू सेक्टरमा पनि हामीले बुझाउन नसकेको कुरा चाहिँ के हो भन्दा बाल कामको के हो र बाल श्रम के हो भन्ने कुरा चाहिँ अहिले पनि हामीले जनमानसमा बुझाउन सकेका छैनौँ. त्यस कारणले गर्दाखेरि अहिले चाहिँ हामीले श्रम मन्त्रालय युवा अबको नाम चेन्ज भएको श्रम मन्त्रालयले चाहिँ यसमा काम गरिरहनु भएको छ र नयाँ कानून चाहिँ अहिले बन्ने क्रममा छ. बाल श्रम मन्त्रीको लागि चाहिँ नयाँ कानून बन्ने क्रममा छ. पहिलो पटक नेपाल सरकारले बाल काम र बाल श्रमको डेफिनेसन भन्नु व्याख्या जुन व्याख्या गर्नुभएको छ त्यो फरक फरक लिएर आएको छ.
0: 15% बाल बालिका चाहिँ बाल श्रमको रूपमा छन्, त्यसमा 87% चाहिँ कृषि क्षेत्रमा भनेर उहाँहरूले अथवा सार्वजनिक भएको तथ्याङ्कमा देखिँदाखेरि यो जुन कृषि क्षेत्रमा वास्तविकता चाहिँ यो थियो भन्ने तपाईँहरूले काम गर्दै गर्दाखेरि पाएको त्यस्तो केही अनुभव छ कि?
2: हामीले एफएससँग साझेदारी गरेर विशेष गरी मध्य प्रदेश, बागमती प्रदेशमा चाहिँ हामीले काम गर्यौं. काम गर्ने क्रममा चाहिँ के पायौँ भन्दाखेरि चाहिँ सुरुमा चाहिँ जति पनि एक्सटेन्सन अफिसर्सहरू हुनुहुन्छ जो फिल्डमा गएर काम गरिराख्नु भएको छ कृषिसँग सम्बन्धित काम गर्ने व्यक्तिहरूले त्यो कुरा चाहिँ होइन भनेर नै भन्नुभयो। तर हामी जब उहाँसँग काम गर्दैरहँदाखेरि चाहिँ के पायौँ भन्दाखेरि चाहिँ अघि भनेको अनुसार चाहिँ सबैभन्दा धेरै चाहिँ तपाईँको पेस्टिसाइड्सको युजमा चाहिँ बालबालिकाको चाहिँ प्रयोग देखिन्छ, जोखिम त क्रिएट गरिरहेको अवस्था देखिन्छ। अर्को भनेको चाहिँ तपाईँको चाहिँ सामान्य काम गर्ने कुरामा त अब अघि मधुसले भन्नुभएको जस्तै घरमा सहयोग गर्ने कुराहरू त भयो, तर 14 वर्षको बालक वा बालिकाले गर्ने काम र तपाईँको 6 वर्षको बालक वा बालिकाले गर्ने काम त्यही काम गरिरहँदाखेरि त्यसले त जोखिम त निर्धारण गर्छ नि त। त्यो कुराहरू जस्तो तपाईँको घाँस के अरे यो धान काट्ने बेलाको अवस्थाको कुराहरू भयो, धानलाई काटिसकेपछि त्यो हामी के भन्छौँ खन्ने होइन धानलाई पिक्ने कुराहरूमा कुराहरू भयो, बोरामा हाल्ने कुराहरूमा पनि त्यो उमेर समूहले पनि निर्धारण गर्छ उसको जोखिम त के हो भन्ने कुराहरू चाहिँ। अनि अर्को कुरा चाहिँ के छ भन्दाखेरि चाहिँ हामीले प्राय के गर्छ भने फ्यामिली इन्टरप्राइजेस बिजनेसको कुराकानी गरिरहँदाखेरि चाहिँ फ्यामिलीले चाहिँ कहिले काहीँ कस्तो मिसकन्सेप्ट गरिदिन्छन् भन्दाखेरि चाहिँ हामी काम सिकाइरहेछौँ नि भनेर भन्नुहुन्छ, तर त्यो बच्चाले काम गरेको पनि भाग चाहिँ इम्प्लोइमेन्ट पैसा चाहिँ उनीहरूले युज गरिरहेको अवस्था देखिन्छ होइन, इम्प्लोइमेन्ट कमिसन चाहिँ अथवा तपाईँको नाफाको चाहिँ हिसाब किताब चाहिँ त्यो बच्चाको पोर्सनको भाग पनि आइरहेको अवस्था हुन्छ। अब सरकारले के भन्छ भन्दा कुनै पनि एउटा व्यक्ति इम्प्लोइमेन्टको सिचुएसन रोजगारीको सम्बन्धमा रहेको खण्डमा त्यो श्रम डिफाइन गर्छ
0: भनेको सजिलोसँग बुझ्दाखेरि बाल बालिका मजदुरको रूपमा काम गरेर त्यो तलबको कुरा त्यो जोडिन्छ भने चाहिँ त्यो श्रम गरेको भनेर ठान्ने कि अथवा कसरी बुझ्ने?
2: कुनै पनि बाल बालिका कसैको घरमा अथवा कुनै पनि इन्टरप्राइजेसमा काम गर्छ त्यहाँ श्रम सम्बन्ध बन्छ,
0: त्यो काम गरे बापत उसले ज्याला पाउँछ अथवा त्यसरी दिने लिने हुन्छ भने चाहिँ यसलाई
2: श्रमको रूपमा लिइन्छ। अनि कतिवटा फ्यामिली इन्टरप्राइजेसमा के देखेको छ भन्दाखेरि हेर्दाखेरि फ्यामिली बिजनेस देखिन्छ, त त्यहाँनिर चाहिँ त्यो बालबालिकाहरूले चाहिँ एज अ इम्प्लोइमेन्टको सिचुएसनमा काम गरिरहेको हुन्छ, तर हाम्रो कानूनले फेरि फ्यामिली र त्यसपछि आएर फ्यामिली इन्टरप्राइजेसलाई चाहिँ त्यति धेरै कानून रूपमा ल्याउनु नसकेको कारणले गर्दाखेरि चाहिँ त्यसलाई चाहिँ फेरि बालकामको रूपमा डिफाइन गरेको, त्यो सबै कन्फ्युजनको कारणले गर्दाखेरि अहिले जुन श्रम मन्त्रालयले चाहिँ एक्ट ल्याउँदै हुनुहुन्छ त्यसमा क्लियर डिफाइन गरिदिएको छ बालकाम के बाल श्रम के हो। त्यसपछि बल्ल हामीसँग के हुन्छ भने नेपालमा यति चाहिँ बाल श्रम छ है भन्ने कुरा चाहिँ एक्युरेट डेटा चाहिँ त्यसपछि स्टाटिक अफिसले चाहिँ निकाल्नु भयो भने चाहिँ हुन सक्छ।
0: अब 12 देखि 14 वर्ष उमेर समूहका बाल बालिकाहरूलाई विद्यालय जानु अघि वा फर्किसकेपछि पनि बिदाको दिनमा अथवा पढ़ाईमा असर नपर्ने गरी काम लगाउँदाखेरि यसलाई श्रमिक अथवा श्रमको रूपमा चाहिँ हामीले गणना गर्दैनौ अथवा गर्नु हुँदैन भन्ने भयो। अब एफओले यो जुन पारिवारिक खेती वर्षको रूपमा अथवा क्षमा गर्नुहोला पारिवारिक खेती दशकको रूपमा काम गर्दै गर्दाखेरि अथवा त्यसरी मनाउँदै गर्दाखेरि कसरी सावधानी अप्नाइरहनु भएको छ यो बारेको जानकारीको लागि?
1: विशेष गरेर मैले अघि पनि एउटा कुरा विशेष गरेर खाद्य सुरक्षा किनभने सबैभन्दा बढी जोखिममा रहेको समूह भनेकै बालबालिका खाद्य सुरक्षाबाट, त्यो चाहे पोषणको कुराले होस् चाहे त्यो उहाँहरूलाई चाहिने दैनिक चाहिँ पोषणको कुराहरू होस् या शिक्षाको कुरा होस् या होइन न्यूनतम बाल अधिकारभित्र पर्ने कुराहरू यी पर्छन् र ती कुरालाई विशेष गरेर खाद्य सुरक्षालाई कसरी अगाडि बढाउन सकिन्छ त्यो भनेको उहाँहरूलाई चाहिने दैनिक पोषणको कसरी व्यवस्था गर्न सकिन्छ, दोस्रो शिक्षाबाट वञ्चित हुनु भएन उहाँहरू स्कूलमा उहाँहरूको एटेन्डेन्सलाई कसरी चाहिँ सुरक्षित गर्ने कसरी सुनिश्चित गर्ने त भन्ने विषयमा एउटा त्यो र अर्को हामीले विशेष गरेर अलिकति प्रविधि विशेष गरेर प्रविधिमा अलिकति हामी काम गर्दैछौँ कृषिलाई कसरी आधुनिकीकरण गर्न सकिन्छ त्यसमा चाहिँ जुन मान्छेको एकदम फिजिकल वर्क हुन्छ नि त्यो
0: शारीरिक
1: काम एकदमै उहाँले पनि भन्नुभयो कि एकदमै टन्टलापुर घाममा अब अहिले तराईमा भयो भने त होइन 42-45 टेम्परेचर छ तर पनि हजुरहरूले कहीँ न
0: कहीँ
1: यी सबै जलवायु परिवर्तन लगायतका कुराहरूले कृषिमा पारेको असर प्रविधि अब नेपालमा तपाईँले देख्नु भएको छ हामी त्यति प्रविधिमा अलि छैनौँ प्रविधि फेरि ल्याउनलाई महँगो पनि छ भने त्यस्तो महँगो प्रविधिलाई सुलभ सजिलो तरिकाले एफएले कसरी चाहिँ ल्याउन सक्छ त जस्तै उदाहरणको रूपमा एउटा म भनौँ टेलिप्लान्ट डक्टर भनेर हामीले चाहिँ एउटा प्रविधि बनाएका छौँ जसबाट कृषकले चाहिँ सजिलो सही तरिकाले चाहिँ मोबाइलबाटै तपाईँको चाहिँ कृषि सेवा चाहिँ लिन सक्छ भने यस्ता खाले प्रविधिहरू सामान्य प्रतिविधि तर त्यसले चाहिँ किसानलाई परिवारलाई चाहिँ सजिलो तरिकाले कृषि उत्पादनमा बढाउन सक्छ।
0: यसमा अब खाद्यान्न उत्पादनमा सहयोग गर्ने अथवा त्यो अभियान अन्तर्गत यो दुईटै अभियान एफएले जसरी चलाइरहेको छ त्यो भयो यहाँ नेपालमा त्यो कार्यक्रम सञ्चालन गर्दै गर्दाखेरि त्यो बाल श्रम कति हो बाल काम कति हो भन्ने बारेमा जो जोसँग यहाँहरूले त्यो सहकार्य गरिराख्नु भएको छ सरकार सहित त्यसमा पनि केही त्यस्तो मापदण्ड अथवा अभिभावकलाई हुनसक्छ किसान स्वयंलाई हुनसक्छ यो बारेमा जानकारी लिने दिने त्यो अभियान पनि सँगसँगै चलेको हो कि अथवा उत्पादन अलि बढी र सचेतना अभियान पनि पछाडि सँगसँगै कार्य
1: भइरहेको छ। पक्कै छ यो दुईटै साइडमा डिमाण्ड साइड र सप्लाई साइड दुवैमा हामी काम गर्दैछौँ।
0: माग र आपूर्ति
1: दुवैमा हामीले विशेष गरेर अब यहाँले हेर्नुभयो भने हामीले श्रम मन्त्रालयसँग मिलेर एउटा चाहिँ राष्ट्रिय कार्ययोजना बाल श्रमलाई चाहिँ कृषिबाट कसरी न्यूनीकरण गर्ने भन्ने एउटा पञ्चवर्षीय राष्ट्रिय कार्ययोजना पनि बनेको छ त्यो अहिले कार्यान्वयनको चरणमा छ। विशेष गरेर हामीले नागरिक समाजका संस्थाहरू विशेष गरेर उत्पादन गर्ने संस्था प्रड्युसर अफ म्यान्सन भनेर भन्छ हामीले त्यहाँ चाहिँ हामीले यो फार्मर्स फिल्ड स्कुल भन्ने एउटा चाहिँ हाम्रो कन्सेप्ट छ जसमा हामीले बाल बालिकालाई यसरी चाहिँ हेजार्डस काममा अथवा अत्यधिक चाहिँ फिजिकल काममा रासायनिकयुक्त भएको कृषिको काममा लगाउनुहुन्न भन्ने जनचेतनामूलक क्लास जनचेतनामूलक कार्यक्रमहरू होइन त्यस्ता कार्यक्रमहरू हामी रेगुलर रूपमा गरिरहेका छौँ भने नेपाल सरकार लगायतको कृषि मन्त्रालय लगायतका अन्य विभागहरू मार्फत र स्थानीय सरकारमा पनि हुने कृषि समितिहरूलाई पनि उहाँहरूको क्षमता अभिवृद्धि गर्ने त्यहाँ चाहिँ जनचेतनामूलक कार्यक्रमहरू गर्ने निरन्तर
0: चलिरहेको छ। अब यो अघि जनचेतना नपुगेको कारणले अथवा सरकारमा पनि केही त्यस्तो अलमल अन्यल भयो कि भन्ने कुरा गर्नुभयो काम गर्दै जाँदाखेरि अब बाल बालिकालाई सिकाइको रूपमा कामको रूपमा र श्रमको रूपमा जुन लगाउने अथवा नलगाउने के श्रम के काम भन्ने बारेको अन्यल चिर्नको लागि तपाईँहरूको छुट्टी केही अभियान छ नयाँ?
2: पहिलो कुरा त अब नेपाल सरकारले 14 वर्षभन्दा मुनिको बाल बालिकालाई श्रममा लाउनु हुँदैन भन्ने कुराको चाहिँ अब अभियान जुन सरकारले लिइरहेको छ त्यसमा पनि हामीले सपोर्ट गरेर जनचेतनाका कार्यक्रमहरू सञ्चालन गरिरहेका छौँ। तर त्यो सँगसँगै अहिले फेरि लाइट वर्कको कन्सेप्ट पनि आएको छ भनेको सामान जुन तपाईँले बाल कामको कुरा गर्नुभयो नि तपाईँको यो 14 वर्षसम्म चाहिँ तपाईँको कुनै पनि किसिमको काम नगर्ने भन्ने कुरा भयो र पछिल्लो क्रममा चाहिँ बाल काम पनि हजुरले भन्न सिकाएको कुराहरू छ नि त त्यो पनि सिक्ने प्रक्रिया हो भने भनिसकेपछि अहिले त्यसमा चाहिँ हामीले सबै सम्बन्धित श्रम मन्त्रालयको अगुवाईमा सबै मन्त्रालयहरूको अरू सम्बन्धित मन्त्रालयहरूसँग समन्वय गरेर प्लस यसमा काम गर्ने संघ संस्थाहरू बसेर बाल बालिकासँग छलफल गरेर अभिभावकसँग छलफल गरेर स्थानीय तहका सरकारहरूसँग पनि सरकार छलफल गरेर एउटा चाहिँ ड्राफ्ट गरेर श्रम मन्त्रालयले पठाएको छ।
0: त्यसमा
2: चाहिँ न्यूनतम कति घण्टा चाहिँ बाल बालिकाले काम गर्न पाउने अनि त्यो चाहिँ साइन्टिफिक रूपमा त्यो काम गरिरहँदाखेरि उसको सिकाइ प्रक्रियामा चाहिँ मदत पुगोस् र सँगसँगै थोरै पकेट मनी अथवा लाइभलीहुडको लागि पनि उसले सपोर्ट गरोस् र त्यही कारणले गर्दाखेरि उसको अरू फिजिकल डेभलपमेन्टहरू शारीरिक ग्रोथका कुराहरू हुनसक्छ मानसिक ग्रोथका कुराहरू सक्छ त शिक्षाका अधिकारकाहरू विभिन्न अधिकारहरू हनन नभइकन उसले सिकाइ प्रक्रियामा पनि होस् र त्यसले चाहिँ उसलाई आफ्नो पकेट मनी निकाल्न सकिन्छ।
0: त्यो प्रस्तावको विषयवस्तु अघि यहाँले भन्नुभयो कति घण्टा काम गर्दाखेरि यसलाई कामको रूपमा गणना गर्ने भन्ने
2: मसँग फाइनल ड्राफ्ट चाहिँ आइपुगेको छैन मन्त्रालयले चाहिँ अहिले त्यो अगाडि बढाउनु भएको छ सायद कानून मन्त्रालयसँग
0: भनेको त्यो पारित अथवा अगाडि बढ्यो भने चाहिँ बाल बालिकाले गरेको कति समयलाई काम कतिलाई श्रम भन्ने त्यसले छुट्याउँछ
2: त्यसले चाहिँ के हुन्छ भने हजुरको स्थानीय तहमा अथवा प्रदेश तहमा जाँदाखेरि पनि हामी चाहिँ क्लियर माइन्डेड हुन्छ नि त यो चाहिँ हो बाल श्रम यो चाहिँ बाल काम हो भन्ने कुरा अन्यता पनि हुँदैन त्यस कारण सरकारले ल्याएका जुन नीति नियम कानूनहरू छ त्यसको कार्यान्वयन पक्षलाई पनि त्यसले अगाडि बढाउन सहयोग गर्छ।
0: अब अहिले यो बारेको जनचेतना अब तपाईँ त यो बाल बालिकाको क्षेत्रमा काम गर्ने संस्थाहरूको पनि अर्को नेटवर्कमा पनि अलि नेतृत्व तहमै तपाईँ पुग्नुहुन्छ यो अहिले कति 77 जिल्लामा एकै प्रकारको यो जनचेतना जगाउने कुरा यो कृषि क्षेत्रमा बाल बालिकाको उपयोग अथवा दुरूपयोगको कुरा यो सबै राम्रैसँग अभ्यास भइराखेको छ कि अथवा सुरुवात चाहिँ राम्रो भयो यसलाई विस्तार गर्न आवश्यक अझै छ?
2: अहिले चाहिँ हजुरको यस्तो छ, बाल श्रममा काम गर्यो भनेर सिएसओ फोरम अन एसटिजी 8.7 छ। एसटिजी 8.7 भनेको चाहिँ हजुर डिसेन्ट वर्क प्रमोसन गर्नलाई, मर्यादित काम प्रबन्धन गर्नको लागि बनाएको दिगो विकासको एउटा लक्ष्य हो। त्यो लक्ष्य प्राप्त गर्नको त्यसको अनरमा चाहिँ एउटा बाल श्रम निषेधित अथवा नियमित गर्नेको हिसाबले चाहिँ सातवटै प्रदेशको चाहिँ बाल श्रममा काम गर्ने संघ संस्थाहरू, पत्रकार साथीहरू, त्यस्तै गरी कुनै ठाउँमा चाहिँ के अरे हाम्रो यो एफएनसिसिआईको पनि
0: मेम्बर्सहरू
2: पनि आएर बस्नु भएको छ। त्यो गर्ने क्रममा चाहिँ हामीले यो एउटा सेक्टरको मात्रै होइन, जुन अहिले नेपाल सरकारले चाहिँ बाल श्रम मुक्त नगरपालिका भनेर जो कन्सेप्ट लिएर आइरहेको छ, त्यो कन्सेप्टलाई चाहिँ हामी कसरी अगाडि बढाउने स्थानीय तहमा, त्यसै गरी चाहिँ प्रदेश तहमा चाहिँ बाल श्रम अन्त्यको लागि चाहिँ कानून निर्माण गर्ने अथवा स्ट्राटेजिक प्लान अफ एक्सन, होइन अघि उहाँले भन्नुभयो जस्तो प्लान अफ एक्सन बनाउने र संघीय कानूनले बनेको दिएको व्यवस्था अनुरूप चाहिँ हामी जाने भन्ने काममा गरिरहेका छौँ त्योबाट चाहिँ कानून बन्ने प्रक्रियामा। अर्को चाहिँ के छ भने इन्डिभिजुअल जो यसको मेम्बर संस्थाहरू हुनुहुन्छ उहाँहरूले चाहिँ स्थानीय तहमा विशेष त सबै किसिमको बाल श्रम प्लस यो चाहिँ हाम्रो कृषिमा रहेको बाल श्रमको विषयमा पनि कामहरू गरेर, फर एक्जाम्पल तपाईँले जाँदाखेरि जस्तै हामीले चाहिँ एकासँग मिलेर मध्य प्रदेशमा चाहिँ मध्य स्तरीय डालिगिङ गर्यौँ, त्यसमा चाहिँ यसको लिड चाहिँ हजुरको हाम्रो यो सामाजिक विकास लेबरको उसले लिड गर्नुभयो, स्थानीय तह पनि हुनुहुन्थ्यो, अनि सबैसँग बसेर चाहिँ हामीले के गर्नु पर्यो त यो कृषिको क्षेत्रमा भन्ने कुरा प्र्याक्टिकल च्यालेन्जेस त छ हेर्नु, अनि उहाँले भन्नुभयो जस्तै पुरुष हुनुहुन्न महिला हुनुहुन्छ, महिला मान्छे हुन्छ भने न्यू टेक्नोलोजी किन इन्ट्रोड्युस नगर्ने त, धान काट्नको लागि मान्छेले काट्नुपर्ने जरुरी छैन, भनेपछि धान काट्ने मेसिनमा चाहिँ सब्सिडी दियो भने किसानले त त्योबाट बेनिफिट हुने भयो होइन। त्यसै गरी तपाईँको चाहिँ पानीको सुविधाहरू हो, हामीले पानीको लिनको लागि चाहिँ अब लाइन लागेर कुलो खनेर गर्नुभन्दा यदि त्यसलाई चाहिँ अलिक मोडर्नाइज गरिदियो भने त त्यो त एउटा स्विच अन गर्दाखेरि नै हुने कुराहरू भयो, त्यो हुने बित्तिकै त महिलाको काम पनि कम भयो, बालबालिकाहरू पनि विद्यालय जानुहुन्छ, त्यसै उत्पादन गर्ने क्रममा चाहिँ अब कलेक्सन सेन्टर्सहरू चाहिँ ठाउँ ठाउँमा बनाइदिने कुराहरू भयो, किसानले पाउने होइन कि किसानको ठाउँमा आएर चाहिँ कलेक्ट गरेर त्यसको मूल्य दियो भने त तपाईँको त एउटातिर हाम्रो नेपाल सरकारले डिसेन्ट वर्क मर्यादित काम भन्ने कुरा गरिरहेछ, मर्यादित बनाउने काममा त यो टेक्नोलोजीहरूलाई पनि इम्पोर्ट गर्दाखेरि सजिलो हुन्थ्यो। त्यस्तै अब सेभिङ एन्ड क्रेडिटको कुरा हुन्छ, सहकारीको कुरा गर्दाखेरि अहिले धेरै किसिमको आउन सक्छ होला, तर साँच्चैकै सहकारीहरू तल कमिटीमा भएको अवस्थामा चाहिँ त्यो फाइनेन्सियल म्यानेजमेन्ट कसरी गर्ने भन्ने कुरा पनि हुन्छ, जुन एफआईले गरिरहेको छ।
0: जस्तो अब यहाँनिर मधुजी जसो एफआईले अरू यो जसले यो क्षेत्रमा उत्पादनको क्षेत्रमा काम गरिरहेका छन् सहकार्य गरिरहेका छ, यो अहिले निश्चित ठाउँबाट निश्चित केही संस्थाहरूसँग सहकार्य गरेर यो उत्पादन बढाउनको लागि काम भइराखेको हो, बारीबारी खेती दशकको रूपमा अथवा अन्तर्राष्ट्रिय महिला कृषक वर्षको रूपमा नेपालमा पनि यसको अभ्यास भइराखेको हो कि सबै क्षेत्रमा पुग्न सकिरहेको छ भन्ने लाग्छ तपाईँहरूलाई?
1: हामीले काम गरिरहेछौँ, सायद त्यो चाहे त्यो निजी क्षेत्र होस् विशेष गरेर प्रदेश र स्थानीय तहमा रहेका अलिकति कृषि उत्पादनमा काम गर्ने जुन निजी क्षेत्र छन् अथवा मूल्य श्रृङ्खला हामीले भ्याली चेन भनेर भन्छौँ, मूल्य श्रृङ्खलामा काम गर्ने जुन प्राइभेट सेक्टरका संस्थाहरू छन्, उत्पादन गर्ने संस्थाहरू छन्, चाहे त्यो सुगर क्यानमा होस्, चाहे त्यो टी स्टेटमा होस्, चाहे त्यो होइन पेडी राइस भनेर भन्छौँ हामीले विशेष गरेर ती मूल्य श्रृङ्खलामा काम गर्ने प्राइभेट सेक्टरहरूमा पनि हामीले चाहिँ विशेष गरेर त्यो उत्पादन बढाउने, तर त्यो उत्पादन बढाउनको लागि बाल श्रम हुनु भएन, बाल श्रम मुक्त उत्पादन भनेर हामीले कसरी ब्रान्डिङ गर्न सकिन्छ भनेर त्यो विषयमा काम गर्दैछौँ भन्दाखेरि, अब विशेष गरेर वैदेशिक रोजगार छ त्यसमा पनि पुरुषहरू बाहिर हुनुहुन्छ अनि महिलाहरूको काम त बढ्यो भने अन्तर्राष्ट्रिय यो जुन दिवस हामीले मनाउँदैछौँ महिला कृषकको, त्यसमा विशेष गरेर महिलाको जुन ड्रजरी काम भनेर भन्छ जुन उहाँहरूले घरको काम त गर्नुहुन्थ्यो भने अब किसिममा पनि उहाँहरूको काम चाहिँ बढी हुने भयो, त्यसैले त्यो उत्पादन त छ तर महिला अधिकार र बाल अधिकारको हनन नहुने गरी उहाँहरूको श्रमको शोषण नहुने गरी त्यो
0: यो अभियानमा बाल बालिकाहरूको लागि कृषिमा जोखिमपूर्ण काम भनेर नै तपाईँहरूले वर्गीकरण गर्नुभयो होइन, के छ यसमा यो क्षेत्रमा चाहिँ बाल बालिकाको यसलाई श्रमिकको रूपमा चाहिँ निषेधै गरेका छौ भन्ने खालको?
1: विशेष गरेर यो चिया उत्पादन, विशेष गरेर यो उखु खेती होइन, विशेष गरेर जुन डेली कन्ज्युमेबल आइटम भनेर भन्छ त्यो दैनिक उपभोग्य वस्तुहरू हुनुहुन्छ, त्यो त अब बढी उत्पादन बढी युजमा जाने भयो नि त, त्यसो भएकोले त्यस्ता क्षेत्रहरूमा अलिकति बालश्रम बढी हुन्छ कि होइन भन्ने हाम्रो चाहिँ त्यो प्राथमिकीकरण हो त्यसमा, र त्यही क्षेत्रलाई नै विशेष प्राथमिकतामा राखेर हामीले जनचेतनामूलक कार्यक्रमहरू, हामीले के अरे क्षमता अभिवृद्धिका कार्यक्रमहरू विशेष गरेर प्राइभेट सेक्टर र स्थानीय दुवैसँगको सहकार्यमा हामीले अगाडि बढायौं।
0: यो विषादी बेसिन र त्यसै गरी गरुङ्गो भारी बोक्न नदिनको लागि पनि एफएले चलाइराखेको अभियान भयो, त्यसपछि ठूला जनावर अथवा गाईवस्तुको हेरचाहदेखि यसको स्याहार सुसारमा पनि बालबालिकाको जुन प्रयोग चाहिँ निषेध गर्नुपर्छ भन्ने तपाईँहरूलाई राख्नु भएको छ।
1: एकदमै विशेष गरेर रासायनिक मल जुन अहिले हामी कुरा गर्यौँ, एकदमै भारी सामान बोक्न, भारी सामान चाहिँ ओसार पसार गर्न नहुने, भारी चाहिँ त्यो प्रविधि जस्तै तपाईँ अब चिया उत्पादनको उसमा जानुभयो भने प्रशोधन केन्द्रहरूमा तपाईँले एकदमै बालबालिकाहरूको प्रयोग पाउनुहुन्छ, त्यहाँ भारी चाहिँ उपकरणहरू चलाउनु पर्ने हुन्छ होइन, त्यस्ता कुराहरू विषादी त अब तपाईँले देख्नुभयो होला पछाडि चाहिँ ट्याङ्की बोकेर विषादी छरिरहेको फोटोहरू पनि बेला बेलामा आइरहन्छ होइन, र विशेष गरेर फिसरी यो माछा उत्पादनमा पनि विषादी र त्यो त्यो पोखरी व्यवस्थापनहरूमा चाहिँ बालबालिकाको प्रयोग भइरहेको, त्यस्तै लाइफ स्टक तपाईँको पशुपालनमा विशेष गरेर कुखुरा बाख्रा चलाउने त अब ती सामान्य नै भइहाल्ने, तर पनि ठूला जनावरहरू गाई भैँसीहरू जुन हुन्छन् ती गाई भैँसीको चाहिँ रेखदेखमा उहाँहरूको चाहिँ त्यो सरसफाइमा जुन कि केमिकल बढी जस्तो केमिकल इन्भल्भ हुन्छ त्यसमा त्यस्तो कुराहरूमा चाहिँ बालबालिकालाई चाहिँ संलग्न गराउनु हुँदैन भन्ने जनचेतनामूलक, र यसको कारण रुट कज जुन छ त्यो रुट कज त्यो मुख्य प्रमुख कारणमा चाहिँ हिट गर्न सकिन्छ कि भनेर हामीले खाद्य सुरक्षा र गरिबी निवारण
0: रितिजी, अब यो बालबालिकालाई श्रमिकको रूपमा त लगाउन मिलेन, कामको रूपमा त्यो लगाउने अभ्यास भए पनि यसलाई नीतिगत रूपमा सरकारले व्यवस्थापन गर्न अझै बाँकी छ, यो अभियान चलाउँदै गर्दा किसानहरूको गुनासो अथवा तपाईँ आफूहरूलाई पनि लागेको मानव अब घरमा परिवारको सदस्य कोही छैन, घरमा भएका बालबालिकालाई त्यसरी श्रमिकको रूपमा लगाउन मिलेन, के कुराको आवश्यकता अथवा त्यो खड्किएको जस्तो के लाग्छ, जस्तो बालबालिकाले बोक्न नमिल्ने अथवा रेख्दै गर्न नमिल्ने हो भने त्यसलाई अझ वैज्ञानिक र व्यवस्थित अथवा आधुनिक बनाउने नाममा हामीले के गर्न सक्यो भने अथवा एफएले नै भोलि किसानहरूसम्म अर्को यो खालको सहयोग गरे राम्रो हुन्थ्यो भन्ने लागेको कुरा चाहिँ
2: सबैभन्दा पहिला चाहिँ एउटा कुरा के राख्न चाहियो भन्दाखेरि चाहिँ यहाँलाई मेरो आफ्नो बाजुरा जाँदाखेरिको अनुभव सुनाउँछु, त्यहाँ हामी जाँदाखेरि के पायौँ भन्दाखेरि हजुरको घरमा चाहिँ सबै बुढा मान्छेहरू हुनुहुन्छ, अनि हामी जस्तो अथवा हामी भनौँ न बिस भनौँ बिस कटेका मान्छेहरू छैनन्, सबै विदेश जानुभएको छ, विशेष गरी भारत जानुभएको छ,
0: विदेश गएको छैन भने सहर पसेको अवस्था
2: छ। अब कस्तो रहेछ भन्दाखेरि पहिला चाहिँ पुरुष मात्रै जानुहुन्थ्यो, अब चाहिँ पुरुष मात्रै होइन महिलाहरू पनि जान थाल्नुभयो, अब तपाईँको बाजे बोजे हुनुहुन्छ कि बालबालिका हुनुहुन्छ, अब खेत छ अनि अब चलन के छ भन्दाखेरि चाहिँ बाहिर किनेर खाने चलन छैन, भनेपछि खेतमा के लगाउनु पर्यो, अब हजुरको हजुरआमा हुनुहुन्छ भने उहाँले लगाउनु भयो, सक्नु भएन भने खेताला पाउन धेरै नै मुस्किल छ, मान्छे नै हुनुहुन्न, त्यसपछि बालबालिकाले काम गर्ने अवस्थाहरू पनि देखियो। त्यो गर्ने क्रममा चाहिँ जस्तो हाम्रो कम्युनिटी फार्मिङको कुरा चाहिँ होइन कमिटीको सबै मिलेर पहिला पनि त हाम्रो नयाँ आयोजित गर्नुपर्ने कुरा छैन नि त, हामीसँग आएर चाहिँ आज सबैजना मिलेर यता सकौँ भोलि यता सकौँ हामी सबैजनाले हेर्यौँ भनिरहँदाखेरि त्यो पपुलेसनले पनि त काम गर्न सक्छ।
3: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
4: अहिले बिहानको ठिक 7 बज्यो।

0: स्वागत के मेची वा
1: झिल्काई कै पर्सनल नम्बर ब्लक लै वा दिए
0: पर्सनल मोबाइल नम्बर मे उनी यो टेलिकमर बे अफिसर आएर ब्लक लै र खलखाई
1: अनि बैंगरी
0: बैंगरी
1: सर चाहिँ तले लगपर्दी चमनल पति न आफै न मोबाइल नम्बर फेरिया बदेर ब्लक तयाई भिसा आफै न ब्याङ्क दे दिने जानकारी पिन पर्यम दे आफै न ब्याङ्क खातै न जानकारी अरू न योरी थोनी बेग्या सचेत तल पर्यम
0: सतर्क तन ठगी तब्द क्या जोगिना
2: सिद्धार्थ ब्याङ्कर क्याले जनहितरी जारी सन्देश
3: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई
4: ल बर्बादी भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर बच्यो तर तपाईँको त केही भएको छैन
5: विचार नपुर्याई घर बनाउँदा यस्तै हुन्छ मैले पहिले भने होइन ओम श्री दक्षिणमाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु घर बलियो छ त्यसैले म सुरक्षित छु
4: ध्यान दिनुहोस् जीवनमा घर धेरै पटक बनाइँदैन त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत
5: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी इट्टा चिप्स डस्ट वासिङ गरेको बालुवा बाटो खन्नका लागि एक्जाभेटर लोडर
4: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिणमा काली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत
5: फोन 068-26-144 98-510-16-094 98-476-39691
6: निकटमा दिदी बहिनी निकटमा दिदी बहिनी।

बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानिमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अधिकर्ता। सानिमा रिलायन्स लाइफ इन्सुरेन्स, खुलेर जियौ।

0: Mania Extreme Energy Drink.
1: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज

0: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा।
1: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार सेवाहरू
1: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
0: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
1: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
0: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
1: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
0: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
1: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7-78-582-7-79-582-7-80।
2: ब्याङ्की खैमत बिले क्योदे एटीएम मोबाइल दे इन्टरनेट ब्याङ्किङ गोप्य विवरण आरी खै बिले तुई माध्यम क्यारे न्योदे प्रे छली जानकारी री विषया न्यो कल पर्दिमो चमै न्यो ठगदिल खामो ब्याङ्गर वे कर्मचारी बीरा न्योदे प्रे विवरण री विषया ब्याङ्दे नेल पर्दिमो न्यो तने सतर्क तना ठगरिक्या बचेना सिद्धार्थ ब्याङ्गर क्याले जनहितरी जारी सन्देश
3: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
4: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ
5: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
4: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
5: अध्यापन हुने विषयहरू
4: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
5: विशेषताहरू
4: विषय विज्ञद्वारा अध्यापन गराइने,
5: अत्याधुनिक प्रयोगशाला,
4: प्रविधि मैत्री शिक्षा सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061-577-444-543-333।
6: जसको नाम नै पर्याप्त छ,
7: दिदी बहिनी,
6: दिदी बहिनी,
7: दिदी बहिनी,
6: रेडियो दिदी बहिनी,
7: हामी
6: गर्न सक्छौ,
7: हामी
6: गर्न सक्छौ,
7: गर्न सक्छौ।

0: के तपाईँलाई हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने र रिङ्गट लाग्ने समस्या छ?
1: के तपाईँलाई मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटे हुने गर्छ?
2: यदि त्यसो भने
3: अब चिन्ता नगर्नुहोस्, किनभने
4: मणिपाल शिक्षण अस्पताल तथा सेवा सिटी हस्पिटल प्राली पोखराका वरिष्ठ मनोरोग नसा यौन तथा टाउको रोग विशेषज्ञ डाक्टर जयबहादुर खत्री
5: यही जेठ 30 गते शनिबार भागलुङ मेडिकल हल कुस्मा बजार पर्वतमा आउँदै हुनुहुन्छ।
3: त्यसैले हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने, रिङ्गटा लाग्ने, घुमाउने, मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटी हुने, झिझो लाग्ने, दुब्लाउँदै जाने, बढी रिसाउने, जिउ आलस्य हुने, मनमा बढी चिन्ता पर्ने, छारे रोग, हात खुट्टा कामने, ओछ्यानमा पिसाब गर्ने, योनिका नहुने, अत्याधिक मात्रामा रक्सी सेवन गर्ने, लागू औषधको कुलतमा फसेका आदि मनोरोग नसा यौन तथा टाउको सम्बन्धी रोगीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
5: यहाँ हरेक दिन सुगर, जन्डिस, जीपीटी, जीओटी, लिभर फंक्सनल टेस्ट, एलएफटी, युरिक एसिड, बाथ, टाइफाइड, दिशा पिसाब परीक्षण, ब्रिय परीक्षण, गर्भ परीक्षण, ग्यास्ट्रिकको किरा भए नभएको परीक्षण समेत गरिन्छ।
6: याद गर्नुहोला डाक्टर र आउने मिति
5: यही जेठ 30 गते शनिबार
3: स्थान बागलुङ मेडिकल हल बडगाउँ।
7: सम्पर्क फोन नम्बर 0674 2027
3: 24027।
7: सम्पर्क मोबाइल नम्बर 9857225597
3: 9851918।
8: चरक मेमोरियल हस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
9: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
8: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्त आदि रोगको उपचारको लागि ₹10,00,000 उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
9: सेवा लिने क्रममा चाहिने जानकारी
8: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
9: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
8: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
9: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 0165524935524945।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठिक 8 बज्यो।

0: आवाज बिहिनको आवाज परिवर्तनको संवाहक रेडियो दिदी बहिनी 95.2 MHz।
1: सुन्दर र समृद्ध गण्डकी प्रदेश,
2: यो हो समुन्नत गण्डकी रेडियो कार्यक्रम।
3: नमस्कार। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय गण्डकी प्रदेश सरकार प्रेस रजिस्ट्रारको कार्यालयद्वारा प्रायोजित प्रदेश सरकारका गतिविधि, नीति, योजना, कार्यक्रम लगायत समसामयिक विषयमा नागरिकलाई जानकारी दिने उद्देश्यले तयार पारिएको समुन्नत गण्डकी रेडियो कार्यक्रममा यहाँलाई स्वागत छ। तपाईँ यो कार्यक्रम रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र पोखरा र एफएम स्टेशनहरूबाट सुन्न सक्नुहुनेछ।
2: आजको कार्यक्रममा हामी गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तर्गत आन्तरिक मामिला, शान्ति सुरक्षा तथा विपद व्यवस्थापन शाखा अन्तर्गत रहेर कुराकानी गर्न लागिरहेका छौं र विशेष गरेर विपद व्यवस्थापन शाखाका प्रमुख नवराज पोखरेलज्यूलाई आज हाम्रो स्टुडियोमा निम्त्याएका छौं। यहाँलाई कार्यक्रममा हार्दिक स्वागत छ।
4: धन्यवाद सर।
2: अब हामी विभिन्न यो घटनाहरू, विपदहरू कहिले पनि सूचना दिएर आउँदैन भनिन्छ, अथवा दुर्घटनाहरू पञ्चेबाजा बजाएर आउँदैन भन्छन्। हुन त हाम्रा मौसम पूर्वानुमान विभागले पनि लहै ठूलो पानी पर्दैछ, जोगिनु होला, हावाहुरी चल्दैछ, यस्ता संकेतहरू त हुन्छ। तथापि यहाँहरूको कार्यालयले कस्ता कस्ता कामहरू गरिरहेको छ, यो कार्यालयका गतिविधिहरूका बारेमा बताइदिनुहोस् न।
4: हुन्छ। सर्वप्रथम त यो विपद व्यवस्थापन भन्ने बित्तिकै हजुरबाटै शुरू गरेको विषय, विपद बाजा बजाएर आउँदैन भन्ने हाम्रो भनाइ छ।
2: हजुर, हो।
4: तीन तह हुन्छ विपदको पनि, विपद पूर्वको चरण, विपद चरण र विपद पश्चातको चरण।
2: हजुर।
4: यसमा पनि अहिले नेपाल सरको संविधान 2072 सालमा जारी भएको संविधानले यो विपद व्यवस्थापनलाई तीन तहको आफ्नो आफ्नो सरकारको अधिकार क्षेत्रभित्र राखेको छ र संघ र प्रदेशको साझा अधिकार सूचीमा पनि छ। त्यो कारणले विपद व्यवस्थापनको क्षेत्रमा सर्वप्रथम नेपाल सरकारले 2074 सालमा विपद व्यवस्थापन ऐन जारी गरेको छ।
2: हजुर।
4: र त्यसै ऐनले दिएको अधिकारलाई प्रयोग गरी गण्डकी प्रदेश सरकारले आफ्नो गण्डकी प्रदेश क्षेत्रमा विपद व्यवस्थापनको लागि विपद व्यवस्थापन नियमावली जारी गरेको छ।
2: हजुर।
4: त्यस लगत्तै विपद व्यवस्थापनका लागि विभिन्न कानूनहरू तर्जुमा गर्ने क्रममा प्रदेशको आपतकालीन कार्य सञ्चालन केन्द्रहरू छन्। जुन आपतकालीन कार्य सञ्चालन केन्द्रहरूको सञ्चालन गर्ने क्रममा नेपाल प्रहरी सशस्त्र प्रहरीहरूको संयुक्त संयोजनमा प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र छ।
2: हजुर।
4: जसले केन्द्रीय आपतकालीन कार्य सञ्चालन केन्द्र र जिल्ला स्तरीय साथै स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्रहरूसित समन्वय गरिरहेको छ। हाम्रा पृष्ठभूमिमा भएका प्रदेशका विभिन्न भूभागमा भएका घटनाहरूको लागि त्यसमा जुनसुकै ठाउँमा पनि घटेका घटनाहरूको लागि इकाइहरूले संकलन गर्ने घटनाहरू र केन्द्रीय स्तरको राष्ट्रिय विपद जोखिम तथा व्यवस्थापन प्राधिकरणले जारी गरेको एउटा पोर्टल छ, त्यसमा अपलोड गरी सर्वसाधारण नागरिकहरूलाई सार्वजनिक गर्ने व्यवस्था गरेको छ। साथै समय समयमा नेपाल प्रहरी सशस्त्र प्रहरी लगायत सुरक्षा निकायहरूसँग समन्वय गरी विभिन्न तालिम कार्यक्रमहरू, समन्वयात्मक कार्यक्रमहरू जिल्ला स्तरीय सुरक्षा समितिसँग समन्वय साथै प्रदेश स्तरीय सुरक्षा गोष्ठीहरू पनि सञ्चालन गरिरहेको अवस्था छ।
2: हजुर। जस्तै विपदका कुराहरू भन्ने बित्तिकै त अब भनौ वर्षायाममा अधिक वर्षा हुन्छ, खोला नालाहरू बढ्छन्, अनि त्यसपछि पहिरोहरू जाने सम्भावना हुन्छ। कतिपय हाम्रो भूगोलका हिसाबले पनि डाँडा पाखामा घरहरू हुन्छन्, अब पहिरो गएर तत्कालै त्यहाँ राहत उपलब्ध गराउन पर्ने, मान्छेको जीवधनको सुरक्षा गर्नुपर्ने, पहिरोले पुरेकाहरूलाई निकाल्नु पर्ने, बाँचेकाहरूलाई खाद्य ओतको पनि व्यवस्थापन गर्ने, यस सम्बन्धी के काम गर्छ प्रदेश सरकार अन्तर्गतको विपद व्यवस्थापन शाखाले?
4: यो शाखाले अब हाम्रो कानूनमा पनि व्यवस्था भए अनुसार प्रदेश स्तरमा प्रदेश विपद व्यवस्थापन कोष भन्ने एउटा कोष खडा गरेको छ, राहत तत्काल राहत पुनस्थापना उद्धारको लागि, जसमा न्यूनतम 10 करोडमा उद्धार रहने एउटा कानूनी व्यवस्था नै रहेको छ। त्यसको उद्देश्य भनेको कुनै पनि विपद घटना घटिहालेमा पनि बजेटको अभावले गर्दा जीवनमा नागरिकहरूको जीवनयापन गर्नको लागि तत्काल उद्धार गर्नको लागि बजेट अभाव नहोस् भन्ने उद्देश्य हो। त्यसै गरी जिल्ला स्तरमा जिल्ला विपद व्यवस्थापन कोष छ, त्यसमा पनि प्रदेश सरकारले आवश्यकता अनुसार बजेटहरू हस्तान्तरण अनुदान स्वरूप हस्तान्तरण गरिरहेको हुन्छ। साथै जिल्लामा घटेका घटनाहरूको सम्बन्धमा प्रमुख जिल्ला अधिकारीज्यूको संयोजकत्वमा जिल्ला सुरक्षा समिति हुन्छ। हजुरले भने जस्ता विगत यस्ता घटनाहरू जुन समयअनुसार घट्ने घटनाहरू छन् विपदहरू छन् यस्ता घटना घटनासाथ कस्तो प्रकृतिको राहत अथवा पुनस्थापनाको लागि बजेट अथवा जनशक्ति आवश्यकता पर्ने हो त्यो समितिले एउटा निर्णय गरेर अथवा निर्देशन दिएर नागरिकहरूको जीवनयापन गर्नको लागि तत्काल उद्धार गर्नको लागि बजेट अभाव नहोस् भन्ने उद्देश्य हो। त्यसै गरी जिल्ला स्तरमा जिल्ला विपद व्यवस्थापन कोष छ त्यसमा पनि प्रदेश सरकारले आवश्यकता अनुसार बजेटहरू हस्तान्तरण अनुदान

0: गरेर कार्यक्रमहरू अगाडि बढ़ाइरहेको छ।
1: अब जस्तै कुनै घटना घटिहाल्यो, त्यहाँ उद्धार गर्न पर्यो, उद्धार गर्नका लागि पनि आवश्यक सामग्रीहरू चाहियो, उपकरणको पनि चाहियो, होइन यातायात सेवाहरू पनि तत्काल उपलब्ध हुन पर्यो। कतिपय हिमाली क्षेत्रमा हाम्रो गण्डकी प्रदेश अन्तर्गतका त मनाङ मुस्ताङ जस्ता, चाहे मेग्दी बागलुङ जस्ता पहाड़ी क्षेत्रहरू, गोर्खाको उत्तरी क्षेत्रमा पनि अत्यन्तै विकट ठाउँहरू पनि छन्। त्यस्तामा उद्धार सामग्री पुर्याउनका लागि त्यस्ता उपकरणहरूको व्यवस्थापन छ कि छैन?
0: एकदम हजुरले मैले भन्नै पर्ने विषयमा केन्द्रित रहेर प्रश्न गरिदिनु भयो। अहिले समग्रमा भन्नुहुन्छ नि हाम्रो गण्डकी प्रदेश हिमाल पहाड़ तराई तीनै खालको भौगोलिक अवस्था भएको ठाउँ छ।
1: हजुर,
0: समग्रमा हजुरले जोड्नु भएको विषय हिमाली भूभागमा हिउँ पहिरो जान सक्ला, कतिपय लेक लागेको घटनाहरू पनि हामीले सुन्छौं।
1: हजुर,
0: त्यसको लागि तत्कालै उद्धारको लागि हामीले गत वर्ष पनि मनाङमा रहेका सशस्त्र प्रहरीको गुल्मलाई उद्धार राहत सामग्री, पहिलो कुरा त्यहाँ भएको सुरक्षा कर्मीहरू आफै सुरक्षित रहनु पर्यो, उहाँहरूले लगाउने सेफ्टी सामग्रीहरू र उद्धारका लागि चाहिने आवश्यक सामग्रीहरू हामीले जेठमा त्यहाँ खरिद गरेर हस्तान्तरण गरेका छौं।
1: हजुर,
0: त्यसै गरी यो हाम्रो यो विपद भइसकेपछि तत्कालै उद्धारका सामग्री खोज्नुपर्ने, बजारमा अभाव हुने यस्तो अवस्थालाई मध्यनजर गर्दै राष्ट्रिय विपद जोखिम तथा व्यवस्थापन प्राधिकरणमा एउटा केन्द्रीय स्तरको गोदाम घर छ, आपतकालीन कार्य सञ्चालन गोदाम घर भन्ने छ।
1: हजुर,
0: त्यस्तै प्रदेश स्तरमा हाम्रो पनि गण्डकी प्रदेश स्तरीय लामापाटन सशस्त्र प्रहरीको कार्यालयभित्र त्यहाँ एउटा प्रदेश स्तरीय आपतकालीन गोदाम घर छ, सञ्चालनमा रहिरहेको छ, त्यसमा पनि आवश्यक मौद्धार सामग्रीहरू छन्।
1: हजुर,
0: त्यसै गरी जिल्ला स्तरमा पनि प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको जिल्ला सुरक्षा समितिले पनि जिल्ला स्तरमा प्रत्येक जिल्ला र स्थानीय तहहरूमा पनि गोदाम घर सञ्चालन गर्ने भनेर एउटा कार्यविधि तर्जुमा भएको छ।
1: हजुर,
0: त्यसमा पनि समय समयमा आवश्यक सामग्रीहरू स्टक राख्ने र यदि खर्च भइहालेमा पनि शोध भर्ना गर्ने गरी आवश्यक सुरक्षा सामग्रीहरूको व्यवस्था गरिएको छ।
1: जस्तै कि गोदाम घर भन्नुभयो, भण्डारणका लागि राखिने सामान, कहीं पालको आवश्यकता पर्ला, कहीँ जस्ता पाताको आवश्यकता पर्ला, गाउँमा पहाड़मा पहिरो गयो, मान्छे पुरिए, घरले खोलाले बगाइसकेका छ, होइन त्यहाँ त कुटो कोदालो गैचीदेखि लिएर पनि सामग्रीहरू आवश्यक। कतिपय ती पालहरू कमाकिएर बिग्रेर नष्ट भएर होइन कमजोर अवस्थामा, यस्तालाई कसरी व्यवस्थापन गर्नुहुन्छ?
0: त्यसको लागि तत्काल राहत कार्यक्रम र दीर्घकालीन दुई चरणमा हामीले तत्कालै गर्ने कार्यक्रमको लागि उद्धार गरेर नजिकको सामुदायिक संस्थाहरू, स्कूलहरू हुन सक्छन्, सामुदायिक भवनहरू हुन सक्ला, नभए अलिक सुरक्षित बस्तीहरू रहेको ठाउँमा, अलिक घना बस्ती भएको ठाउँमा तत्कालै उद्धार गरेर राख्ने।
1: हजुर,
0: र त्यसपछि हाम्रो सुरक्षा समितिका बैठकहरू आकस्मिक रूपमा बैठक बसिसकेपछि
1: हजुर
0: कस्तो प्रकृतिको सुविधा दिनुपर्ने हो र दिँदाखेरि नागरिकहरूलाई तत्कालै सुविधा दिन सकिन्छ भन्ने हिसाबले निर्णयका आधारमा आवश्यकता अनुसार त्यसलाई व्यवस्थापन गर्ने चलन छ।
1: जस्तै मैले अघि भन्न खोजेका कुरा के हो भने, सामान त तपाईँहरूले खरिद गर्नुभयो, स्टकमा रह्यो, विपद परेन, त्यस्तो दुर्घटना भएन, खर्च भएन, तर धेरै पहिला खरिद गरेका सामानहरू त बिग्रिने अवस्था हुन्छन्, त्यसलाई चेक जाँच गरेर अहो यो योग्य छैन है भनेर त्यसलाई डिस्पोज गर्ने हो कि, त्यसको पनि त व्यवस्थापन गर्नुपर्ने होला नि।
0: हजुर, हजुरले भने जस्तो कति सामग्रीहरूको निश्चित अवधि हुन्छ, समयावधि, समयावधिपछि त्यसको नष्ट गर्नुपर्ने नै हुन्छ। त्यसको अवस्थामा हाम्रो एउटा सफ्टवेयर नै बनेको छ, गोदाम घर सञ्चालन सम्बन्धी एउटा सफ्टवेयर निर्माण गरेको छ
1: राष्ट्रिय
0: प्राकृतिक जोखिम तथा व्यवस्थापन प्राधिकरणले, त्यसमा सामग्रीहरू हाम्रो इन्ट्री गरेका हुन्छौं, त्यसको त्यसरी अवधि सकिएकाको हकमा त्यो सिस्टमबाट नै हटाउने एउटा छ। त्यो कारणले गर्दा जिन्सी व्यवस्थापन जस्तै तरिकाले एउटा गोदाम घरको मात्रै अध्ययन गर्नको लागि एउटा सफ्टवेयर बनेको छ, इन्ट्री गर्नको लागि, निकासा गर्नको लागि, त्यसमा नै हजुरले भने जस्तो भोलि अब दियो आज दियो भोलि प्रयोग नहुने, अथवा स्टकमा सामान देखिने तर दिने बेलामा त बिग्रेको हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै कतिपय नष्ट गर्नुपर्ने हुन सक्ला, कतिपय तत्काल दिइहाल्दाखेरि त्यसको भविष्यमा क्षति नहुने हिसाब पनि हुन सक्ला, त्यही अनुसार त्यसको प्रयोगको मूल्य, लागत, समयावधिको आधारमा क्षेत्र हेरेर त्यसको विभाजन तथा बाँडफाँड गर्ने गरिन्छ।
1: कहिलेकाहीँ जनगुनासाहरू यस्ता आएका हुन्छन् कि एक ठाउँमा विपद परेछ, विपद पर्दाखेरि विभिन्न ठाउँमा राष्ट्रले आफ्नो देशभन्दा बाहिर रहेका सहयोगी दाताहरू, अन्तर्राष्ट्रिय दाताहरू सबैसँग लौ सहयोगको अपेक्षा गरेका हुन्छन्। त्यहाँबाट विदेशबाट पनि राम्रा राम्रा खालका कहिले कम्बलहरू, पालहरू, यस्ता यस्ता सामग्रीहरू आएका हुन्छन् विपदमा प्रयोग गर्नका लागि, जहाँ अप्ठ्यारो परेका छ तिनीहरूले प्रयोग गरून् भने, तर लौ ती गतिला गतिला सामान देखेर लुकाइए, दुरूपयोग भए, पाउनुपर्नेले पाएनन् भन्ने गुनासा छन्। अहिले त्यस्ता गुनासा सुन्न पर्छ कि पर्दैन?
0: त्यो हजुरले भने जस्ता समय पनि थिए, त्यो बेला कुन सामग्री कसरी आए भन्ने पनि अभिलेख राम्रोसँग हुँदैन थियो।
1: हजुर,
0: हस्तान्तरण गर्ने पनि एउटा पद्धति थिएन। अहिले चाहिँ वान डोर पोलिसी भने जस्तो एक दर प्रणाली लिनेले एक ठाउँमा लिन्छ र उसले अभिलेख राखिसकेपछि हस्तान्तरण पनि गर्ने र सम्बन्धित व्यक्तिले पाइसकेपछि उसको भरपाई समेत गर्ने हुँदाखेरि हजुरले विगतमा गरेका ती गुनासा नसुनिएका होइनन्। ती प्रकृतिहरू अहिले पछिल्लो समयमा सबै सफ्टवेयर बेस हुन थाल्यो, दिइसकेपछि सामाजिक सञ्जालहरूमा समेत सार्वजनिक गरिने, व्यक्तिले प्राप्त गरिसकेपछि त्यसको पाए भनेर भरपाई गर्ने गर्ने हुँदाखेरि त्यसको दुरूपयोगको क्रम अहिले छँदै छैन नै भन्न सक्छु मैले, किन भन्दा सबै प्रणालीमा आबद्ध भइसक्यो।
1: हजुर,
0: अनि खरिददेखि लिएर त्यसको वितरणसम्म नै अभिलेख

0: वैयक्तिकरण हुने हुँदाखेरि अहिलेको परिस्थितिमा त्यस्तो मिसयुज हुने सम्भावना म देख्दिन.
1: जस्तै जनताका लागि सुसूचित गर्नका लागि, सूचना प्रवाह गर्नका लागि, ल अब बादल मडारिएर हावाहुरी सहित यस्तो यस्तो किसिमले ल है पानी पर्दैछ, वर्षा ठूलो हुँदैछ, तपाईँहरू घरबाट अत्यावश्यक काम नपरिकन बाहिर ननिस्कनु होला भनेर मौसम पूर्वानुमान विभागले पनि वर्षातका कुराहरूलाई पूर्व जानकारी गराएको हुन्छ. विभिन्न संचार माध्यमहरूले, हामी रेडियो नेपाल, नेपाल टेलिभिजन लगायतका प्राइभेट संचार माध्यमहरूले पनि जानकारी त दिएका हुन्छन्. यहाँहरूले जनताका लागि हावाहुरीको समयमा, आग लागी हुने समयमा लहै बालबच्चाहरूलाई सलाई नदिनु होला, घरमा खाना पकाउन अथवा हामी गाउँ गाउँले भरिएको देशमा आगो बालिन्छ, भैँसीलाई कुँडो पकाउनु पर्छ, तर त्यो आगो ननिभाइकन छोडेका हुन सक्छन्. हावाहुरीको बेलामा चट्याङ पनि पर्न सक्छ, रुखका हाँगा, ठूला रुखका हाँगा मुनि बस्यो भने हाँगा भाँचिएर मृत्यु समेत हुन सक्छ. यस्तो जनतालाई सचेतना दिने किसिमका सूचनाहरू यहाँहरूले कसरी प्रभाव गर्छ?
0: सर्वप्रथम त हामीले यो सूचनाहरूको स्रोत भनेको नै हाम्रो यो राष्ट्रिय स्तरमा केन्द्रीय आपतकालीन कार्य सञ्चालन केन्द्र, जिल्ला स्तरीय आपतकालीन कार्य सञ्चालन केन्द्र र स्थानीय स्तरमा स्थानीय कार्य सञ्चालन केन्द्रहरू छन्.
1: हजुर.
0: र प्रदेशमा रहेको प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्रले सम्बन्धित आपतकालीन कार्य सञ्चालन केन्द्रहरूलाई जुन हजुरले भने जस्ता समयमा अब जस्तो पूर्वानुमान महाशाखाबाट जारी गरेका सूचनाहरू, सावधानीका लागि अप्नाउनु पर्ने विधिहरूलाई यी कार्य सञ्चालन केन्द्र मार्फत हाम्रो सम्पूर्ण प्रदेश अन्तर्गतका रहेका जिल्ला सुरक्षा समितिहरूमा साथै सुरक्षा निकायका कार्यालयहरूमा जति सक्दो छिटो त्यसलाई सूचना प्रवाह गरी अहिले सबैभन्दा नागरिकसित सहज भनेको चाहिँ सुरक्षा निकाय नै पहुँच धेरै जसो सबै ठाउँमा पुगिसकेको र संचार माध्यमहरूमा भएका विषयहरूलाई पनि हामीले जस्तो राष्ट्रिय विपद जोखिम तथा व्यवस्थापन प्राधिकरणको एउटा फेसबुक पेज लगायत सामाजिक सञ्जालहरू, वाट्सएप ग्रुप, भाइबर ग्रुपहरू लगायत सामाजिक सञ्जालका ग्रुपहरू छन्, त्यसमा लाइक गरेको भरमा पनि आज यति बजी यो ठाउँमा पानी पर्छ, यस्तो हावाहुरी चल्दैछ, तपाईँ सावधानी अप्नाउनुहोस् भन्ने जानकारी भएको हुँदा आजभोलि हातमा सामाजिक सञ्जालहरू चलाइरहने भएको कारणले गर्दा सर्वसाधारण नागरिकहरू जसको त्यो पहुँच छ, पहुँच हुनेहरूलाई पनि त्यसमा आबद्ध हुने, समय समयमा त्यस्तो अपडेट हेर्ने र हामीले पनि कार्यक्रमहरू गोष्ठी गरी त्यस्ता प्रयोग गर्नको लागि सुरक्षा निकायहरूलाई पनि समय अनुसार क्षमता विकास कार्यक्रमहरू लगायत कर्मचारी समुदायहरूसँग अपील गरेर यस्ता सूचनाहरू प्रवाह गर्ने गरेका छन्.
1: हाम्रो देश मात्र नभएर विशेष गरेर गण्डकी प्रदेश, समृद्ध प्रदेश, समुन्नत प्रदेश भनेर भनिन्छ, त्यो बनाउनका लागि आर्थिक हिसाबले सम्पन्न सुसम्पन्न हुनपर्नेछ, त्यसका लागि एउटा मेरुदण्ड भनौं पर्यटनबाट पनि विदेशी पाहुनाहरू, स्वदेशीहरू होइन आन्तरिक तथा बाह्य पर्यटकहरूले गर्दाखेरि पनि आर्थिक चलखेल हुन्छ र आर्थिक समृद्धि प्राप्त गर्न सकिन्छ. अब विदेशी पाहुनाहरू हाम्रा यी अत्यन्तै सुन्दर हिम श्रृंखलाहरू घुम्न जानुहुन्छ, कति गुनासाहरू छन् भने आपतकालीन रूपमा उहाँहरू बिरामी पर्नुभयो, साधारण स्वास्थ्य चौकी पनि नभएर, साधारण उपचार पनि नभएर ज्यानै गुमाउन परेका घटनाहरू पनि हामीले सुनेका छौं भने अब हाई अल्टिच्युडमा बढ़ी उचाइमा जाँदाखेरि अनि त्यसपछि बढ़ी अचानक हिउँ परिदिँदाखेरि पनि त त्यस्ता खालका दुर्घटनाहरू हुन्छन्. यस्तो बेलामा उद्धारका लागि, स्वास्थ्य सम्बन्धी चेतनाका लागि के काम भएको छ त विपद व्यवस्थापन महाशाखाको?
0: सर्वप्रथम यो हजुरले भने जस्तो गरेर एउटा मुख्यमन्त्री कार्यालयको एउटा आन्तरिक महाशाखाले मात्र यो गर्ने सम्भावना विषय होइन.
1: हजुर.
0: प्रदेश अन्तर्गत हाम्रो मन्त्रालयहरूमा अहिले पछिल्लो समय जुनसुकै घटनाहरू पनि पर्को वर्षसित सम्बन्धित घटनाहरू छन्, बाढ़ी पहिरो हुन सक्ला, वन जंगलको आग लागि होला, हजुरले भने जस्तो अब हिउँ पहिरोका कुराहरू छन्, ती सम्बन्धित मन्त्रालयहरू छन्. हाम्रो मन्त्रालयहरूलाई आफ्नो कार्यक्रम अनुसारको जुन विनियोजन गर्दा, बजेट विनियोजन गर्दा स्वास्थ्य मन्त्रालयले कम्तीमा पनि दुर्गम क्षेत्रमा, जुन हिमाली क्षेत्रमा पर्यटकहरूको सुरक्षाको लागि ट्रेकिङ गाइडहरूलाई तालिम दिने लगायत स्वास्थ्य सामग्रीहरूको कम्तीमा पनि न्यूनतम स्वास्थ्य सामग्रीको आपूर्ति व्यवस्था मिलाउने गरेको छ, बजेटमै त्यसलाई समावेश गरिएको छ. वन जंगलमा आग लागि हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै वन मन्त्रालयले आवश्यक त्यस्ता सचेतना कार्यक्रम लगायत बजेटको व्यवस्था मिलाएको छ. बाढ़ी पहिरो लगायत यस्तो घटनाहरू घट्छ भन्ने हिसाबले हुन सक्ने सावधानी अप्नाउनको लागि तथा भएका घटनाहरूको राहतको लागि ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय अन्तर्गत त्यसलाई सिंचाईहरूका कार्यालयहरू छन् जस मार्फत त्यसलाई कसरी त्यसलाई रोकथाम गर्न सकिन्छ, वाल निर्माण लगायत विभिन्न सेफ्टी मेजर्सहरू अप्नाएर मन्त्रालयगत रूपमा कार्य विभाजन गरेर यसलाई समन्वय रूपात्मक ढंगबाट यसलाई नियन्त्रण तथा उपचारात्मक विधिको रूपमा यसलाई सञ्चालन गरिएको छ.
1: अब कतिपय के छ भने दुर्घटना हुन सक्ने भन्दा पनि कतिपय राम राम भन्न सकिन्छ, काँध थाप्न सकिन्न भने जस्तो म ज्यानै फाल्छु भनेर कसैले गएर पुलबाटै हाम फाल्यो भने त्यो हाम फालिसकेपछि विपद पूर्वका तयारीका कुराहरू पनि तपाईँले सुनाउनु होला केही समय पछाडि. तर समावेश ठाउँ जस्ता अलिकति खतरायुक्त ठाउँहरूमा के भयो भने पूर्वाधारको व्यवस्थापन नगरिएका कारणले अँध्यारो ठाउँ उज्यालो नबनाइदिएका कारणले पनि कसैले घटना घटाएर मान्छेलाई हामी पोखरा नजिकका विभिन्न समाचारहरू पनि सुनेका छौं नि लौ मान्छेलाई मारेर बोरामा राखेर सेफ्टीको खोजमा फाल्यो रे त्यस्ता ठाउँमा सुरक्षा निगरानीका कुराहरू सीसी क्यामेरा जडानका कुराहरू बत्तीको व्यवस्थापनका कुराहरू तारजालीका व्यवस्थापनका कुराहरू यो सम्बन्धी कसले हेर्ने विपद व्यवस्थापनले हो कि मन्त्रालयले हो कि के छ यसमा यसको प्रगति विवरण सुनाउन
0: यस्तो समग्रमा ठ्याक्कै यो एउटा गर्ने भन्ने किटान भएको त छैन
1: हजुर हजुर
0: सबै हाम्रो शाखा अथवा हाम्रो विपद व्यवस्थापन मात्रै विषय पनि भएन यो
1: हजुर
0: कति कुरा सुरक्षाका कुराहरू छन् व्यक्तिगत रिसिभी कुराहरू भए कति कता आन्तरिक व्यक्तिगत कारणहरू पनि छन् तर केही हजुरले भने जस्ता सामान्य बार नलाइदिएकै कारणले एउटा पुल छ अथवा कहीँ एउटा पार्क छ त्यसमा सामान्य एउटा बार नलाउँदा नै मान्छे फोटो खिच्दा दुर्घटना भएका घटनाहरू छन् त्यस्तो विषयमा हामीले कार्यक्रमहरू सञ्चालन गर्दाखेरि पुल निर्माण गर्नु पर्ला सड़क निर्माण गर्नु पर्ला त्यस्तो गर्दाखेरि मापदण्ड नै बनाएर त्यसलाई पूरा इस्टिमेट तयार गर्दा लागत अनुमानमा नै त्यस्ता विषयहरू समावेश गरी अधुरो आयोजना नराख्ने भन्ने हिसाबले कार्यक्रमहरू सञ्चालन गरिएको छ सरकारको गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम बजेट प्रस्तुत हुँदा पनि यी विषयहरू प्राथमिकतामा राखेर काम गरिएको छ र कतिपय विषयहरू हाम्रो कार्यक्षेत्र नहुन सक्छन् तर पनि त्यो विषय सम्बोधन गर्दा पनि हुने रहेछ भने संघीय सरकारसँग हुन सक्छ स्थानीय सरकारसित हुन सक्यो त्यो सम्बन्धित क्षेत्रसित समन्वयात्मक बैठक गरेर हुन्छ कि जानकारी गराएर हुन्छ कि बजेट उपलब्ध गराएर हुन्छ कि त्यस्ता घटनाहरू न्यूनीकरणको लागि प्रदेश सरकारले एकदम अगाडि हातेमा हात राखेर अगाडि बढ़िरहेको छ
1: जस्तै कुनै सामाजिक संघ संस्था छन् रेड क्रस जस्तो समुदायमा युवा क्लबहरू टोल सुधारहरू टोल विकासहरू यस्ता यस्ता पनि सेवामा समर्पित संघ संस्थाहरू छन् उहाँहरूसँगको कतिको सहकार्य हुन्छ यहाँहरूको
0: यसमा अब हजुरले भने जस्तो अब सरकारी क्षेत्र त यत्तिकै नै आफ्नो दायित्व नै भयो लगायत रेड क्रस भयो अरू गैर सरकारी संस्थाहरू पनि हुनुहुन्छ विपदको क्षेत्रमा कार्य गरिरहेको त्यस्तोसित हामीहरूले बेला बेलामा समन्वयात्मक बैठक राख्ने विपदका लागि उद्धार सामग्रीहरू उहाँहरूसित पनि हुन सक्लान् कति तालिम क्षमता विकासका कार्यक्रमहरू हुन सक्छन् त्यस्तो विषयमा समन्वयात्मक छलफल गरी साझा धारणा बनाएर कम्तीमा एउटाले गरेको कामलाई अर्कोले जस अपनत्व लिने गरी एउटा कहीँ उद्धारको लागि दुईजना पुग्ने कहीँ पुग्दै नपुग्ने अवस्था पनि नहोस् कहीँ राहत पाउँदा धेरै हुने कहीँ नपुग्ने नहोस् भन्ने हिसाबले हजुरले भने जस्तो सरकार र सरकार बाहिरका हाम्रा सहयोगी संस्थाहरूसँग पनि समन्वय गरेर नै कार्यक्रमहरू गरिरहेको छ
1: जस्तै हाम्रो गण्डकी प्रदेशका 11 जिल्लामा विपद व्यवस्थापन कार्यालयहरू खड़ा गरिएको छ
0: विपद व्यवस्थापन कार्यालय चाहिँ एउटा मुख्यमन्त्री कार्यालयमा एउटा महाशाखा अन्तर्गत रहेको छ
1: हजुर
0: र यसको जिम्मेवारी हजुरले भने जस्तो कार्यालयकै नाममा नभए तापनि हाम्रो अङ्गहरू विभिन्न नाममा छन्
1: हजुर
0: 11 जिल्लामा प्रदेश अन्तर्गतका कार्यालयहरू छन् लगायत जिल्ला स्तरीय जुन आपतकालीन कार्य सञ्चालन केन्द्र भनिएको छ
1: प्रमुख जिल्ला अधिकारीको
0: संयोजकत्वमा हुने
1: हजुर
0: त्यो आपतकालीन कार्य सञ्चालन केन्द्र सञ्चालन भइरहेको छ त्यसले गर्दा जे प्रदेश सरकारको सबै ठाउँमा पहुँच छ भन्न सकिन्छ
1: स्थानीय तहमा पालिका नगरपालिका गाउँपालिकालाई पनि ल है तपाईँहरूले पनि विपद व्यवस्थापन सम्बन्धी हामी प्रदेश सरकार अन्तर्गत हाम्रो नजर नपुग्ला त्यहाँका विभिन्न ती घटनाहरू दुर्घटनाहरू विपदका क्षणमा तपाईँहरू चाहिँ यो उद्धारमा खटिनुपर्छ भनेर त्यस्तो एउटा सेल गठन गरेर अथवा केही बजेटको व्यवस्थापन गरेर गर्दा अझ प्रभावकारी हुन्थ्यो होला नि
0: त्यो हजुरले भनेकै विषयमा विगतमा भए उद्धार राहत लगायत तीनै चरणमा विपद पूर्व विपद र विपद पश्चातको चरणमा समन्वय भएन भन्ने धेरै विषयहरू आए
1: हजुर
0: आइसकेपछि पछिल्लो समय नेपाल सरकारले यो राहत वितरण सम्बन्धी एउटा मापदण्ड नै संशोधन गरेर राहत वितरण गर्दा स्थानीय तह मार्फत गर्ने यसको अर्थ के हो त भन्दा जनताको सबैभन्दा नजिकको सरकार अहिले स्थानीय तह हो स्थानीय सरकार छ परदेशले संघ र स्थानीय तहसँग समन्वय गर्ने भूमिका हो आर्थिक हिसाबले गर्न सक्ला प्राविधिक मानवीय जुनसुकै हिसाबले नै परदेशले समन्वय गर्ने र विपदको लागि तत्कालै घट्ने भनेको स्थानीय तहमै हो
1: हजुर
0: जसरी भने नि राज्य सञ्चालन भए पनि सबभन्दा जनताको नजिकको तह भनेको स्थानीय तह भएको सरकार भएको कारणले गर्दा हजुरले भने जस्तो तरिकाले स्थानीय स्तरमा घटनाहरू घटिहालेमा अथवा त्यस्ता सावधानीका लागि स्थानीय स्तरमा पनि विपद व्यवस्थापन शाखा सबै पालिकाहरूमा छ
1: हजुर
0: त्यो पालिकाहरूसित पनि हामीले समन्वय गर्छौं उहाँहरूले पनि निश्चित बजेट राखेर यस्ता उद्धार राहतका लागि विगतका सम्बन्धीका सूचना जानकारी सामाजिक सचेतनाका कार्यक्रमहरू पनि उहाँहरूबाट पनि सञ्चालन भइरहेका छन् र यसको लागि हामीले प्रदेशमा पनि समय समयमा यस्ता गोष्ठीहरू आयोजना गरेर पालिकाका प्रमुख प्रशासकीय अधिकृत लगायत त्यो शाखासँग सम्बन्धित व्यक्तिहरूलाई यो सम्बन्धी चेतना समन्वय लगायत विभिन्न कार्यहरूमा हातेमालो गरेर अगाडि बढ़िरहेको छ
1: अब दिनदिन वर्षाले च्याप्दैछ
0: हजुर
1: अब भनौ न
0: बाढी
1: पहिरोको समय पनि भयो, कहिले अब बाटो भत्किएर मान्छेहरू अलपत्र पर्ने अवस्था रहन्छ, होइन, घर गोठ बगाएको हुन्छ, जनधनको क्षति हुन्छ, मानव यही वर्षका लागि अब यस्तो यस्तो पनि हुन सक्छ है भनेर तपाईँहरूको पूर्व तयारी के छ?
0: यसमा हजुरले भने जस्तो हाम्रो बाढी पहिरोका घटनाहरूको लागि हाम्रो सुरक्षा निकायहरूसित समन्वय गरेर आपतकालीन कार्य सञ्चालन केन्द्रहरूसित समन्वय गरेर गोदाम घर प्रदेश गोदाम घरको लागि उद्धार राहतका लागि सामग्री खरिदको लागि बजेट छ, त्यसको लागि हामीले तत्कालले त्यसको सामग्री आवश्यकता अनुसार स्टक हेरेर कस्तो खालको सामग्री हामीलाई अत्यावश्यक हो भनेर सुरक्षा निकायहरूसित समन्वयसँग सामग्रीहरू पनि व्यवस्थापन गर्ने कार्य भइरहेको छ। त्यसै गरेर जस्तो अब हाम्रो हिमाली क्षेत्रहरूमा कुराहरू हुन सक्छ, हिमाली क्षेत्र कुरा बाढी पहिरोका आकस्मिक हुन सक्यो, यसलाई मध्यनजर गर्दै अब तत्कालै सामाजिक अब हाम्रो पीओसी भनेको प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र र डीओसी भनेको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रहरूको तत्कालै हामीले एउटा बैठक पनि सञ्चालन गर्न लागिरहेका छौँ। यसमा बाढी पहिरोबाट हुने क्षतिहरूको न्यूनीकरण गर्नको लागि यदि भइहालेमा पनि कसरी राहत दिन सकिन्छ भन्ने हिसाबले र अर्को हामीले के गर्न लागिरहेका छौँ भन्दा जिल्ला स्तरमा जिल्ला विपद व्यवस्थापन कोष छ, कहिलेकाहीँ त्यस्तो घटना घट्यो भने राहत उद्धारको लागि बजेट अभाव हुन सक्छ, त्यसको लागि त्यो कोषमा भएको मौद्दातको विवरण माग गरिएको छ। यदि मौद्दात अस्वाभाविक अथवा नपुग्दो रहेछ भने त्यसको लागि 10 लाख राख्नुपर्ने व्यवस्था भएकोमा प्रदेश सरकारले त्यसलाई आवश्यकता अनुसार शोध भर्नाको लागि पत्रचार गरिरहेको छ, त्यो विवरण प्राप्त हुनसाथ जिल्लामा हामीले नगद मौद्दातको लागि पनि व्यवस्था गर्छौँ र त्यस्तै अरू विपदको लागि उद्धारका सामग्रीहरू जिन्सी सामग्रीहरू पनि आवश्यकता पर्ने हो भने सके प्रदेश सरकारले मिलाउने, यदि नभएमा पनि राष्ट्रिय विपद जोखिम तथा व्यवस्थापन प्राधिकरण एनडीआरआरएमए भन्छ उसित समन्वय गरेर हामीले त्यसमा अगाडि कार्यक्रमहरू अगाडि बढाउने योजना रहेको छ।
1: जस्तै विपद पूर्व कतिपयलाई त थाहा हुँदैन नि, उहाँहरूलाई यस्तै आइपर्ला भने त त्यो डाँडा कसले घर बनाउँथ्यो, होइन, भत्केरै जाला, हाम्रा परिवारका परिवारमा क्षति पुग्ला भन्ने त उहाँहरूलाई थाहा हुँदैन।
0: हजुर,
1: विपद भइसक्यो, त्यो घटना घटेका ठाउँमा उद्धार टोलीहरू जानुहुन्छ, मान्छेको कसैको ज्यानै गयो भने नियमअनुसार धर्म संस्कार संस्कृति अनुसार अब मान्छेले ज्यान गुमाइसक्यो त्यही अब हामी जति रोए पनि मान्छे फर्केर आउने होइन भनेर मन बुझाउन पर्ला, कोही बाँचेका अङ्गभङ्ग हुन्छन्, त्यस्ताका लागि विपद व्यवस्थापन कार्यालयले आर्थिक रूपमा केही सहयोग गर्न सक्छ कि सक्दैन?
0: यसमा न्यूनतम तोकेको रकम छ तर त्यसमा धेरै उल्लेख्य रूपमा त छैन,
1: हजुर,
0: तर तत्कालै उपचार गर्नको लागि त्यहाँ एउटा बजेट न्यूनतम रकम तोकिएको छ,
1: हजुर,
0: त्यसको लागि यदि अब बजेटको अब सीमितताभित्र सम्भव नहुने भएमा प्रकृति हेरेर विपद व्यवस्थापन समितिको बैठक बस्ने, यसमा हाम्रो यो विपद व्यवस्थापन नियमावलीमा दुईवटा समितिहरू छन्,
1: हजुर,
0: एउटा विपद व्यवस्थापन परिषद भन्ने छ देशमा माननीय मुख्यमन्त्रीज्यूको संयोजकत्वमा,
1: हजुर,
0: प्रदेशका मन्त्रीज्यूहरूको सदस्य सचिवज्यूहरू सदस्य लगायत सरकारहरूको एउटा समिति छ,
1: हजुर,
0: त्यो भनेको एउटा मेन बडी हो, उसले यस्ता आकस्मिक घटनाहरू भएमा तत्कालले निर्णय गरेर बजेट लगायत अन्य सुविधाहरू दिन सक्ने राहतका कार्यक्रम, हजुरले भन्नुभयो कोही मृत्यु भइहालेमा पनि तत्काल राहत दिनुपर्ने हुन सक्ला, अनि घाइते भयो भने उद्धारको लागि अब उसको उपचार गर्न सक्ने क्षमतै नहुन सक्ला
1: हो नि,
0: त्यसको लागि निर्णय गरेर आवश्यकता अनुसार सरकारी हस्पिटलमा होला अथवा कसरी हुन्छ त्यसलाई उद्धार राहतका लागि कार्यक्रम गर्न सक्छ, र अर्को भनेको कार्यकारी समिति भन्ने छ एउटा यसले परिकल्पना गरे हाम्रो नियमावलीले, कार्यकारी समिति भनेको आन्तरिक मामिला मन्त्रीको अध्यक्षतामा भनेको छ, अहिलेको अवस्थामा आन्तरिक मामिला मन्त्री नभएको अवस्थामा मुख्यमन्त्रीज्यूले नै त्यसको संयोजकत्व गर्नुहुन्छ, त्यसमा प्रदेशका सचिवज्यूहरू हुनुहुन्छ र सरकारहरूलाई बीचमा रहेर एउटा समिति छ, त्यो समितिले पनि त्यस्ता घटनाहरू घटिहाल्यो, कहीँ अब बाढी पहिरो गयो उद्धार राहतको लागि समस्या पर्यो भन्ने हो भने एउटा कार्य हाम्रो यो कानूनले नै व्यवस्था के गरेको छ भन्दा एउटा प्रहरी मुजुलका स्थानीय विपद व्यवस्थापन समितिको निर्णय र जिल्ला विपद व्यवस्थापन समितिको निर्णयसहित निवेदन दिएमा तत्कालै त्यसलाई राहतको लागि बजेट विनियोजन गर्ने व्यवस्था छ,
1: हजुर,
0: कुनै पनि नागरिकलाई समस्या पर्यो, संघ संस्थाहरूमा त्यस्तो क्षति भयो, बाढी पहिरो गएर समाजमा टोलमा बस्न नसकिने अवस्था भयो, बस्ती नै जोखिममा पर्ने अवस्था भयो भने पनि तत्कालै कागजपत्रहरू अथवा मौखिक रूपमा जानकारी गरेर हुन्छ कि कसरी हुन्छ त्यसलाई हामीहरूसम्म आइसक्ने बित्तिकै हामीले आकस्मिक रूपमा बैठकहरू सञ्चालन गरेर राहतका कार्यक्रमहरू सञ्चालन गर्छौं।
1: जस्तै घाइते भइहालेमा घाइते भयो त्यो उपचारको लागि कम्तीमा प्रदेश सरकारले सरकारी स्वास्थ्य संस्थाबाट उपचार निशुल्क गरिदिँदा त ठूलो राहत हुन्थ्यो होला नि, यस सम्बन्धी केही सोच्नु भएको छैन?
0: होइन, समग्रमा त्यो विषयमा कुराकानी भइरहन्छन्,
1: हजुर,
0: गर्नुपर्ने दायित्व पनि हो,
1: हजुर,
0: तर लास्टमा गएर कुरा जाने बजेट ठोकिन्छ, बजेट सीमितता प्रदेश सरकारमा पनि विभिन्न योजना कार्यक्रमदेखि लिएर सबै सञ्चालन गर्नुपर्ने, तथापि यो विपद भनेको आकस्मिक कार्य हो, तैपनि यसलाई अब कसरी समन्वयात्मक ढंगबाट बजेट विनियोजन गरेर नागरिकहरूलाई राहत दिन सकिन्छ भन्ने विषयमा प्रदेश सरकार सोचिरहेको छ। हजुरले भनेका जुन सुविधाहरू तत्कालै नभए नि केही समयमा छलफल हुँदैछ, कुनै दिन अब त्यसलाई प्रदेश सरकारले सम्बोधन गर्छ
1: अब हामी कार्यक्रमको अन्ततिर पनि आइपुगेका छौं। कतिपय कुराहरू यो छोटो समयमा मैले राख्न पनि नभ्याएको हुन सक्छु, सोध्न पनि नभ्याएको हुन सक्छु। यहाँले भन्नै पर्ने विपद सम्बन्धी जनतालाई सुसूचित गर्नका लागि, चेतना दिनका लागि, अथवा हामी यो गर्छौं है, तपाईँहरू ढुक्क हुनुहोस्, सकेसम्म तपाईँहरूलाई विपद पर्दै नपरोस्, परिहालेछ भने पनि हामी छौं भन्ने कुराहरू केही तपाईँले भन्न बाँकी कुरा छन् भने राखिदिनका लागि अनुरोध गर्छु।
0: हजुर, धन्यवाद। विपद भन्ने बाजा बजाएर आउँदैन, हामीले जुन शुरूआतमै गरिएको छ
1: हजुर,
0: त्यस कारणले विपद भइसकेपछि सावधानी अप्नाउनु भन्दा विपद पूर्व नै हामीले यसलाई कसरी उद्धार राहतका कार्यक्रमहरू गर्न सकिन्छ, आफू सचेत रहन सकिन्छ, त्यसै गरी राष्ट्रिय विपद जोखिम तथा व्यवस्थापन प्राधिकरणले बेला बेलामा सूचनाहरू जारी गरेको छ। हजुरहरूले त्यो विपद व्यवस्थापन तथा जोखिम प्राधिकरणको सूचनाहरू पनि, त्यो विपद सम्बन्धी जानकारीहरू पनि अध्ययन गर्नुहोला, हेरिदिनुहोला। त्यो हेरिसकेपछि धेरै जसो समयमा अहिले बाढ़ी पहिरो आग लागिका कुराहरू, यी सबै पूर्व सावधानीका विषयहरू त्यहाँ सचेतना शेयर भइरहेको छ, जानकारी भइरहेको छ। यस्ता सूचनाहरू पालना गरौं। यदि घटना घटिहालेमा पनि नजिकको सुरक्षा निकायसित समन्वय गरे त्यो जानकारी हामीले प्राप्त गर्छौं, र मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा पनि विपद व्यवस्थापन शाखा छ, त्यो शाखालाई पनि बेलामा हजुरले सम्झिनुभयो भने यस्ता घटनाहरूबाट हामीले तत्कालै के गर्न सकिन्छ त्यसमा हाम्रो बडीसित समन्वय गरेर मुख्यमन्त्री कार्यालय, गण्डकी प्रदेश सरकार यसरी सुविधाहरू प्रदान गर्ने, राहत कार्यक्रम प्रदान गर्ने, विपदको पूर्व, विपद र विपद पश्चातको चरणमा गर्न सक्ने सहयोगको लागि सदैव तयार रहेको जानकारी गराउन चाहन्छु।
1: हवस् त, यहाँले जुन यो अमूल्य समय हामीलाई प्रदान गर्नुभयो, यो अमूल्य समयका लागि यहाँलाई कार्यक्रमको तर्फबाट हार्दिक धन्यवाद।
0: धन्यवाद। हजुरहरूले पनि यो छोटो समयमा पनि हाम्रो मुख्यमन्त्री कार्यालय विपद व्यवस्थापन शाखालाई सम्झेर गण्डकी प्रदेशमा विपद व्यवस्थापनमा भएका गतिविधिहरू र गण्डकी प्रदेश सरकारका सुविधाहरू लगायत विपदमा गरेका कार्यहरूको लागि जानकारी गराउने अवसर प्रदान गर्नुभएकोमा समग्र गण्डकी प्रदेश सरकारको तर्फबाट रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालयलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु।
1: आदरणीय श्रोताहरू, यहाँ हुनुहुन्थ्यो गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तर्गत आन्तरिक मामिला, शान्ति सुरक्षा तथा विपद व्यवस्थापन शाखाका प्रमुख नवराज पोखरेलज्यू।
2: अबको क्रममा राख्दैछौ केही सन्देशमूलक सामग्रीहरू। होइन हजुरआमा, रेडियोमा के सुनेर बस्नु भएको?
3: सुनिरहौ, सुखयाम लाइसको जताततै गरेलो लागेको खबर सुन्नमा है राहा। हाम्रो वन जंगल गरेलो लागिहाल्यो भने कसरी नियन्त्रण अल्ने भनेर सुनेको नि।
2: ए, रेडियो अलि ठुलो बनाउनु न हजुरआमा, म पनि सुन्छु।
3: कहिले सुन्छ?
1: सुरुमता उपलब्ध भएका सामग्रीको प्रयोग गरेर आगो निभाउने, प्रतिरोधात्मक आगो लगाएर आगो निभाउने, डढेलो क्षेत्रको निरीक्षण गरी बचेको आगो निभाउने, सुक्खा मौसममा वन क्षेत्रबाट ज्वलनशील वस्तुहरू हटाउने, अग्नि नियन्त्रण सामग्रीको व्यवस्था गर्ने, वन जंगलमा घाँसपात गर्न जाँदा सलाई तथा लाइटरको जथाभावी प्रयोग नगर्ने।
2: एउटा रुखबाट लाखौं सलाईका काँटी बन्न सक्छन्, तर त्यही एउटा काँटीले हजारौं हेक्टर वन क्षणभरमै सखा पार्न सक्छ। त्यसैले वन डढेलो नलाग्ने वातावरण बनाऊ, लागिहालेमा सबै एकजुट भई तुरन्त निभाऊ। रेडियो नेपाल पोखरा र मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयद्वारा जनहितमा जारी सन्देश।
4: चट्याङबाट आफू पनि बचाऊ र अरूलाई पनि बचाऊ।
5: चट्याङ पर्ने सम्भावना भएको बेला घर बाहिर हुनुहुन्छ भने अग्लो र एक्लो रुखमुनि नबस्ने,
4: पौडिने, माछा बार्ने तथा ऱ्याफ्टिङ जस्ता क्रियाकलाप नगर्ने,
5: खुल्ला मैदानमा नबस्ने,
4: धातुबाट बनेका तारबार नजिक नबस्ने,
5: घरभित्र हुनुहुन्छ भने विद्युतीय सामग्रीहरू जस्तै टिभी, कम्प्युटर, फ्रिज, वासिङ मेसिन, मोबाइल फोन नजिक नबस्ने र प्रयोग नगर्ने,
4: तार सहितको टेलिफोन ल्यान्डलाइन प्रयोग नगर्ने,
5: घरबाट बाहिर ननिस्कने,
4: धारामा नुहाउने, लुगा धुने र भाँडा माझ्ने काम नगर्ने।
5: रेडियो नेपालद्वारा जनहितमा जारी सन्देश। हवस् त यिनै सामग्रीहरूसँगै आजको कार्यक्रमको समय सकिएको छ। आउँदो साता यही समयमा भेट्ने वार्ताका साथ यतिन्जेलसम्म सुनेर साथ दिनु भएकोमा यहाँलाई धन्यवाद दिँदै आजको कार्यक्रमबाट कार्यक्रम निर्माणका लागि समन्वय गर्नुहुने गण्डकी प्रदेशका प्रेस रजिस्ट्रार विमला भण्डारीलाई विशेष धन्यवाद दिँदै हामी सबै बिदा हुन्छौं। नमस्कार।

0: on the extreme energy drink.
1: छिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
2: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
1: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
1: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गते देखि 2083 जेठ 13 गते सम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
2: विशेष जानकारी, एसईई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
1: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
2: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
1: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचार द्वारेगौंडा बागलुङ, बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुनुले जाने बाटोमा। सम्पर्क नम्बर 068-420-003, 420-001, मोबाइल नम्बर 98-576-21-917, 98-576-36-567 र 98-451-20-736।

0: भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराइ घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39-6।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठीक 9 बज्यो।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबरमा धर्मराज भट्टसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: नेपाल भारत सीमापार रेलवे लिंक सम्बन्धी बैठक सम्पन्न। रक्सोल काठमाडौँ ब्रोडगेज रेल लिंकको सम्भाव्यता अध्ययन गरिने।
0: राष्ट्रपाको गण्डकी प्रदेश समिति सभापतिमा नवीन त्रिपाठी निर्वाचित। लुम्बिनी प्रदेश अधिवेशन आज शुरू हुँदै नेतृत्वमा आधा दर्जन आकांक्षी।
1: कालीकोटका सबै पालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा। बागलुङमा दुर्घटना हुँदा एकजनाको ज्यान गयो।
0: अमेरिका र इरान युद्ध विराम सम्झौताको नजिक। केही समयमै युद्ध अन्त्यको घोषणा गरिने दुवै देशका अधिकारीको दावी।
1: र फिफा विश्वकपमा आयोजक अमेरिकाको विजय शुरूआत। क्यानाडा र बोस्लिया एण्ड हर्जगोभिना बीच 1-1 गोलको बराबरी।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अनटप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-7780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। नेपाल भारत सीमापार रेलवे लिंक सम्बन्धी परियोजना निर्देशक समिति र संयुक्त कार्यदलको बैठक सम्पन्न भएको छ। संचालनमा रहेका सीमापार रेलवे लिंकहरूको कार्यान्वयन र रेलवे क्षेत्रमा समग्र द्विपक्षीय सहकारीको समीक्षा गर्न 10 परियोजना निर्देशक समिति पीएससी र 8 संयुक्त कार्यदल जेडब्ल्यूजीको बैठक जेठ 28 र 29 गते काठमाडौँमा बसेको थियो। बैठकमा भारतको अनुदानमा विकास भइरहेका जयनगर बिजलपुरा बर्दिवास र जोगबनी विराटनगर ब्रोडगेज रेलवे लाइनहरूको जारी कार्यान्वयनबारे छलफल भएको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। रक्सौल काठमाडौँ ब्रोडगेज रेलवे लिंकको अन्तिम लोकेशन सर्वे प्रतिवेदन, पूर्व पश्चिम रेलवे लिंकका लागि प्राविधिक सहयोग र थप अन्य रेलवे लिंकका बारेमा पनि छलफल भएको दूतावासले जनाएको छ। दुवै पक्षले रेलवे क्षेत्रमा सहकार्यलाई थप सुदृढ बनाउन निकट सहकार्य एवं समन्वयलाई निरन्तरता दिने सहमति जनाएको पनि जनाइएको छ।
1: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा गण्डकी प्रदेश समिति सभापतिमा नवीन त्रिपाठी निर्वाचित हुनुभएको छ। हिजो शुरू भएको निर्वाचन प्रक्रियामा प्रदेशको नेतृत्वका लागि 4 प्रतिस्पर्धी थिए। सभापति निर्वाचित हुन कुल मतदानको 51% मत पाउनुपर्ने विधानको व्यवस्था अनुसार त्रिपाठीले पहिलो चरणमै निर्वाचित हुनुभएको हो। हिजो राति भएको मतदानमा कुल 780 महाधिवेशन प्रतिनिधि रहे पनि 437 जनाले मात्र मतदान गरेका थिए। त्रिपाठीले 234 मत पाउनुभयो। सभापति पदमा दोहोरिन चाहनुभएका संघीय सांसद राजन गौतमले 182 मत पाउँदा माधव पनेरूले 11 र डाक्टर हरि कार्कीले जम्मा 2 मत पाउनु भएको छ। रासोपाको विधान अनुसार 47 सदस्यीय प्रदेश समितिमा 11 जिल्ला सभापति रहने व्यवस्था छ भने 2 सदस्य सभापतिले मनोनित गर्नेछन्। प्रदेश समितिमा सभापति सहित 34 निर्वाचित हुने व्यवस्था छ। प्रदेश सभापति बाहेक अन्य पदाधिकारी र सदस्यहरूको पनि मतगणना भइरहेको पार्टीको निर्वाचन आयोगले जनाएको छ। यस्तै राष्ट्रपाको लुम्बिनी प्रदेश अधिवेशन आज शुरू हुँदैछ। दाङको घोराई स्थित उद्योग वाणिज्य संघमा अधिवेशन हुनेछ। अधिवेशनमा झण्डै 900 प्रतिनिधि सहभागी हुँदैछन्। सहमहामन्त्री विपिन कुमार आचार्यले अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। प्रदेश सभापतिका नेतृत्व चयन गर्न सर्वसम्मत हुने सम्भावना न्यून छ। देवराज पाठक, शालिकराम घिमिरे, गोपाल घिमिरे, मधु अरियाल, गणेश पौडेल, मंजु गेवाली, राजकुमार सुवेदी र निलम राज अधिकारी अहिलेसम्म मुख्य आकांक्षीका रूपमा देखिएका छन्।
0: कालीकोट जिल्लाका 9 स्थानीय तहपूर्ण खोप सुनिश्चित तथा दिगो पन्ना घोषणा गरिएको छ। जन्मदेखि 5 मुनिका बालबालिकाले 9 गर्भवतीका लागि 1 र किशोरीका लागि 1 गरी 11 खोप पाएको सुनिश्चित गरिएपछि जिल्लाका 9 स्थानीय तहलाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको हो। खाँडाचक्र, राजकोट, तिलागुफा नगरपालिका सहित महावै, पसाल झरना, सन्नी त्रिवेणी, नरहरिनाथ र शुभकालिका गाउँपालिकालाई यसअघि नै पूर्ण खोप सुनिश्चित तथा दिगोपन घोषणा गरिएको थियो। हिजो पलाता गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरेपछि सबै स्थानीय तह पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको छ। यस्तै हुम्लाको सदरमुकाममा रहेको सिमकोट गाउँपालिका आएर खोप पाएको सुनिश्चित गरिएपछि जिल्लाका नौवटै स्थानीय तहलाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको हो। खानाचक्र, राजकोट, तिलागुफा नगरपालिका सहित महावै, पचाल झरना, सन्नी त्रिवेणी, नरहरी

0: बालबालिकाले राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत सबै खोप प्राप्त गरेको सुनिश्चित भएपछि गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको सिमकोट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नर भण्डारीले बताउनुभयो। बागलुङमा ट्राक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। ढोरपाटन नगरपालिका पाँच प्याङ खोलामा गएराती बोबाङदेखि सालझण्डी ढोरपाटन सड़कको वैकल्पिक मार्ग हुँदै बुर्तीबाङ बजार जाँदै गरेको ग एक त 69-80 नम्बरको ट्राक्टर दुर्घटना भएको हो। दुर्घटनामा ट्राक्टर चालक ढोरपाटन नगरपालिका छ चामी दुबारका 18 वर्षीय आशिष घरतीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तीबाङका प्रमुख प्रहरी निरीक्षक तिलक मानन्दरले बताउनुभयो। चालकको शव भने दुर्घटनास्थलभन्दा 70 मिटर तल फेला परेको उहाँले बताउनुभयो। मध्यरातमा दुर्घटना हुँदा उद्धारमा केही समस्या भएको थियो। अहिले शवलाई भीड़बाट निकालिएको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
1: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिलाओ।
2: नमस्कार।
1: अनि खर्चहरू बेच्नु छोडेर यतातिर कता नि?
2: यो त साइड जब दाई, यो चाहिँ मेन।
1: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
2: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
1: थाहा छ थाहा छ, त्यसैले त यही लिन आएको।
3: विदेशमा पनि फ्लोगार्ड र डेट फ्री प्रडक्ट नै युज हुन्छ।
1: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
2: मार्बल।
3: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
1: सुरक्षा घरको
2: साथ जीवन भरको।
4: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ। अब बाँकी समाचार। दुई प्रदेशका डीआईजीको सरुवा गरिएको छ। गृहमन्त्री स्तरीय निर्णयबाट मधेस र सुदूरपश्चिम प्रदेशका डीआईजी सरुवा गरिएको हो। मधेस प्रदेश का डीआईजी गोविन्द थपलियालाई उपत्यका प्रहरी कार्यालय रानी पोखरी तानिएको छ। त्यहाँ ओम अधिकारीलाई सरुवा गरिएको छ। सुदूरपश्चिम प्रदेशका डीआईजी ओम राणालाई अपराध अनुसन्धान विभाग प्रहरी प्रधान कार्यालय तानेर त्यहाँको जिम्मा सानुराम भट्टराईलाई दिएको छ। यसैबीच प्रहरी प्रधान कार्यालयको बडुवा समितिको सचिवालयले विभिन्न प्राविधिक समूह अन्तर्गत रिक्त रहेका प्रहरी सहायक हवलदार पदमा बडुवाका लागि सिफारिश सूची प्रकाशित गरेको छ। प्रहरी नियमावली 2071 नियम 27 उपनियम 4 अनुसार हिजो बसेको बडुवा समितिको बैठकले विभिन्न उपसमूहका कुल 362 जना प्रहरी जवानलाई सहायक हवलदार पदमा बडुवा गर्न सिफारिश गरेको हो। बडुवा समितिले उनीहरूको कार्यक्षमता, शैक्षिक योग्यता र तालिमका आधारमा प्राप्त गरेको कुल प्राप्तांकको आधारमा योग्यताक्रम सूची सार्वजनिक गरेको छ। सिफारिश सूचीमा चित्त नबुझ्ने उम्मेद्वारले 7 दिनभित्र उजुरी सुन्ने समिति समक्ष उजुरी लिन सक्ने व्यवस्था गरिएको छ। अब अन्तर्राष्ट्रिय समाचार। विगत केही समयदेखि प्रत्यक्ष सैन्य युद्धमा होमिएका अमेरिका र इरान ऐतिहासिक सम्झौताको निकै नजिक पुगेका छन्। अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने, रणनीतिक रूपमा महत्वपूर्ण हर्मुज जलमार्ग पुनः खुला गर्ने लगायतका सहमति भएका छन्। यसलाई फेरि सुन्नुहोला। विगत केही समयदेखि प्रत्यक्ष सैन्य युद्धमा होमिएका अमेरिका र इरान ऐतिहासिक सम्झौताको निकै नजिक पुगेका छन्। अमेरिका र इरान बीच युद्ध अन्त्य गर्ने, रणनीतिक रूपमा महत्वपूर्ण हर्मुज जलमार्ग पुनः खुला गर्ने र अमेरिकी नौसैनिक नाकाबन्दी हटाउने विषयमा सहमति जुटेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। दुवै देशका उच्च अधिकारीहरूले कूटनीतिक प्रयास सकारात्मक दिशामा अघि बढ़ेको र आगामी केही दिनभित्रै समझदारी पत्रमा हस्ताक्षर हुन सक्ने पुष्टि गरेका छन्। इरानका विदेश मन्त्री सैयद अब्बास अरागसीले सरकारी टेलिभिजन मार्फत वार्ता अन्तिम मा पुगेको जानकारी दिँदै आगामी केही दिनभित्रै घोषणा हुने बताउनुभयो। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्ध अन्त्य भएको र सहमतिको निकै नजिक पुगेको घोषणा हिजो गर्नुभएको थियो। अहिले इरानले पनि यसको पुष्टि गरेको हो। यो युद्ध गत फेब्रुअरी 28 अमेरिका र इजरायलले इरानका विभिन्न स्थानमा गरेको हवाई आक्रमणबाट शुरू भएको थियो। त्यसको जवाबमा इरानले इजरायल र खाड़ी क्षेत्रका अमेरिकी सहयोगी राष्ट्रहरूमाथि हमला गर्नुका साथै विश्वको झण्डै 20% तेल र तरल प्राकृतिक ग्यास ओसारपोसार हुने मुख्य जलमार्ग हर्मुज ठप्प पारेको थियो। गत अप्रेलमा युद्ध विरामको सहमति भए पनि दुवै देशबीच छिटपुट आक्रमणहरू जारी थिए, जसमा यसै साता भएका दुई चरणका जवाफी हमला समेत सामेल गरिएका छन्। अब खेल समाचार। फिफा विश्वकप फुटबलमा आयोजक

0: राष्ट्र अमेरिकाले विजय शुरूआत गरेको छ। आज बिहान लस एन्जल्स स्टेडियममा भएको खेलमा अमेरिकाले पाराग्वे विरूद्ध 4-1 अन्तरको प्रभावशाली जीत निकालेको हो। आत्मघाती उपहार गोलबाट अग्रता लिएको अमेरिकाका लागि फोलारिन बालोगनले 2 तथा गियोभाने रियनाले 1 गोल गरे। पाराग्वेका लागि मौरिसियोले सान्तोना गोल फर्काए। यसअघि आज बिहान पख भएको खेलमा अर्को आयोजक राष्ट्र क्यानाडाले बोस्निया एण्ड हर्जगोविनासँग बराबरी खेलेको थियो। क्यानाडाको टोरन्टो स्टेडियममा आज भएको समूह बीको पहिलो खेलमा क्यानाडा र बोस्निया एण्ड हर्जगोविनाले एक एक गोलको बराबरी खेलेका हुन्। यससँगै दुवै टोलीले समान एक एक अंक बाँडेका छन्। खेलको 81 मिनटमा जोबो लुकिसले हेडर मार्फत गोल गर्दै बोस्निया एण्ड हर्जगोविनालाई अग्रता दिलाएका थिए। खेलको 78 मिनटमा क्यानाडाले बराबरी गोल फर्कायो। क्यानाडाका काइल लारिनले 1 गोल गर्दै खेललाई बराबरीमा ल्याए। त्यसपछि खेलमा दुवै टोलीले गोल गर्न सकेन।
1: अब मौसम। नेपालमा हाल उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव छ। कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल तथा बाँकी भूभागमा आंशिक बादल लागेको छ। कोशी प्रदेशका थोरै स्थानमा तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका 1-2 स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। महाशाखाका अनुसार दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली पहाड़ी भूभागका थोरै स्थान तथा बाँकी पहाड़ी र तराई भूभागका 1-2 स्थानमा मेघगर्जन, चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। राति कोशी, मधेश, बागमती लगायत गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानमा तथा बाँकी पहाड़ी र हिमाली भूभागका 1-2 स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ।
0: बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: नेपाल भारत सीमापार रेलवे लिंक सम्बन्धी बैठक सम्पन्न। रक्सौल काठमाडौँ ब्रेड गेज रेल लिंकको सम्भाव्यता अध्ययन गरिने।
0: राष्ट्रपाको गण्डकी प्रदेश सभापतिमा नवीन त्रिपाठी निर्वाचित। लुम्बिनी प्रदेश अधिवेशन आज शुरू हुँदै नेतृत्वमा आधा दर्जन आकांक्षी।
1: कालीकोटका सबै पालिका पूर्ण खोप सुनिश्चित घोषणा। बागलुङमा ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको ज्यान गयो।
0: अमेरिका र इरान युद्धविराम सम्झौताको नजिक, केही समयमै युद्ध अन्त्यको घोषणा गरिने दुवै देशका अधिकारीको दावी।
1: र फिफा विश्वकपमा आयोजक अमेरिकाको विजय शुरूआत। क्यानाडा र बोस्निया एण्ड हर्जगोविना बीच 1-1 गोलको बराबरी।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको
2: थाहा संचार नेटवर्कबाट प्रस्

0: घर बाटै भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुर्याई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका भिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, माटो खन्नका लागि एक्जाभेटर, लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39691।
3: चरक मेमोरियल हस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
4: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
3: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
4: सेवा लिने क्रममा चाहिने जानकारी
3: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्म मिति र कोषको नम्बर।
4: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
3: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
4: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-778।
5: ल न नि दाई, बन्न त आगो लागेछ, निभाउन जाऊ न।
6: हाम्रो धन डरौलोबाट जोगाउन गरौँ जतन, वनमा जडेलो लगाउने कानुनी अपराध हो। डरौलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौ।
7: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
8: के तपाईँलाई हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने र रिङ्गटा लाग्ने समस्या छ?
9: के तपाईँलाई मुटु धुकधुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटे हुने गर्छ?
8: यदि त्यसो हो भने
9: अब चिन्ता नगर्नुहोस्,
10: किनभने मणिपाल सुचन अस्पताल तथा सेवा सिटी हस्पिटल प्राली पोखराका वरिष्ठ मनोरोग नसा यौन तथा टाउको रोग विशेषज्ञ डाक्टर जयबहादुर खत्री
11: यही जे 36 गते शनिबार बागलुङ मेडिकल हल कुस्मा बजार पर्वतमा आउँदै हुनुहुन्छ।
10: त्यसैले हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने, रिङ्गटा लाग्ने, गुमाउने, मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटी हुने, झुझो लाग्ने, दुब्लाउँदै जाने, बढी रिसाउने, जिउ आलस्य हुने, मनमा बढी चिन्ता पर्ने, छारे रोग, हात खुट्टा काम्ने, ओछ्यानमा पिसाब गर्ने, योनिजा नहुने, अत्याधिक मात्रामा रक्सी सेवन गर्ने, लागू औषधको कुलतमा फसेका आदि मनोरोग नसा यौन तथा टाउको सम्बन्धी रोगीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
11: यहाँ हरेक दिन सुगर, जन्डिस, जीपीटी, जीओटी, लिभर फंक्सनल टेस्ट, एलएफटी, युरिक एसिड, बाथ, टाइफाइड, दिशा पिसाब परीक्षण, वृय परीक्षण, गर्भ परीक्षण, ग्यास्ट्रिकको किरा भए नभएको परीक्षण समेत गरिन्छ।
12: याद गर्नुहोला, डाक्टर र आउने मिति
11: यही जे 36 गते शनिबार।
2: स्थान बागलुङ मेडिकल हल, बडगाउँ।
13: सम्पर्क फोन नम्बर 067-24-2027
2: 24-027।
13: सम्पर्क मोबाइल नम्बर 98-577-22-597
2: 98-511-89-918।
14: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो, खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
15: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
7: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं, वर्षायाममा बाढ़ी र पहिरोको जोखिम बढ़ने भएकोले उच्च सतर्कता अपनाऊ, पूर्व सूचना प्रणालीमा ध्यान दिउँ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
14: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
15: सिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
16: एसई उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
15: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको स्पष्ट जानकारी गराउँदछौ।
16: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
15: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गते देखि 2083 जेठ 13 गते सम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
16: विशेष जानकारी, एसई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
15: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
16: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
15: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान, बानापाचा र द्वारेगौंडा, बागलुङ, बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुनुले जाने बाटोमा सम्पर्क नम्बर 068-420-003, 420-001, मोबाइल नम्बर 98-576-21-917, 98-576-36-567 र 98-451-20-736।

बिमाको लाभ दि आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स हो बिमा अधिकर्ता सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौ।

0: Hyponia. Extreme energy drink.
1: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा.
2: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला.
1: उपचार सेवाहरू:
2: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
1: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमूना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
2: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
1: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
2: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
1: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि.
2: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7878-582-7979-582-7880.
3: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
1: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
3: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ.
1: अध्यापन हुने विषयहरू:
4: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज.
1: विशेषताहरू:
4: विषय विज्ञद्वारा अध्यापन गराइने,
1: अत्याधुनिक प्रयोगशाला,
4: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय. सम्पर्क पश्चिमाञ्चल मावि, पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061-577-444, 543-333.

0: हेर्नुहोस् त, यो समाचार त कस्तो अचम्मको छ। स्योर गर्दिन कि क्या हो?
1: राख्नुहोस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन। पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौं।
2: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं। अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौं, जिम्मेवार संचार संस्कृति अपनाऊ।
0: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: त्यस्तै भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराइ घर बनाउँदा यस्तै हुन्छ, मैले पहिले भने होइन ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ, म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु, घर बलियो छ त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39691।
3: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो हो रेडियो दिदी बहिनी 95.2 MHz।
4: लगभग सबैजना आइसक्नु भयो, आजको उडास्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
5: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
6: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
5: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
4: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
5: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
6: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
5: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
4: हो, उहाँले भनेको कुरा सही हो, ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
7: नेपाल सरकार विज्ञापन बोर्ड।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: नौनानी दाई, बन्दमा त आगो लागेछ, निभाउन जाऊ न।
2: हो त, यो त सुनिनु नपर्ने सिनो बनिसका पनि हो।
3: हाम्रो बन, हाम्रो धन।

0: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गरौँ हुन त।
1: हुन्छ
2: हुन्छ।
0: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: नौनानी दाई, बन्न त आगो लागेछ, निभाउन जाउ न।
2: हो त, यो त सुनिलो नपरिरहे सिनो बनिसका पनि हो।
3: हाम्रो बानी, हाम्रो धन, डरले बाटो जोगाउने गरौँ जतन, वनमा जगेरा लगाउने कानुनी अपराध हो। डरले लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौ।
4: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।

0: मरेको के हो?
1: हेर त रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिनँ।
0: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
1: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
0: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
1: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
2: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौं। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊं।
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अधिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौं।

निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो हो रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज। Nepali Movies Channel।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले मध्याह्नको ठिक 12 बज्यो।

0: बागमतीमा भोटिङ मेसिन मार्फत मतदान, लुम्बिनीमा देवराज पाठकको नाममा सर्वसम्मति प्रयास,
1: बाली लगाउनु अघि नै समर्थन मूल्य तोक्ने व्यवस्था लागू, आगामी फागुनसम्म बर्खे मकैको समेत समर्थन मूल्य तोकिने,
0: निर्माण सामग्रीमा भएको मूल्य वृद्धिले सुदूरपश्चिममा सड़क निर्माण प्रभावित, 70% भन्दा बढ़ी आयोजनाको काम ठप्प,
1: अमेरिका र इरान युद्धविराम सम्झौताको नजिक, केही समयमै युद्ध अन्त्यको घोषणा गरिने दुवै देशका अधिकारीको दावी,
0: र फिफा विश्वकपमा आयोजक अमेरिकाको विजय शुरूआत, क्यानाडा र बोस्निया एण्ड हर्ज गोभिना बीच एक एक गोलको बराबरी।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
3: नमस्कार।
2: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाई, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लोगार्ड र डेट फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: साथ जीवन।
5: यो हो महासञ्चार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: समाचार अब विस्तारमा। बागमती प्रदेशमा रोकिएको राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदेश नेतृत्व छान्ने काम आज निर्वाचन मार्फत हुँदैछ। केही बेरपछि काठमाण्डुमा विद्युतीय भोटिङ मेसिनबाट मतदान गर्ने तयारी छ। नयाँ नेतृत्व चयनका लागि अघोषित प्यानल बनाएर प्रतिस्पर्धा हुन लागेको छ। सभापतिका लागि डाक्टर अच्युतम लामिछाने, उत्सव अर्याल, कृष्णमान श्रेष्ठ र हरिबहादुर खत्रीको उम्मेद्वारी परेको छ। रासोपा बागमतीका नेताहरूको अनुसार चारमध्ये मुख्य प्रतिस्पर्धी लामिछाने र अर्याल देखिएका छन्। लामिछाने हाल प्रदेश सभापति र अर्याल प्रवक्ता हुनुहुन्छ। सभापतिका यी दुई प्रतिस्पर्धीले आफ्नो प्यानल घोषणा गरेर अगाडि बढ़ेका छन्। जेठ 26 हेटौडामा शुरू भई एक दिन पछि रोकिएको अधिवेशनको मतदान आज हुन लागेको हो। पार्टीको निर्वाचन आयोगका अनुसार 1300 भन्दा बढ़ी प्रतिनिधि सहभागी हुँदैछन्। यस्तै पार्टीको लुम्बिनी प्रदेश अधिवेशन आज शुरू हुँदैछ। दाङको घोराई स्थित उद्योग वाणिज्य संघमा अधिवेशन हुनेछ। अधिवेशनमा झण्डै 900 प्रतिनिधि सहभागी हुनेछन्। सहमहामन्त्री विपिन कुमार आचार्यले अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। नेतृत्व चयन सर्वसम्मत हुने सम्भावना न्यून छ। देवराज पाठक, शालिकराम घिमिरे, गोपाल घिमिरे, मधु अर्याल, गणेश पौडेल, मंजू गिवाली, राजकुमार सुवेदी र नीलराज अधिकारी अहिलेका मुख्य आकांक्षी देखिएका छन्। पाठकको नाममा सर्वसम्मतिको प्रयास भइरहेको छ। हिजो राति भएको निर्वाचनमा गण्डकी प्रदेश समिति सभापतिमा नवीन त्रिपाठी निर्वाचित हुनुभएको छ। कोशी प्रदेश सभापतिमा चन्द्रबहादुर राई निर्वाचित भइसक्नु भएको छ।
0: कृषि वन तथा वातावरण मन्त्रालयले बाली लगाउनु अघि नै समर्थन मूल्य तोक्ने व्यवस्था लागू गरेको छ। प्रमुख खाद्यान्न बालीको न्यूनतम समर्थन मूल्य तथा न्यूनतम खरीद मूल्य निर्धारणका लागि निर्देशिका जारी गर्दै सरकारले किसानले आफ्नो लागत, सम्भावित आमदानी तथा बजार अवस्थाका आधारमा बाली छनौट गर्न सक्ने व्यवस्था गरेको हो। अब सरकारले तोकेको मूल्य अनुसार त्यही बाली लगाउने वा अन्य विकल्प खोज्ने भन्नेबारे निर्णय गर्न सक्ने मन्त्री गीता चौधरीले बताउनुभयो। आर्थिक वर्ष 2082-83 लागि गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य मन्त्री परिषदबाट स्वीकृत भइसकेको छ। मन्त्रालयले आगामी आर्थिक वर्षका लागि वर्षे मकैको न्यूनतम समर्थन मूल्य निर्धारण प्रक्रिया अघि बढ़ाएको छ। यसअघि वर्षे मकैको न्यूनतम समर्थन मूल्य तोक्ने व्यवस्था नभएको उल्लेख गर्दै मन्त्रालयले आगामी फागुन मसान्तभित्र मूल्य निर्धारण सम्बन्धी प्रस्ताव मन्त्री परिषदमा पेश गर्ने तयारी गरेको छ। उखुको हकमा आर्थिक वर्ष 2082-83 लागि न्यूनतम खरीद मूल्य मन्त्री परिषदको 2082-22 गतेको निर्णयबाट निर्धारण भइसकेको छ।
1: पेट्रोलियम पदार्थसँगै निर्माण सामग्रीको मूल्यमा भएको निरन्तर वृद्धिका कारण सुदूरपश्चिमका सड़क योजना प्रभावित भएका छन्। सड़क डिभिजन कार्यालय महेन्द्रनगर अन्तर्गत सञ्चालनमा रहेका कालोपत्र सम्बन्धी अधिकांश आयोजनाको काम अगाडि नबढ़दा चालू आर्थिक वर्षको पूँजीगत खर्च समेत प्रभावित हुने देखिएको छ। अलकत्रा, बिटुमिन लगायत निर्माण सामग्रीको अभावले निर्माण अगाडि बढ़न नसकेको हो। सड़क डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी इन्जिनियर हरीश प्रसाद जोशीका अनुसार ठेक्का सम्झौतामा मूल्य वृद्धि समायोजनको व्यवस्था नगरिँदा करिब 70% आयोजना ठप्प अवस्थामा पुगेका हुन्। अत्तरिया सहजपुर सड़क खण्डको 31.06 किलोमिटर आवधिक मर्मत कार्य पूर्ण रूपमा बन्द छ। यस्तै वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रम अन्तर्गत कैलाली र कञ्चनपुरका 9 सड़क योजनाको कालोपत्र निर्माण रोकिएको छ। गड्डाचौकी चिसापानी सड़क खण्डमा नियमित पटके मर्मत तथा स्तरोन्नति कार्य आंशिक रूपमा मात्रै सञ्चालन भइरहेको छ। निर्माण सामग्रीको मूल्य वृद्धि सम्बन्धी नीतिगत निर्णय छिट्टै नभए चालू आर्थिक वर्षभित्र धेरै आयोजना सम्पन्न हुने सम्भावना न्यून रहेको बताइएको छ।
0: कालीकोट जिल्लाका नौवटै स्थानीय तह पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको छ। जन्मदेखि पाँच वर्ष मुनिका बालबालिका नौ, गर्भवतीका लागि एक र किशोरीका लागि एक गरी एघार खोप लगाएको सुनिश्चित भएपछि जिल्लाका नौवटै स्थानीय तहलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो। खाँडाचक्र, राजकोट, तिला, गोफा नगरपालिका सहित महावै, पचाल, झरना, सन्नी, त्रिवेणी, नरहरिनाथ र शुभकालिका गाउँपालिकालाई यसअघि नै पूर्ण खोप सुनिश्चित घोषणा गरिसकिएको छ। हिजो पलाता गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरेपछि सबै स्थानीय तह पूर्ण खोप सुनिश्चित बनेका छन्। यस्तै हुम्लाको सदरमुकाममा रहेको सिमकोट गाउँपालिका पनि पूर्ण खोप सुनिश्चित तथा दिगोपना गाउँपालिका घोषणा गरिएको छ। गाउँपालिकाभित्रका लक्षित उमेर समूहका सबै बालबालिकाले राष्ट्रिय खोप कार्यक्रम अन्तर्गतका सबै खोप प्राप्त गरेको स्वास्थ्य शाखा प्रमुख नर भण्डारीले बताउनुभयो।
1: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
5: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500-900 मिलिलिटर
0: नारीले बताउनुभयो।
1: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।

0: थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781171 4780724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाह संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: हामी थाह संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाह खबर अनलाइनमा थाह संचार र थाह खबर .com पनि सुन्न सकिन्छ।
2: अब बाँकी समाचार। सेफ सन्तोष शाह पक्राउ परेका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले उनलाई गैराती जनकपुरबाट पक्राउ गरेको हो। शाहमाथि गैरी धारा स्थित एक रेस्टुरेन्ट खरिद गर्दा चेक अनादर ठगी कसुरमा पक्राउ गरिएको हो। उनीसँगै सोही कसुरमा नारायण शाह पनि पक्राउ परेका छन्। जिल्ला अदालत काठमाडौँले अनुमति दिएपछि पक्राउ गरिएको अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले जानकारी दिनुभयो।
1: अब अन्तर्राष्ट्रिय समाचार। विगत केही समयदेखि प्रत्यक्ष सैन्य युद्धमा होमिएका अमेरिका र इरान ऐतिहासिक सम्झौताको निकै नजिक पुगेका छन्। अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने, रणनीतिक रूपमा महत्वपूर्ण हर्मुज जलमार्ग पुनः खुला गर्ने र अमेरिकी नौसैनिक नाकाबन्दी हटाउने विषयमा सहमति जुटेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। दुवै देशका उच्च अधिकारीहरूले कूटनीतिक प्रयास सकारात्मक दिशामा अगाडि बढ़ेको र आगामी केही दिनभित्रै समझदारी पत्रमा हस्ताक्षर हुन सक्ने पुष्टि गरेका हुन्। इरानका विदेश मन्त्री सैयद अब्बास अरागचीले सरकारी टेलिभिजन मार्फत वार्ता अन्तिम चरणमा पुगेको जानकारी दिँदै आगामी केही दिनभित्रै घोषणा हुने बताउनुभयो। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्ध अन्त्य भएको र सहमतिको निकै नजिक पुगेको घोषणा हिजो नै गर्नुभएको थियो। अहिले इरानले पनि त्यसको पुष्टि गरेको हो। यो युद्ध गत फेब्रुअरी 28 अमेरिका र इजरायलले इरानका विभिन्न स्थानमा गरेको हवाई आक्रमणबाट शुरू भएको थियो। त्यसको जवाफमा इरानले इजरायल र खाड़ी क्षेत्रका अमेरिकी सहयोगी राष्ट्रहरूमाथि हमला गर्नुका साथै विश्वको झण्डै 20% तेल र तरल प्राकृतिक ग्यास ओसार पसार हुने मुख्य जलमार्ग हर्मुज ठप्प पारेको थियो। गत अप्रेलमा युद्धविरामको सहमति भए पनि दुवै देशबीच छिटफुट आक्रमणहरू जारी थिए, जसमा यसै साता भएका दुई चरणका जवाफी हमलाहरू समेत सामेल छन्।
2: अब खेल समाचार। फिफा विश्वकप फुटबलमा आयोजक राष्ट्र अमेरिकाले विजय शुरूआत गरेको छ। आज बिहान लस एन्जलस स्टेडियममा भएको खेलमा अमेरिकाले पाराग्वे विरूद्ध 4-1 गोलन्तरको प्रभावशाली जीत निकालेको हो। आत्मघाती उपहार गोलबाट अग्रता लिएको अमेरिकाका लागि फोलरिन बालोगनले 2 तथा गियोभानी रेयनाले 1 गोल गरे। पाराग्वेका लागि मौरिसियोले सान्तोना गोल फर्काएका थिए। त्यसअघि आज बिहान सम्पन्न खेलमा अर्को आयोजक राष्ट्र क्यानाडाले बोस्निया एण्ड हर्जगोभिनासँग बराबरी खेलेको थियो। क्यानाडाको टोरन्टो स्टेडियममा आज भएको समूह बी को पहिलो खेलमा क्यानाडा र बोस्निया एण्ड हर्जगोभिनाले 1-1 गोलको बराबरी खेलेका हुन्। यससँगै दुवै टोलीले समान 1-1 अंक बाँडेका छन्। खेलको 21 मिनटमा जोभो लुकिसले हेडर मार्फत गोल गर्दै बोस्निया एण्ड हर्जगोभिनालाई अग्रता दिलाएका थिए। खेलको 78 मिनटमा क्यानाडाले बराबरी गोल फर्कायो। क्यानाडाका काइल लारिनले 1 गोल गर्दै खेललाई बराबरीमा ल्याए। त्यसपछि खेलमा दुवै टोलीले गोल गर्न सकेनन्।
1: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
2: रासोपा प्रदेशको नेतृत्व छान्नमा व्यस्त। बागमतीमा भोटिङ मेसिन मार्फत मतदान। लुम्बिनीमा देवराज पाठकको नाममा सर्वसम्मति प्रयास।
1: बाली लगाउनु अघि नै समर्थन मूल्य तोक्ने व्यवस्था लागू। आगामी फागुनसम्म बर्खे मकैको समेत समर्थन मूल्य तोकिने।
2: निर्माण सामग्रीमा भएको मूल्य वृद्धिले सुदूरपश्चिममा सड़क निर्माण प्रभावित। 70% भन्दा बढ़ी आयोजनाको काम ठप्प।
1: अमेरिका र इरानी युद्धविराम सम्झौताको नजिक, केही समयमै युद्ध अन्त्यको घोषणा गरिने दुवै देशका अधिकारीको दावी।
2: र फिफा विश्वकपमा आयोजक अमेरिकाको विजय शुरूआत। क्यानाडा र बोस्निया एण्ड हर्जगोभिना बीच 1-1 गोलको बराबरी।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र विदा हुन्छौ। नमस्कार।
0: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्याण्डल हो @thahakhabar।

0: केही भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुर्याई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144 98-510-16-094 98-476-39691।

बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनाऊ सानिमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अधिकर्ता सानिमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जिउँ रेडियो दिदी बहिनी 95.2 मेगा

0: छिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
1: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
0: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सशक्त जानकारी गराउँदछौ।
1: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
0: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गतेदेखि 2083 जेठ 13 गतेसम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
1: विशेष जानकारी, एसई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
0: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
1: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
0: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचा र द्वारेगौड़ा बागलुङ, बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुनुले जाने बाटोमा सम्पर्क नम्बर 068-420-003, 420-001, मोबाइल नम्बर 98-576-21-917, 98-576-35-567 र 98-451-20-736।
2: चरक मेमोरियल हस्पिटल, कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
3: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
2: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्त आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
3: सेवा लिने क्रममा चाहिने जानकारी,
2: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
3: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
2: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
3: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ पोखरा, फोन 061-552-493-552-494-582-778।
4: ल बर्बादी भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
5: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्लस्टर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
4: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
5: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिटी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर,
4: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
5: फोन 068-26-144, 98-510-16-094, 98-476-39691।
6: हेर्नुहोस् त, यो समाचार त कस्तो अचम्मको छ, सेयर गरिदिउँ कि क्या हो?
7: पख्नुहोस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
8: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा सेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाऊ। सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाओ।
9: अनुरोध: गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
10: रेडियो दिदी बहिनी 95.2 MHz।

0: लाग्छ तिमी संसारकी सबैभन्दा राम्री छौ, सानी समाज स्वार्थी छ, रूप र धनको पछाडि लाग्ने धेरै छन्, यहाँ झुटो माया देखाएर स्वार्थ लुट्ने पनि भेटिन्छन्, सही बाटोमा हिँड्नु पर्छ, आफ्नो अर्का बेलैमा चिन्नु पर्छ।
1: नेपाली गीत संगीतका अनुरागीहरूका लागि मिलन फिल्म्स प्राली सगौरा प्रस्तुत।

वरिष्ठ संगीतकार राजकुमार बगरको मन छुने लय सृजना अनि एलिसा तिमल सिन्हाको उत्कृष्ट शब्द सृजना भित्र हुमन अधिकारी र एलिसा तिमल सिन्हाको सुमधुर आवाज अब बजारमा।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनोस् सानीमा रिलायन्स लाइफ इन्सुरेन्स हो बिमा अधिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौ
1: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज

0: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा।
1: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार सेवाहरू
1: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
0: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यु नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
1: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
0: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
1: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
0: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
1: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7-78-582-7-79-582-7-80।
2: के तपाईँलाई हात खुट्टा झमझम गर्ने, टाउको दुख्ने र रिङ्गटा लाग्ने समस्या छ?
3: के तपाईँलाई मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटे हुने गर्छ?
4: यदि त्यसो हो भने
3: अब चिन्ता नगर्नुहोस्,
5: किनभने मणिपाल शिक्षण अस्पताल तथा सेवा सिटी हस्पिटल प्राली पोखराका वरिष्ठ मनोरोग नसा यौन तथा टाउको रोग विशेषज्ञ डाक्टर जयबहादुर खत्री
6: यही जे 36 गते शनिबार भागलुङ मेडिकल हल खुस्मा बजार पर्वतमा आउँदै हुनुहुन्छ।
3: त्यसैले हात खुट्टा झमझम गर्ने, टाउको दुख्ने, रिङ्गटा लाग्ने, घुमाउने, मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटी हुने, झिझो लाग्ने, दुब्लाउँदै जाने, बढी रिसाउने, जिउ आलस्य हुने, मनमा बढी चिन्ता पर्ने, छारे रोग, हात खुट्टा कामने, ओछ्यानमा पिसाब गर्ने, योनिका नहुने, अत्याधिक मात्रामा रक्सी सेवन गर्ने, लागू औषधको कुलतमा फसेका आदि मनोरोग नसा यौन तथा टाउको सम्बन्धी रोगीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
6: यहाँ हरेक दिन सुगर, जन्डिस, जीपीटी, जीओटी, लिभर फंक्सनल टेस्ट, एलएफटी, युरिक एसिड, बाथ, टाइफाइड, दिशा पिसाब परीक्षण, ब्रिय परीक्षण, गर्भ परीक्षण, ग्यास्ट्रिकको किरा भए नभएको परीक्षण समेत गरिन्छ।
7: याद गर्नुहोला डाक्टर र आउने मिति
6: यही जे 36 गते शनिबार
8: स्थान बागलुङ मेडिकल हल बडगाउँ।
9: सम्पर्क फोन नम्बर 0674-2027-27 सम्पर्क मोबाइल नम्बर 98-57-22-597 98-511-81-9-18।

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी
0: गर्न सक्छौ,
1: गर्न सक्छौ।

0: तिमीसँग नै सँगै मर्ने अठोट थियो, तर तिम्रो नाटकीय मायाले आज पागल बनेको छ। भन न, यही निष्ठुरी कुन जन्मको बदला लियो?
1: नेपाली लोक तथा दोहोरी गीतका अनुरागीहरूका लागि फेरि अर्को उत्कृष्ट स्वाद, भोजराज गदालको लोक दोहोरी गीत हिजो माया। भोजराज गदालको मनछुने लय तथा शब्द सृजना भित्र फुलेन्द्र विश्वकर्मा र अप्सरा खरेलको सुमधुर आवाज। विशेष डिजिटल म्युजिक प्रणाली मार्फत अब बजारमा। सल्लाह र सुझावका लागि भोजराज गदाल, मोबाइल नम्बर 9840564296। विशेष सहयोगी कपिल राज गिरी।
2: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
3: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
2: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
3: अध्यापन हुने विषयहरू
4: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज।
3: विशेषताहरू
2: विषय विज्ञद्वारा अध्यापन गराइने
3: अत्याधुनिक प्रयोगशाला
2: प्रविधि मैत्री शिक्षा
4: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
2: सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061577444 543333।
5: लौ न नि दाई, बनमा त आगो लागेछ, निभाउन जाऊ न।
6: हो त, नि त सुनिनु नपर्ने सिनो बनिसका पनि हो।
7: हाम्रो बन, हाम्रो धन, डढेलो बाटो जोगाउन गरौँ जतन। बनमा डढेलो लगाउने कानुनी अपराध हो। डढेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौ।
8: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा

बिमाको लाभ दि आफ्नो कमाईको लाभ लिने मौका आजै बनाऊ सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अधिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौ।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले अपराह्नको ठिक 3 बज्यो।

0: दलित हो रे, मलाई धारामा पानी थाप्न नि दिँदैनन्, मलाई समाजले घृणा गर्छ, के म मान्छे होइन र?
1: दलित र गैर दलित बीचको विभेद हामीले नै सुरुवात गरेका हौ, यसको अन्त्य पनि हामीबाटै हुनुपर्छ।
2: अध्यक्ष परबिन गुरुङ, उपाध्यक्ष मीना शर्मा तिवारी एवं बिहादी गाउँ कार्यपालिकाको कार्यालय पर्वत।

0: स्वास्थ्य र शिक्षा बालबालिकाको नैसर्गिक अधिकार हुन्। बाल श्रमबाट बालबालिकालाई मुक्त गरी बाल अधिकारको संरक्षण गरौं।
1: अनुरोधक अध्यक्ष तोरण मल्ल ठकुरी राज, उपाध्यक्ष याम कुमारी राणा एवं पैयौं गाउँ कार्यपालिकाको कार्यालय पर्वत।

0: आइमै भएर मुख मुखे लाग्ने मसँग तेरो बाउको कमाइ खाएको छु मैले के चाहियो तपाईँहरूलाई
1: हामीलाई शान्ति चाहियो मानवता चाहियो
2: महिलामाथि हुने हिंसाको अन्त्य चाहियो
0: तपाईँको कारणले तपाईँको सन्तान र परिवारलाई मात्र होइन सिङ्गो समाजलाई पनि असर पुर्याएको छ जस निला कुटेर बहादुर भइन्छ भन्ने भ्रम अब आफ्नो मनबाट हटाए हुन्छ
3: महाशिला गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय बालाकोट पर्वत
4: निकटमा दिदी बहिनी विकटमा दिदी बहिनी यो रेडियो दिदी बहिनी 95 थोप्लो

दिलो कहाँ छ तिम्रो लागि मुटु भरि मेरो प्यार छ डोन्ट वरी बेबी अर्जेको सरकार छ मारा मार छ तेरो लागि त्यता तेरो पुलिस पछ तेरो पछि पछि तपाईँ कुन कता डुलिस बेबी डोन्ट बी पुलिस परि परि नजरकोमा हेर्न

0: दलितहरू मलाई धारामा पानी थाप्न नै दिँदैनन्। मलाई समाजले घृणा गर्छ। के म मान्छे होइन र?
1: दलित र गरिब दलित बीचको विभेद हामीले नै सुरुवात गरेका हौ, यसको अन्त्य पनि हामीबाटै हुनुपर्छ।
2: अनुरोधक अध्यक्ष तोरण मल्ल ठकुरी राज, उपाध्यक्ष याम कुमारी राणा एवं पैयौं गाउँ कार्यपालिकाको कार्यालय पर्वत।
3: आज पनि मातिएर आएछन् होइन, कति ढोक्न सके होला भने।
4: कति बेर लगाएको जाबो ढोका खोल्न पनि
3: होइन। तपाईँलाई आफ्नो स्वास्थ्यको, मेरो अनि लालाबालाको अलिकति पनि ख्याल छैन? जहिले पनि यसरी रक्सी मात्र ढोकेर जीवन चल्छ। आफ्नी बहिनीमा कहाँबाट कहाँ पुगिसके, आफ्नो भने भएको यही घरबार पनि जाला भन्ने डर।
5: धूमपान र मद्यपान जस्ता खराब आचरणहरूबाट टाढा रहौं, सुखी अनि स्वस्थ जीवन बिताऊ।
6: महाशिला गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय बालाकोट पर्वत।
7: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: रेडियो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले साँझको ठिक छ बज्यो।

0: वर्षा र हावाहुरीका कारण चारजनाको ज्यान गयो। इरानी सुरुङमा सुरक्षा कडा, युरेनियम कब्जा गर्ने अमेरिकी योजना रोकियो।
1: र फिफा विश्वकपमा आज राति कतार र स्विजरल्याण्ड भेट्दै भोलि बिहान हुने अर्को रोमाञ्चक खेलमा मोरक्कोले पाँच पटकको विजेता ब्राजिलको सामना गर्ने।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा कुत्रिके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
4: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली रेडियो नेटवर्क.com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। कंग्रेसभित्र संवादहीनता तोड्न उपसभापति शर्मा सक्रिय सम्बन्धी खबरबाट। नेपाली कंग्रेसभित्र चुलिँदै गएको आन्तरिक विवाद समाधानका लागि भन्दै उपसभापति विश्वप्रकाश शर्माले पार्टीका शीर्ष नेताहरूलाई झकझकाउन शुरू गर्नु भएको छ। पार्टीभित्र संवादहीनता देखिएको उल्लेख गर्दै नेता शर्माले आज पाँचजना अग्रज नेताहरू डाक्टर शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाश मानसिंह, कृष्ण प्रसाद सिटौला र डाक्टर शशांक कोइरालालाई लिखित ध्यानाकर्षण पत्र पठाउनु भएको हो। उहाँले आफूले अघि सारेको साथ बुझी लिखित प्रस्तावमाथि तत्काल छलफल अघि बढ़ाउन आह्वान गर्दै चिया गफको माग गर्नुभएको छ। यसअघि गत जेठ 16 गते नै नेता शर्माले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का समक्ष यो प्रस्ताव प्रस्तुत गर्नुभएको थियो, तर सो प्रस्तावमाथि एक सातासम्म पनि कुनै छलफल नभएपछि जेठ 22 गते खड्कालाई भेटेर ध्यानाकर्षण गराएको र 26 गते शीर्ष नेताहरूलाई वाट्सएप मार्फत बुदाहरू पठाउँदा समेत कुनै जवाफ नआएपछि उहाँले आज लिखित पत्र नै पठाउनु भएको हो। पार्टीभित्र विवाद उत्पन्न हुँदा त्यसलाई हल गर्ने लोकतान्त्रिक प्रक्रिया भनेकै भेटघाट र संवाद भएको भन्दै नेता शर्माले आक्रोश र आवेग बिना शान्त चित्तले प्रस्तावको अध्ययन गर्न शीर्ष नेताहरूलाई आग्रह गर्नुभएको छ।
0: नेपाली कांग्रेसको संस्थापन इतर पक्षले भने भोलि मोरङको विराटनगरमा विशेष भेला गर्ने भएको छ। पार्टीभित्र दबाव सृजना गर्ने र विशेष महाधिवेशनपछि देखिएका सांगठनिक कमजोरीलाई सच्याउन माग गर्दै यो समूहले शक्ति प्रदर्शन गर्न लागेको हो। भोलि बिहान 11 बजे आयोजना हुने भेलाको सम्पूर्ण तयारी पूरा भएको इतर समूहले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ। कोशी प्रदेश समितिका महामन्त्री भूपेन्द्र राईका अनुसार भेलालाई सम्बोधन गर्न पार्टीका शीर्ष नेताहरू डाक्टर शेखर कोइराला, कृष्ण प्रसाद सिटौला र विजय कुमार गछदार एउटै मंचमा उपस्थित हुनुहुनेछ। पत्रकार सम्मेलनमा बोल्दै महामन्त्री राईले पार्टी अहिले विभिन्न गुट र उपगुटमा विभाजित भएको भन्दै गुटभन्दा माथि उठेर कांग्रेसलाई एकताबद्ध बनाउन दबाव समूहका रूपमा प्रस्तुत भएको दावी गर्नुभयो। यसै गरी पत्रकार सम्मेलनमा इतर समूहका नेताहरूले हाल पार्टीभित्र भइरहेको क्रियाशील सदस्यता अध्यावधिक प्रक्रियाप्रति आपत्ति जनाएका छन्।
1: नेकपा एमाले पार्टी शुद्धिकरण, सुदृढ़ीकरण, रूपान्तरण तथा पुनर्गठनका लागि प्रदेश स्तरबाट सुझाव संकलन कार्य आजदेखि शुरू गरेको छ। गत फागुनमा सम्पन्न निर्वाचनको समीक्षा गर्दै पार्टी र जनताबीचको सम्बन्धलाई थप बलियो बनाउने उद्देश्यले एमाले यो देशव्यापी अभियान थालिएको जनाएको छ। एमाले केन्द्रीय प्रसार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यका अनुसार उपाध्यक्ष रामबहादुर थापाको संयोजकत्वमा गठित 15 सदस्य उच्च स्तरीय कार्यदलले आज काठमाण्डुमा बागमती प्रदेश संगठन कमिटिको समन्वयमा सुझाव संकलनको शुरूआत गरेको छ। कार्यदलले तय गरेको कार्यतालिका अनुसार प्रदेश स्तरीय भेलाहरू आगामी असार 17 गतेसम्म सञ्चालन हुनेछन्, जस अनुसार असार 2 गते कोशी प्रदेश, 4 गते लुम्बिनी, 6 गते सुदूरपश्चिम, 8 गते कर्णाली, 11 गते गण्डकी र 13 गते मधेसमा सुझाव संकलन हुनेछ। असार 16 17 गते विभिन्न विशेष प्रदेशहरूमा सुझाव संकलन गरिनेछ। यी प्रदेश स्तरीय भेलाहरूमा सम्बन्धित क्षेत्रका केन्द्रीय सदस्यहरू, प्रदेश तथा जिल्ला तहका पदाधिकारीहरूको प्रत्यक्ष सहभागिता रहनेछ। प्रदेश तहको कार्यतालिका सकिए लगतै कार्यदलले आगामी असार 19 गतेसम्म विभिन्न जनसंगठन तथा केन्द्रीय विभागका प्रमुखहरूसँग समेत छलफल र सुझाव लिएर आफ्नो अन्तिम प्रतिवेदन तयार पार्ने जनाएको छ।
0: राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको दाङमा जारी प्रथम लुम्बिनी प्रदेश अधिवेशनमा नेतृत्व चयनका लागि मतदान हुने निश्चित जस्तै भएको छ। सहमतिका लागि चयन हुन नसकेपछि आज 6 जना आकांक्षीहरूले सभापति पदका लागि उम्मेद्वारी दर्ता गराएका छन्। उम्मेद्वारी दर्ता गराउनेहरूमा वर्तमान प्रदेश उपसभापति शालिकराम घिमिरे, केन्द्रीय संगठन विभाग सदस्य गोपाल घिमिरे, केन्द्रीय विभाग सदस्यहरू मधु प्रसाद अरियाल र गणेश पौडेल, प्रतिनिधि सभाकी समानुपातिक सांसद मंजु गेवाली भूषाल तथा बाँकेका डाक्टर राजकुमार सुवेदी रहनु भएको छ। सहमतिमा मात्रै सभापति बन्ने अडान राख्नुभएका हालका प्रदेश सभापति देवराज पाठकले भने उम्मेद्वारी दिनु भएन। अधिवेशनमा पालिका, जिल्ला तथा केन्द्रबाट छनौट भएर आएका करिब 843 जना प्रतिनिधि मतदाताहरू सहभागी छन्। सहमति प्रयास असफल भएसँगै अब निर्वाचन प्रक्रियाबाटै रासोपा लुम्बिनीको नयाँ नेतृत्व चयन हुने निश्चित भएको छ।
1: परराष्ट्र मन्त्री सुशील खनाल भोलिदेखि चीनको 4 दिने भ्रमणमा जाँदै हुनुहुन्छ। चीनिया विदेश मन्त्री वाङ यीको निमन्त्रणामा उहाँ चीन जान लाग्नु भएको हो। परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा परराष्ट्र मन्त्री खनालले बेजिङमा सेनिया समकक्षी वाङ यीसँग द्विपक्षीय वार्ता गर्नुहुनेछ। सो अवसरमा नेपाल चीन सम्बन्धलाई थप सुदृढ बनाउने र आपसी सहयोगलाई अझ अगाडि बढ़ाउने विषयमा गहन छलफल हुने मन्त्रालयले जनाएको छ। चीन बसाईका क्रममा उहाँले त्यहाँका उच्च अधिकारीहरूसँग समेत भेटवार्ता गर्नुहुने कार्यक्रम छ। भ्रमणकै सिलसिलामा परराष्ट्र मन्त्री खनालले बेजिङ स्थित नेपाली दूतावासद्वारा आयोजना हुने लगानी सम्मेलनमा सहभागिता जनाउनुहुनेछ। नेपालमा वैदेशिक लगानी प्रवर्धन गर्ने उद्देश्यले आयोजना गरिने उक्त सम्मेलनमा उहाँले चीनिया व्यवसायीहरूसँग अन्तर्क्रिया गर्नुहुनेछ। साथै दूतावासले उहाँको सम्मानमा आयोजना गर्ने स्वागत समारोहमा सहभागी भए उहाँले त्यहाँ रहेका नेपाली समुदायसँग पनि भेटघाट गर्नुहुनेछ। परराष्ट्र मन्त्री खनाल असार 3 गते स्वदेश फर्कनुहुनेछ।
0: सरकारी विदेशी कूटनीतिक नियोग, संयुक्त राष्ट्रसंघ तथा अन्तर्राष्ट्रिय संस्थाहरूमा कार्यरत नेपाली नागरिक र स्थानीय बासिन्दाहरूलाई आयकरको दायरामा ल्याएको छ। आर्थिक विधेयक 2083 दफा 47 मार्फत भिएना अभिसन्धि अनुसार कर छूटको सुविधा नपाउने यस्ता कर्मचारीहरूका लागि विशेष कर सहुलियतको व्यवस्था गरिएको छ। नयाँ व्यवस्था अनुसार यसअघि आयकर नतिरेका वा आय विवरण बुझाएका कर्मचारीहरूले स्थायी लेखा नम्बर प्यान लिएर आर्थिक वर्ष 2079-80 देखि 2082-83 सम्मको आय विवरण र कर आगामी 2083 मंगिर मसान्त भित्र बुझाउनु पर्नेछ। तोकिएको अवधिभित्र कर र थप 1% रकम बुझाएमा उनीहरूको ब्याज र जरिवाना पूर्ण रूपमा मिना हुनेछ।
1: नेपाल प्रहरी प्रधान कार्यालयले काभ्रेको नमोबुद्ध स्थित बुच्चाकोटमा भएको बस दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन छानबिन समिति गठन गरेको छ। काभ्रेका एसएसपी कमल थापाको संयोजकत्वमा आज 6 सदस्यीय छानबिन समिति गठन गरिएको हो। प्रहरी प्रधान कार्यालयका अनुसार उक्त समितिलाई घटनाको सत्य तथ्य छानबिन गरी 7 दिनभित्र प्रतिवेदन पेश गर्न समय सीमा तोकिएको छ। हिजो भएको बस दुर्घटनामा 8 जनाको घटनास्थलमै मृत्यु भएको थियो। उनीहरू सबैको पहिचान भइसकेको छ। घाइते 16 जना को धुलीखेल अस्पतालमा उपचार भइरहेको छ।
0: सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेश सभाबाट बहुमतले पारित भएको छ। आज बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कमल बहादुर शाहले नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरूको जवाब दिएपछि बहुमतले पारित भएको हो। नीति तथा कार्यक्रम पारित भएसँगै सुदूरपश्चिम प्रदेश सरकार आगामी असार 1 गते बजेट ल्याउने अन्तिम तयारीमा जुटेको छ।
1: औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले एकतर्फी रूपमा भाड़ा बक्यौता उठाउन शुरू गरे। देशभरका करिब 700 उद्योगहरू पूर्ण रूपमा बन्द गर्ने चेतावनी उद्योगीहरूले दिएका छन्। नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघका अध्यक्ष एजाज आलमले आज विज्ञप्ति जारी गर्दै लिमिटेडले सार्वजनिक गरेको 7 दिने बक्यौता भुक्तानी सम्बन्धी सूचनाप्रति गम्भीर आपत्ति जनाउँदै सरकारको यो कदमले हजारौं मजदूरको रोजगारी गुम्ने र स्वदेशी लगानी पलायन हुने चेतावनी दिनुभएको हो। विगतमा 700% गरिएको भाड़ा वृद्धिको विवाद सर्वोच्च अदालत पुगेर 2081 चैतमा फैसला आइसकेको थियो। तर लिमिटेडले उक्त फैसला चित्त नबुझाई पुनरावलोकनमा जाने निर्णय गरेपछि महासंघ पनि बाध्य भएर पुनरावलोकनमा गएको थियो। मुद्दा सर्वोच्चमा विचाराधीन रहेकै अवस्थामा उद्योगहरूको नामै तोकेर 7 दिनभित्र रकम बुझाउन, सार्वजनिक सूचना जारी गर्नु, अदालतको मानहानि र उद्योगहरूको प्रतिष्ठामा आँच पुर्याउने कार्य भएको महासंघको ठहर छ। महासंघले समस्या समाधानका लागि दुवै पक्षले पुनरावलोकनको मुद्दा फिर्ता लिई सर्वोच्चको साबिकै फैसला अक्षरांश कार्यान्वयन गर्न प्रस्ताव अघि सारेको छ। सरकारले यो आग्रहलाई व्यवस्था गरे उद्योगीहरू उद्योग धन्दा ठप्प पारेर सशक्त आन्दोलनमा उत्रने चेतावनी दिएको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: मृत्यु भएको छ। वीरेन्द्रनगर नगरपालिका 10 पिपिरियाका सबीर बक्सको जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमै मृत्यु भएको हो। प्रहरी प्रवक्ता कविन्द्र सिंह बोहराका अनुसार मोबाइल चोरीको मुद्दामा गत जेठ 27 गते पक्राउ परेका बक्समाथि म्याद थप गरी अनुसन्धान भइरहेको थियो। शुक्रबार हिरासतमा रहेकै बेला उनको स्वास्थ्यमा अचानक समस्या आएपछि आज बिहान 4:30 बजे कर्णाली प्रादेशिक अस्पताल लगिएको थियो, तर अस्पताल पुर्याउन साथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
1: हुम्लाको सार्केगाड गाउँपालिका 4 कर्णाली करिडोर माथिबाट खसेको ढुङ्गा लागेर एक किशोरीको मृत्यु भएको छ। आज जंगलमा गाईगोरू चराउन गएकी सार्केगाड सार गैरी सायाकी 15 वर्षीय पवित्र साउदको अचानक खसेको ढुङ्गा लागेर घटनास्थलमै मृत्यु भएको हो। कर्णाली करिडोर आसपासका भिरालो क्षेत्रमा वर्षेनी ढुङ्गा खस्ने जोखिम रहेकाले स्थानीय बासिन्दाले भीरहरूको व्यवस्थापन र सुरक्षाका लागि सम्बन्धित निकायको ध्यान आकर्षण गराएका छन्।
0: काठमाडौँ महानगरपालिकाले महानगरभित्रका 128 स्थानलाई डुबानको उच्च जोखिम क्षेत्रका रूपमा पहिचान गरेको जनाएको छ। महानगरको योजना तर्जुमा कार्यदलले गरेको अध्ययन अनुसार यी क्षेत्रहरू डुबानमा पर्दा करिब 8,315 परिवार प्रभावित हुन सक्ने अनुमान गरिएको छ। महानगरको विपद व्यवस्थापन विभागका अनुसार बागमती र विष्णुमती डुबानको तल्लो भेगमा पर्ने वडा नम्बर 14 सबैभन्दा बढ़ी जोखिममा छ भने प्रभावका दृष्टिले सामाखोशी र विष्णुमती क्षेत्र पर्ने वडा नम्बर 16 करिब 1,600 परिवार सबैभन्दा बढ़ी प्रभावित हुने देखिएका छन्। सम्भावित जोखिमलाई मध्यनजर गर्दै महानगरले 51 पार्क 28 खुला क्षेत्र र 87 विद्यालयलाई आपतकालीन आश्रय स्थलका रूपमा पहिचान गरेको छ। कार्यवाहक मेयर सुनिता डंगोलले विपद पूर्व तयारी ढल सरसफाई र उद्धार सामग्रीको उपलब्धता सुनिश्चित गर्न सम्बन्धित विभागहरूलाई निर्देशन दिनुभएको छ।
1: भारतले चिया आयातमा नयाँ र कड़ा नियम लागू गरेपछि नेपालका चिया उद्योगहरू आगामी 18 गतेदेखि बन्द हुने भएका छन्। चिया उद्योगीहरूको संस्था सूर्योदय टी प्रोड्युसर्स एसोसिएशन नेपालले आज विज्ञप्ति जारी गर्दै चिया निर्यातमा देखिएको अवरोधका कारण उद्योग बन्द गर्नुपर्ने बाध्यात्मक अवस्था आइलागेको जनाएको हो। भारतीय टी बोर्डले स्ट्याण्डर्ड अपरेटिङ प्रोसिजर जारी गरेसँगै गुणस्तर जाँचको बहानामा 2,00,000 किलो भन्दा बढ़ी नेपाली चिया भारतीय गोदाममै थन्किएको छ। महिना दिनसम्म पनि नमूना परीक्षणको रिपोर्ट नदिने र रिपोर्ट नेगेटिभ आएमा चिया उति नष्ट गर्ने जस्ता अव्यावहारिक नियम भारतीय पक्षले थपेको छ। तयारी चिया निर्यात हुन नसक्दा उद्योगीहरूले किसानलाई हरियो चियापत्तीको भुक्तानी समेत दिन सकेका छैनन्। हाल नेपालका उद्योगहरूमा 10,00,000 किलो भन्दा बढ़ी तयारी चिया थन्किएको एसोसिएशनले जनाएको छ।
0: नवलपरासी कारागारबाट गत भदौमा भएका 546 कैदी बन्दी मध्ये अझै 172 जना फरार सूचीमै रहेका छन्। जेनजी आन्दोलनका बेला कारागारमा आगजनी गरी सुरक्षाकर्मीलाई नियन्त्रणमा लिएर उनीहरू भएका थिए। हालसम्म 374 जना कैदी बन्दी भने पक्राउ परेका वा आफै सम्पर्कमा आएका छन्। कारागार कार्यालय परासीका अनुसार फरार रहेका मध्ये भारतीय नागरिकहरूलाई पक्राउ गर्न ठूलो चुनौती देखिएको छ। भागेका 41 भारतीय कैदी बन्दी मध्ये हालसम्म 3 मात्र पक्राउ परेका छन् भने बाँकी सीमावर्ती भारतीय बजारमा खुलेआम घुमिरहेको स्थानीयले बताएका छन्। हालै सरूवा भइआएका जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर जीसीले भारतीय सुरक्षाकर्मीसँगको समन्वय र फरार कैदी बन्दीको अवस्थाबारे बुझेर आवश्यक प्रक्रिया अगाडि बढ़ाउने बताउनु भएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। सरकारले आगामी आर्थिक वर्षभित्र मुलुकको कुल जडित विद्युत उत्पादन क्षमता 5,335 मेगावाट पुर्याउने लक्ष्य लिएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले सार्वजनिक गरेको वार्षिक विकास कार्यक्रममा एक वर्षभित्र थप 1,040 मेगावाट विद्युत उत्पादन क्षमता थपिने उल्लेख गरिएको छ। मन्त्रालयका अनुसार आगामी आर्थिक वर्षमा प्रति व्यक्ति विद्युत खपत 511 किलोवाट घण्टा पुर्याइने र विद्युत चुहावटलाई 12.03% सीमित गर्ने लक्ष्य राखिएको छ। यसै अवधिमा लघु तथा साना जल विद्युत आयोजनाबाट 43 मेगावट र सौर्य ऊर्जाबाट 900 मेगावट विद्युत थप गरिनेछ। विद्युत प्रसारण पूर्वाधार विस्तार अन्तर्गत आगामी वर्ष 12 मुख्य प्रसारण लाइन सम्पन्न गर्ने मन्त्रालयको योजना छ। बिजुलीका साथै सरकारले आगामी आर्थिक वर्षमा थप 15,776 हेक्टर जमीनमा सिंचाई सुविधा विस्तार गर्ने तथा ठूला र मझौला नदीमा थप 70 किलोमिटर तटबन्ध निर्माण गर्ने समेत जनाएको छ।
2: सार्वजनिक एकास समितिले 7,55,17,22,00,000 रूपियाँ बराबरको बिरुजुलाई फास्ट ट्र्याक द्रुत मार्गबाट न्यूनीकरण गर्ने गृह कार्य थालेको छ। समितिका सभापति भरतबहादुर खड्काले सरकारी निकायहरूको कार्यक्षमता र कार्यशैलीमाथि प्रश्न उठेकाले योजनाबद्ध र आक्रामक शैलीमा बिरुजु फर्चेकका लागि नीतिगत सहजीकरण गर्न लागि बताउनु भएको छ। महालेखा परीक्षकको 63 वार्षिक प्रतिवेदन अनुसार संघीय सरकार मातहत सबैभन्दा बढ़ी 3,78,53,64,00,000 रूपियाँ बिरुजु छ। यस्तै स्थानीय तह मातहत 2,20,47,00,000, समिति तथा अन्य संस्था मातहत 1,22,19,00,000 र प्रदेश सरकार मातहत 33,96,90,00,000 रूपियाँ बिरुजु देखिएको छ। मन्त्रालयगत रूपमा अर्थ मन्त्रालय मातहत सबैभन्दा बढ़ी 37,63,31,00,000 रूपियाँ बिरुजु छ। समितिले पहिलो चरणमा सरकारी निकायहरूसँग बिरुजुको अवस्था र कारणबारे विस्तृत छलफल गरी नीतिगत सुधार प्रक्रिया अगाडि बढ़ाउने जनाएको छ।
1: अब विदेशका खबर। भारतको असमस्थित जोरहाटमा वायुसेनाको विमान अवतरणका क्रममा दुर्घटनाग्रस्त भएको छ। रौरिया सैन्य विमानस्थलमा अवतरण गर्ने क्रममा विमानमा अचानक आगो लागेर दुई टुक्रा हुँदा पाइलट सहित 5 सैनिकको मृत्यु भएको छ भने को पाइलट गम्भीर घाइते भएका छन्। भारतीय वायुसेनाले दुर्घटनाको कारण पत्ता लगाउन कोर्ट अफ इन्क्वायरीको आदेश दिएको छ।
2: पाकिस्तानको उत्तर पश्चिमी खैबर पख्तुनख्वा प्रान्तको बन्नु जिल्लामा आएको भारी वर्षा र हावाहुरीका कारण 4 मृत्यु भएको छ। घटनामा अन्य 16 घाइते भएका छन्। शक्तिशाली हावाहुरीले धेरै घर र भौतिक संरचनामा क्षति पुर्याएको प्रान्तीय विपद व्यवस्थापन प्राधिकरणले जनाएको छ।
1: इरानको भूमिगत सुरुङहरूमा सुरक्षित राखिएको करिब आधा टन उच्च संवर्धित युरेनियम कब्जा गर्ने अमेरिकी सैन्य योजना अन्तिम समयमा स्थगित भएको छ। अमेरिकी गुप्तचर निकायका अनुसार इरानले आफ्ना परमाणु केन्द्रहरूको सुरक्षा असाधारण रूपमा कड़ा पार्दै सुरुङहरूमा ल्याण्डमाइन र विस्फोटक धराप राखेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सैन्य कार्यवाही रोक्ने निर्णय गरेका हुन्। हाल दुवै देशबीच कूटनैतिक वार्ता जारी रहेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्।
2: अब खेल खबर। फिफा विश्वकप अन्तर्गत आज समूह बीको पहिलो खेलमा एसियाली टोली कतारले बलियो युरोपेली प्रतिद्वन्दी स्विजरल्याण्डको सामना गर्दैछ। अमेरिकाको सान फ्रान्सिस्को स्थित लेबिज स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार आज राति 12:00 शुरू हुनेछ। 4 अघि आफ्नै घरेलु मैदानमा खराब प्रदर्शन गरेको कतार यसपटक नयाँ प्रशिक्षक जुलेन लोपोडिगुईको नेतृत्वमा बलियो कम्ब्याक गर्ने दाउका साथ मैदानमा उत्रिँदैछ। यस्तै विश्वकपको समूह सी अन्तर्गतको अर्को बहुप्रतिष्ठित खेलमा भोलि बिहान विश्वकपको सबैभन्दा सफल टोली 5 विजेता ब्राजिल र मोरक्को भिड्दैछन्। न्यूजर्सी सहित मेटलाइफ रंगशालामा हुने खेल नेपाली समय अनुसार भोलि बिहान 4:15 शुरू हुँदैछ। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक।
1: कंग्रेसभित्र संवादहीनता तोड्न उपसभापति शर्मा सक्रिय। 5 शीर्ष नेतालाई ध्यानाकर्षण पत्र। संस्थापन एकतर्पक्षले भोलि विराटनगरमा भेला गर्ने। पार्टी रूपान्तरणका लागि एमालेको देशव्यापी सुझाव संकलन शुरू।
2: कूटनीतिक नियोगमा कार्यरत नेपाली कर्मचारी करको दायरामा आगामी मंगिर भित्र कर बुझाए ब्याज र जरिवाना मिनाहा काभ्रेको बुच्चाकोटमा भएको बस दुर्घटनाको छानबिन गर्न समिति गठन सात दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन
1: सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित आगामी असार एक गते बजेट ल्याउने बखेउदा उठाउन बल गरे देशभरका उद्योग पूर्ण रूपमा बन्द गर्ने चेतावनी काठमाडौँ महानगरपालिकाभित्रका 128 स्थान डुबानको उच्च जोखिममा
2: भारतको असममा सैन्य विमान दुर्घटना हुँदा 5 जनाको मृत्यु विस्तृत छानबिनका लागि कोर्ट अफ इन्क्वायरीको आदेश पाकिस्तानमा भारी वर्षा र हावाहुरीका कारण 4 जनाको ज्यान गयो इरानी सुरुङमा सुरक्षा कडा युरेनियम कब्जा गर्ने अमेरिकी योजना रोकियो
1: र फिफा विश्वकपमा आज राति कतार र स्विजरल्याण्ड भेट्दै भोलि बिहान हुने अर्को रोमाञ्चक खेलमा मोरक्कोले 5 पटकको विजेता ब्राजिलको सामना गर्ने हौस् त यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ बिदा दिनुहोस् नमस्कार।

0: रेडियो एनआरएन 99.1
1: लौ न लौ लौ चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र?
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1 सबैका लागि सूचना।
0: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो फिल्मी मेलोडी।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चिज बल्समा पनि उपलब्ध छ।
1: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
2: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
3: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
4: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनाऊ सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौं।
1: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ए हेर्नुस् त, यो समाचार त कस्तो असम्मको छ, शेयर गर्दिन कि क्या हो?
4: पक्नुस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौं।
5: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौ, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौं, जिम्मेवार संचार संस्कृति अपनाऊ।
3: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।

0: समाज विहीनको आवाज परिवर्तनको संवाहक रेडियो दिदी बहिनी 95.2 MHz।
1: कानून निर्माणमा संसद, सांसद र जनता बीचको अर्थपूर्ण संवाद। नमस्कार, कार्यक्रम हेलो सांसदमा तपाईँलाई स्वागत छ। म सुशीला श्रेष्ठ
2: अनि म सन्तोष गन्धर्व। जनतालाई संसद र सांसदसँग जोड्दै कानून निर्माणमा अर्थपूर्ण सहभागिता गराउने उद्देश्यले यूएनडीपी संसद सहयोग परियोजना संघको सहकार्यमा सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा संचालित सामुदायिक सूचना नेटवर्क सीआईएलले कार्यक्रम हेलो सांसद उत्पादन तथा प्रसारण गर्दै आएको छ।
1: कार्यक्रम हेलो सांसद देशभरिका विभिन्न सामुदायिक रेडियोबाट प्रसारण हुन्छ भने सीआईएनको फेसबुक पेज सीआईएन खबर, वेबसाइट cinkhabar.com, युट्यूब सीआईएन च्यानल र टिकटक सीआईएन साझा खबरमा पनि सुनिरहनु भएको छ।
2: कार्यक्रम हेलो सांसदमा कानूनी रूप लिनु अघि विधेयकमा प्रस्ताव गरिएका व्यवस्था र त्यसबारेमा सांसद, संसद, सरकारवाला विज्ञ सहितको छलफलका आधारमा निष्कर्ष निकाल्ने जमर्को गर्छौ। कार्यक्रममा प्राप्त सुझाव, विचार र निष्कर्ष सहितको प्रतिवेदन संसदीय समिति, सांसद र संसदलाई बुझाएपछि विधेयकका बारेमा बहस गर्दै पूर्णता दिने हेलो सांसदको छलफलले सहयोग गर्ने विश्वास हाम्रो छ।
1: आजको कार्यक्रम हेलो सांसदमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक 2081 बारेमा सरकारवाला बीचको छलफल, सुझाव र विज्ञको टिप्पणी अनि सर्वसाधारण नागरिकको विचार पनि प्रस्तुत गर्नेछौ। प्रतिनिधि सभामा पेश भएको यो विधेयक शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफलको चरणमा छ।
2: नेपालमा अपराध अनुसन्धान, न्याय सम्पादन तथा प्रमाणको वैज्ञानिक परीक्षणलाई विश्वसनीय, निष्पक्ष र आधुनिक बनाउन आवश्यक छ। हालसम्म नेपालमा विधि विज्ञान सम्बन्धी कार्यहरू मुख्यत राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटार, ललितपुर र नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशाला तथा अन्य निकाय मार्फत सञ्चालन भएका प्रयोगशालाबाट हुँदै आएका छन्। तथापि विधि विज्ञान परीक्षण, नमूना संकलन, प्रमाण संरक्षण, प्रयोगशाला संचालन, परीक्षण तथा डिजिटल प्रमाण व्यवस्थापन सम्बन्धी एकीकृत र विशेष कानूनी संरचनाको अभाव छ।
1: कार्यक्रमको शुरूमा विधि विज्ञान प्रयोगशालाको सेवा र नागरिकको अपेक्षा राखौं। राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना संचालन विधेयक 2081 के सुधार गर्नुपर्ला? हामीले सीआईएनको सामाजिक सञ्जालमा राखेको यो प्रश्नमा 14 जनाले विचार राख्नु भएको छ। केही विचार उस्तै खालको भएका कारण हामीले नदोहोरिने गरी विचार तथा प्रतिक्रिया लिएका छौं। रमेश जोशीले लेख्नु भएको छ, ल्याबमा जाँदा कतिपय ठाउँमा लामो लाइन, महँगो शुल्क र ढिलो रिपोर्टको समस्या हुन्छ, यसमा सुधार होस्। बुढ थापा पदमले लेख्नु भएको छ, कतिपय ल्याबहरूले अत्यधिक शुल्क लिने गरेका छन्। ग्रामीण क्षेत्रमा गुणस्तरीय ल्याब सेवा पर्याप्त संख्यामा खोल्नुपर्छ। सरकारले प्रयोगशालाको नियमित अनुगमन गर्न आवश्यक छ। धनबहादुर पुनले भने जाँचको रिपोर्ट अनलाइनबाटै हेर्ने व्यवस्था अनिवार्य गर्न अनुरोध गर्नुभएको छ। रामचन्द्र कार्की भने सरकारले आवश्यक अनुगमन नगरेका कारण कतिपय प्रयोगशालाले मन परी गरेको उल्लेख गर्नुभएको छ।
2: नेपालको संविधान 2072 प्रत्येक नागरिकलाई न्याय प्राप्त गर्ने हक, निष्पक्ष सुनवाईको हक, गोपनीयताको हक तथा मानव मर्यादा सहित बाँच्न पाउने मौलिक अधिकार सुनिश्चित गरेको छ। संविधानको धारा 20 न्याय सम्बन्धी हकको प्रत्याभूति गरेको छ भने धारा 28 व्यक्तिको गोपनीयताको अधिकारलाई संरक्षण गरेको छ। यसैले विधि विज्ञान सम्बन्धी कानून निर्माण गर्दा वैज्ञानिक अनुसन्धान र प्रमाण संकलनको आवश्यकता तथा नागरिकको गोपनीयता र मौलिक अधिकार बीच सन्तुलन कायम गर्नु आवश्यक देखिन्छ।
1: राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक 2081 बारेमा संसदीय समितिमा सांसद र सरकारवालाका बीच छलफल भइरहेको छ। यो विधेयकमा सुधार गर्नुपर्ने पक्षका बारेमा जानकार तथा सरकार राख्नेहरूको विचार र सुझाव कार्यक्रम हेलो सांसदमा अब सुनौ।
3: म चाहिँ भूपेन्द्र लामा, म अस्कल क्याम्पसमा पढाउँछु, एक्वाकल्चर पढाउँछु। वास्तवमा मेरो ट्रेनिङ चाहिँ माइक्रोबायोलोजी हो। कानून बनाउँदैछौ अनि ह्युमन सेन्ट्रिक बढी छौ, त्यसमाथि पनि गएर कहाँ जान्छौ भने डिएनए। फोरेन्सिक इज नट अबाउट ओन्ली मेडिकल, मेडिकल क्राइम मात्र फोरेन्सिक होइन नि त। भेटनरी फोरेन्सिक कहाँ छ, वाइल्ड लाइफको फोरेन्सिक कहाँ छ, इलेक्ट्रोनिक फोरेन्सिक कहाँ छ, टोक्सिकोलोजीको फोरेन्सिक कहाँ छ, इन्भाइरोमेन्टल फोरेन्सिक कहाँ छ। यदि एउटा खानेपानी आयोजनाले राम्रोसँग खानेपानी वितरण गर्न सकेन. नर्मल खानेपानी टेस्ट गर्ने चिजहरूलाई के यो क्रिमिनल प्रोसिक्युसन गर्नको लागि अख्तियारी दिन सक्छौ त त्यो टेस्टलाई? इन्भाइरोमेन्ट, ह्युमन, एनिमल, डेटा, इलेक्ट्रोनिक्स, फिजिकल सबै चिजलाई म्यानेज गरेर हामीले ऐनलाई बनाउन सक्ने हो भने फेज फेजमा काम गरेर चाहिँ काम छैन.
4: यहाँहरू सबैलाई नमस्कार, म अधिवक्ता गणेश ओली. ड्राफ्टिङमै पहिला अल्मलिया देखियो, यसको चाहिँ यसको सीमा कहाँदेखि कहाँ हुने भन्ने कुरा पहिला यो यसको ड्राफ्टिङ मस्यौदाबाटै चाहिँ अलिकति प्रब्लम देखिहाल्छ, किनभने यसमा एकदम लिमिट गरेर चाहिँ एउटा यसको मस्यौदा गरेको देखियो. दोस्रो कुरा यसको दफा तीनमा जस्तो आवश्यकता परेको खण्डमा प्रदेशमा चाहिँ प्रयोगशाला खोल्न सकिनेछ भन्ने आवश्यकता परेमा भन्ने भयो क्या. तर अहिले हामीले कति भोगिरहेछौँ भने विभिन्न सेक्टरले, म एज अ लयर हुँदाखेरि मैले मेरो सेक्टरको कुरा मात्रै मैले अलिक बढी ठुलो ठान्छु, केन्द्रीकृत प्रयोगशाला हुँदाखेरि प्रदेशमा अनिवार्य गराउनुपर्छ नि कानूनमै, प्रत्येक 7 प्रदेशमा प्रयोगशाला हुनेछ भन्नु पर्यो कि. आवश्यकता आवश्यकता छ, त्यो पनि यसलाई चाहिँ धेरै लिमिट र यसलाई केन्द्रीकृत गर्नु हुँदैन. हजारौं कानून व्यवसायहरू यसमा छ, बाह्रले चाहिँ प्रतिरक्षाको तर्फबाट चाहिँ हामीले चाहिँ एडभोकेसी गर्छौँ भने त्यो प्रतिनिधित्व हुनुपर्छ एउटा, अर्को प्लस प्रदेश सरकारबाट पनि प्रतिनिधि हुनुपर्छ.
5: वरिष्ठ वैज्ञानिक अधिकृत निराजन थापा छेत्री, फरेन्सिकको काम गर्ने संस्था हामी मात्रै रहेनौ होइन, अहिले भर्खरै पनि हामीले भन्यौँ नेपाल प्रहरीमा पनि विधि विज्ञान प्रयोगशाला छ. अब राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको काउन्सिलमा आएर त्यहाँको एक्सपर्टहरू चाहिँ आएर लाइसेन्स लिएर काम गर्ने भन्ने कुरा चाहिँ त्यति उपयुक्त भएन. त्यो भएर अहिलेलाई चाहिँ अब हामी खालि प्रयोगशालालाई स्थायित्व दिने र सञ्चालन गर्ने विषयमा मात्र केन्द्रित हौ भनेर 76 चाहिँ यो अलिकति साँगुरिएर आयो. किन आवश्यकता पर्यो त भन्दाखेरि चाहिँ हामी विकास समिति ऐन अन्तर्गत स्थापित छौं. विकास समिति ऐनको दफा 3 के भन्छ भन्दाखेरि, कुनै विकास योजना अथवा विकास कार्यलाई कार्यान्वयन गर्नलाई नेपाल सरकारले समिति गठन गर्न सक्नेछ, काम सकेपछि त्यसलाई खारेज गर्न सक्नेछ. अब हाम्रो प्रयोगशाला त्यस्तो प्रकृतिको प्रयोगशाला हो कि होइन? अब जस्तै अहिले हामीले बन्द गरेर हाम्रो विकल्पमा काम गर्ने अरू संस्थाहरू चाहिँ उपलब्ध छन् कि छैनन्? प्राइभेटमा पनि हुनसक्छ, सरकारीमा हुनसक्छ, अरू छन् कि छैनन्? त्यस्ता निकायहरू अहिले छैनन्. नेपालमा पनि प्रहरीको ल्याब र हाम्रो ल्याबको कार्यक्षमता, हाम्रो भौतिक पूर्वाधार, हामीले अहिले देशभरिको केस धान्न सक्ने अवस्था छैन. उहाँहरू कहाँ भएको केस हामीकोमा पठायो भने हाम्रोमा पनि आएर पेन्डिङ नै हुने हो. केस यति बढ्दो क्रममा छ कि अब हामीले त्यसलाई प्रदेशमै रोक्न सकेनौ, प्रदेशमै यहीको स्तरको प्रयोगशालाहरू स्थापना गरेर प्रयोग प्रदेशबाटै परीक्षण गर्न सकेनौ भने केन्द्रमा रहेको 2 प्रयोगशालाबाट त्यो सम्भव छैन.
2: राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक 2081 जैविक, डिजिटल तथा भौतिक प्रमाणको वैज्ञानिक परीक्षणका लागि एकीकृत राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना गर्ने तथा विधि विज्ञान सम्बन्धी कार्यलाई बलियो कानूनी आधार प्रदान गर्ने उद्देश्य राखेको छ. यो विधेयकमा समावेश व्यवस्था र सुधारको आवश्यकताका बारेमा अब छलफल सुनाउने बेला भएको छ. छलफल चलाउँदै हुनुहुन्छ साथी लील प्रकाश चन्द.
6: सुरुमा डाक्टर सुभाष आचार्य, जो फौजदारी कानून विज्ञको रूपमा अनुभव र त्यो खालको अभ्यास गरिराख्नु भएको छ.
7: विधि विज्ञानसँग सम्बन्धित समस्याहरू के हो भने, एउटा समस्या हो प्रशिक्षकको योग्यता. कतिपय मुद्दाहरूमा यी प्रशिक्षकको योग्यतै पुग्दैन भनेर सर्वोच्च अदालतले फैसला गरेका छ. त्यस कारणले यो ऐनमा प्रशिक्षकहरूको चाहिँ योग्यता के हो, 6 तालिमले योग्यता पुग्ने हो कि होइन, कुनै पनि व्यक्तिलाई क्रिमिनलाइज गर्ने एक प्रकारको कन्क्लुसिभ एभिडेन्सको रूपमा यस्तो फरेन्सिक रिपोर्टहरूले कोर्टमा काम गर्छ. अनुसन्धान तहकिकात गरेर ती आफ्नै भित्रबाट उसले एउटा रिपोर्ट ल्याउँछ र त्यो रिपोर्टको कोर्टमा टेस्ट हुँदाखेरि आयोगले सब्मिट गरेका रिपोर्टहरू होलसेलमा भन्दा 50% जति टेम्पर्ड भए भन्ने सर्वोच्च अदालतको फाइन्डिङ छ. अब त्यो भनेको कुन पपुलेसन हो? द्याट रिप्रेजेन्ट्स द 50% अफ द टोटल पपुलेसन. प्रशिक्षकको योग्यता सँगसँगै अब क्रेडिबिलिटी र उनले गरेको क्रियामा दण्ड, प्रशिक्षकलाई क्रिमिनलाइज गर्ने तर्फ पनि, क्रिमिनलाइज गर्ने तर्फ किन जस्टिफिकेसन छ भने, आजको दिनसम्म त्यस्ता सोर्स नखुलाएका डाटाहरू, इभन मुद्दाको लागि क्रिएटेड डाटाहरू पाइएको छ. कहाँसम्म भेटिएको छ भने, थुनुवालाई थुनामा राखेर थुनुवासँग स्याम्पल भोइस ल्याएर त्यो स्याम्पल भोइसलाई अर्कोमा कपी गरेर क्वेसन भोइस बनाएर दुईटालाई टेस्ट गर्न पठाएर 87% म्याच भयो भनेर आछ. जबकि क्वेसन भोइस के हो त भन्दा, त्यही स्याम्पल भोइसलाई नै, स्ट्यान्डर्ड भोइसलाई नै कपी गरेर राखेको छ. मसँग कुनै पनि आइदर अफ जेनेटिक डीएनए को अर अफ एनी स्याम्पल यु कलेक्ट, त्यसलाई तपाईँले कहिले कलेक्ट गर्नुभयो, कसरी सिल गर्नुभयो, सिल गरिसकेपछि ह्यान्डओभर कसलाई गर्नुभयो, ह्यान्डओभर गरेर त्यसले कहाँ ह्यान्डओभर गर्यो, हुँदै हुँदै कहाँ गयो, यो अल्टिमेटली टेस्ट गर्ने ठाउँमा कोडिङ डिकोडिङ भएरै पुग्नुपर्छ, प्राइभेसीको कुरा त प्राइभेसी पनि बायसनेस पनि दुइटैको लागि यो चाहिन्छ। चेन अफ कस्टडी यदि बीचमा काहीँ टुट्यो भने त्यहाँ त रामको टेस्ट गर्न पठाएको श्यामको पो पर्छ त रिजल्ट त। त्यसलाई पनि ऐनले चाहिँ सम्बोधन गर्ने गरी अगाडि यसमा संशोधन हुनुपर्छ जस्तो मलाई लाग्छ।
8: म एसएसपी योग बहादुर पाल, नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशाला सामखुसीमा प्रयोगशाला प्रमुखको रूपमा कार्यरत छु। प्रस्तावनामा नै जुन अनुसन्धान तथा परीक्षणलाई प्रभावकारी र विशिष्टकृत बनाउने भन्ने छ, यो उसमा हामी फोरेन्सिकमा रिलायबल क्वालिटी यो गुणस्तरीय तथा विश्वसनीय भन्ने शब्द थप्दा अलि राम्रो होला कि। परिभाषा खण्डमा दुई जमा यता डिजिटल एभिडेन्स भन्ने त आयो, दुई नमा परीक्षण भन्नाले रासायनिक भौतिक र जैविक मात्रै भन्ने शब्द आयो। त्यहाँ अहिलेको अवस्थामा हामीले डिजिटल बिर्स्यौं भने हामी फेरि पुरानै अवस्थामा छौं भन्ने चाहिँ देख्छला। यसले दफा पाँच नौमा रिफरेन्स ल्याब हुनेछ भनेको छ। अब अहिलेसम्म 43 सालमा स्थापना भएर बल्ल तल्ल हामी अब यसको स्थापनाको लागि लिगल प्रक्रिया गर्दैछौ। आज नै हामीले रिफरेन्स ल्याब भन्यो भने रिफरेन्स ल्याब हुनका लागि एभिडेन्स भन्ने त आयो, दुई नौमा परीक्षण भन्नाले रासायनिक भौतिक र जैविक मात्रै भन्ने शब्द आयो। त्यहाँ अहिलेको अवस्थामा हामीले डिजिटल बिर्स्यौं भने हामी फेरि पुरानै अवस्थामा

0: ठिक छ त भन्ने एउटा त्यो हो। पाँच छमा प्रयोगशालाले भौतिक पूर्वाधार विकासको लागि नेपाल सरकार, स्थानीय सरकार र निजी क्षेत्रसँग के अरे सहकार्य गर्ने भनेको छ। अब भौतिक पूर्वाधार भन्ने बित्तिकै हामीले बाटोघाटो बिल्डिङ मात्रै भन्ने हो, त्यहाँ उपकरणदेखि अन्य अन्य कुरा तालिम सालिमका कुरा पनि आउलान्। काम कर्तव्य र अधिकारमा तोकिए बमोजिम अन्य काम गर्ने भनेको छ, यो भने एकदम भेग हो। विधि विज्ञान सम्बन्धी तोकिए बमोजिम अन्य काम गर्ने भनेर त्यहाँ राख्दा बेटर होला। विधि विज्ञान सम्बन्धी गृह मन्त्रालयको पनि एकजना प्रतिनिधि हुँदा बेटर हुन्छ कि यो हाम्रो जुन संचालक समिति छ यत्रो जसले चाहिँ क्रिमिनल जस्टिस सिस्टमलाई रेगुलेट गर्छ त्यसको प्रतिनिधित्व नै नहुने हो भने त्यो अलिकति कता कता त्यो देखिन्छ कि। यसको दफा छ नौमा के भन्यो भन्दाखेरि कम्तीमा स्नातक तह उत्तीर्ण गरी भन्यो। स्नातक भने त बीए हो कि बीकम हो कि के हो, विज्ञानमा स्नातक भनेर भन्नु पर्यो सदस्यताको योग्यतामा, तर कुन विषय भन्ने कुरो खुलाउनु पर्छ।
1: बार एसोसिएसनको उपाध्यक्ष सरस्वती श्रेष्ठज्यू,
2: यसमा जुन संचालक समिति भनेर जुन पोर्ट गर्नु भएको छ नेपाल बार एसोसिएसनको तर्फबाट एउटा अद्वितीय व्यक्ति एउटा चाहिँ नेपाल बारबाट राखिदिने भयो भने त्यो पनि बेटर हुन्छ। र अर्को चाहिँ अब फैसला कार्यान्वयन गर्ने यसमा चाहिँ कस्तो भने अदालतको पनि एउटा कर्मचारीले एउटा जिम्मेवारी पाइरहेको हुन्छ कार्यान्वयन गर्ने सिलसिलामा, ताकि त्यहाँ एउटा परीक्षण गर्ने निकाय छ होइन, उसले पनि एउटा परीक्षण गर्ने हिसाबमा चाहिँ उसले कसरी परीक्षण के गर्ने भन्ने कुराहरू पनि अदालतको एउटा कर्मचारी र संचालक समितिमा राख्नुपर्ने जस्तो मैले महसुस गरेको छु। अब सर्वोच्च अदालतको रैसार भन्नुभएको छ, अब त्यहाँनिर रैसारले त त्यो कार्यान्वयन उसमा त गर्नुहुन्न कि निर्देशन दिनु पर्यो होइन, तर अदालतकै कर्मचारी भइदियो भने चाहिँ त्यो चाहिँ समावेश गरिदियो भने राम्रो हुन्छ भन्ने एउटा सुझाव मैले राख्न चाहे। अर्को दफा सातमा यो विशेषज्ञलाई चाहिँ सुविधा दिने भने चाहिँ के विषयमा सुविधा दिने त एउटा कोट हुनुपर्ने
1: सुविधा भनेको तलब हो कि अथवा अर्को के खालको केही उल्लेख पनि छैन
2: कि के पनि उल्लेख छैन होइन, त्यो चाहिँ देखिएको छैन। र अरू विशेषज्ञले अदालतमा बयान गर्न जाँदाखेरि उसलाई चाहिँ सेवा सुविधा दिने भनेको छ, तर उसलाई चाहिँ सुरक्षित वातावरण दिनुपर्ने हो कि होइन? जस्तै बयान गर्न जाँदा विशेषज्ञलाई त एउटा सुरक्षा वातावरण पनि हुनुपर्छ नि, अदालतमा जाँदाखेरि उहाँलाई पनि त एउटा दबाव प्रभावमा पारेको हुनसक्छ नि, त्यसले गर्दाखेरि उहाँलाई दबाव प्रभावबाट बचाउनको लागि सुरक्षित वातावरणमा चाहिँ उहाँलाई बयान दिन सक्ने वातावरण क्रिएट गर्नुपर्ने एउटा एनमा यो व्यवस्था गर्नुपर्छ जस्तो लाग्छ। कसले बयान गर्दै को विशेषज्ञले बयान गर्दैछ भन् थाहा नहोस् भन्नको लागि बन्द इजलासमा पनि त्यो गर्नुपर्ने हो कि जस्तो मैले महसुस गरेको छु।
1: धेरै धन्यवाद छ। बार एसोसिएसनको उपाध्यक्ष सरस्वती श्रेष्ठज्यू, फरेन्सिक मेडिसिन विज्ञको रूपमा हुनुहुन्छ डाक्टर हरियो रस्तीज्यूलाई म हार्दिक अनुरोध छ।
3: अब अहिले यो राष्ट्रिय सभामा गएर आएको चाहिँ धेरै नै भएछ, पाँच वर्षसम्म कार्यकारी निर्देशक निमित्त भएर चलाएको अवस्था छ, त्यो संस्था कसरी चल्दो हो निमित्त भएर केही एड्रेस गर्न खोजेको कता कता म पनि कानुनको विद्यार्थी भावराले देख्छु, तर पनि छैन विस्तृत छैन। यो खुमलटारको ल्याब सञ्चालन गर्नेमा भएभरका सबै इभिडेन्ससँग हाम्रा समस्या यसैमा आएर समाधान गर्न सकिन्छ कि सकिँदैन एकपटक हामी सोच्छौँ, पटक पटक यसलाई चाहिँ कसरी चाहिँ उ गर्न सकिन्छ अपडेट गर्न सकिन्छ भनेर मैले पनि धेरै आरोप उठाएँ, तर अब स्टेक होल्डरहरू अरू अरू जो जो चाहिँ हुनुहुन्थ्यो सबैको बुझाइ एउटै नहुने, अनि अर्को कुरो छ छ महिनामा मान्छे त्यहाँ चेन्ज भइराख्ने, विभिन्न मन्त्रालयका प्रतिनिधि अथवा विभिन्न निकायका प्रतिनिधिहरू चेन्ज भइराख्ने, एउटाले अलिअलि कुरो बुझ्ने फेरि गइहाल्ने, यही गर्दा गर्दै यसको चाहिँ एक किसिमको चाहिँ मलाई त रुन मन लाग्छ, किनभने 43 सालमा स्थापना भएको को एउटा कानुन आजसम्म छैन, आज हामी डिस्कसन गर्दैछौँ यसलाई कानुन दिउन त एउटा राम्रैसँग चलोस् राम्रैसँग ढंगले चलोस् भनेर। जुन
4: डाक्टर अस्ती यहाँले जुन यो रुन मन लाग्छ भन्नुभयो नि, हामीसँग समितिको सभापति डाक्टर ओजस विश्वेचन जो मेडिकल त्यो क्षेत्रबाटै हुनुहुन्छ, यो समितिले सभापतिको रूपमा डाक्टर शेरचन्दले के गरिदिनु भयो भने, हुन त सबै उहाँको हातमा नहोला, तर उहाँले के गरिदिनु भयो भने तपाईँलाई जो जसरी रुन मन लाग्छ केही मनमा शान्ति मिल्छ।
3: यसमा आज आएका निश्चित जुन नभई नहुने इम्पोर्टेन्ट देखिएका प्रावधानहरू छन् त्यसलाई राखेर पाल सरले भन्नुभयो सर्टेन ठाउँमा होइन, र कतिपय कुराहरू जस्तो अब यो कमी कमजोरी के देखिन्छ भने अदालत तथा अन्य निकाय भनिएको छ नि त, अन्य निकायमा प्रहरी अनुसन्धान अधिकारी नै भन्नु पर्यो भने त्यो राख तप्नु पर्यो, अन्य निकायमा हुँदैन भएको चाहिँ होइन है, हामी ब्लाइन्ड क्रिटिसाइज पनि नगरौँ, पठाउने त त्यही पुलिस त हो नि, अरू अन्य निकाय भने अर्को कुनै चाहिँ के अरे स्कुलले त पठाउँदैन नि त, एउटा स्पेसिफाई गरौँ। अर्को चाहिँ हाम्रो डाक्टर सुभाषले भनेको कुराहरू जुन छन् अब यो यो के अरे परीक्षण चेन अफ कस्टडी जस्ता कुराहरू चाहिँ अलिकति मोर क्लियरिटीका रूपमा राखिदिउँ, जहाँ टेक्निकल इररको रूपमा चाहिँ यो के भनेको भन्ने कुरो चाहिँ कुनै अधिकृतलाई दिनेछ भन्ने कुरो, कुनै विज्ञ अधिकृत अथवा त्यहाँ कुनै चाहिँ तोक्नुपर्छ भन्ने त्यो पनि तोकौं।
4: राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटारका कार्यकारी निर्देशक मोनिका झा हुनुहुन्छ, छोटकरीमा यहाँको विचार त्यसपछि पछाडिपट्टि आउँछु।
5: उपस्थित सम्पूर्ण मेरो हार्दिक अभिवादन। अहिले यो ऐन भनेको के हो भने हामीले क्लियरली के बुझ्नुपर्छ, यो ऐन भनेको यो ल्याबलाई हाउ टु पर्फर्म बेटर स्थापना र सञ्चालन भनेपछि हामीले त्यतिमा लिमिट हुनुपर्छ। अहिले नै हामीले नेपाललाई पुरा एकदम न्याय भनौँ न रुल अफ ल भनेर कसरी हामीले त्यो गर्ने त्यो हिसाबले ल्याबोरेटरी बनाउनु लागेको होइन, भएको एक्जिस्टिङ ल्याबोरेटरीले बेटर पर्फर्म गर्नु पर्यो, त्यसले आफ्नो क्यापेसिटीमा काम गर्नु पर्यो, त्यसपछि

0: हामी थप्दै जाने हो. थप्नेमा त हामीले धेरै कुरा थप्दैछ. डिजिटल फोरेन्सिकको अहिले कुनै भएको छैन यो लमा, त्यो पनि थप्नुपर्छ. फिजिकल फोरेन्सिक जस्तै भूकम्प गएपछि त्यत्रो इन्फ्रास्ट्रक्चर भत्क्यो, त्यसलाई पनि त हामीले फोरेन्सिक डेटाबेस हुन्छ, त्यसलाई पनि एनडिटी मेथडहरू हुन्छ. भनेपछि त्यो थप्ने त थुप्रै छन्. हाम्रो इन्टरनेसनल प्र्याक्टिस हेर्ने कि हाम्रो घाँटी हेरेर हात मिल्ने भन्ने कुरा हो कि हाम्रो एजिस्टिङ इन्फ्रास्ट्रक्चर भनेको अहिले चाहिँ हामीले क्विक न्याय सम्पादन गर्नलाई सहयोग गर्ने अवस्थामा पनि छैन. जब कि म फोरेन्सिकको मान्छे होइन, उहाँ सरले भने जस्तै आम आउट अफ दिस फिल्ड, तर मलाई त्यो रियलाइज भयो विदिन 5 मन्थ्स. भनेपछि पहिला हामीले यो ऐन आउन दिनुपर्छ. यसमा चाहिँ बेसिक सरले भने दुईवटा कुरा चाहिँ एकदम मिसिङ छ, त्यो मैले पनि मान्छु. के मान्छु भन्दा जुन पनि ऐनमा दण्ड सजाय हुन्छ, किनभने कुनै पनि ऐनलाई हामीले रेगुलेट गर्दाखेरि त्यहाँ के मिस्टेक भयो त्यसलाई दण्ड सजाय नदिकन त त्यहाँका इम्प्लोयर अराजक हुन्छन्, त्यो पोइन्ट एउटा थप्नै पर्यो. अर्को कोडिङ डिकोडिङ पनि उहाँले इन्ट्रेस्टिङ कुरा ल्याउनु भएको छ. स्याम्पल आएपछि काम गर्छ तर बेटरमेन्टको लागि उहाँले भने जस्तो त्यो चाहिँ मैले पनि फिल गरेको त्यहाँ 5 मन्थ्स गर्दा त्यो कोडिङ डिकोडिङ गर्यो भने अलिकति म्यानिपुलेसन हुने चान्सेस.
1: हेमन्त मल्लजीको थोरै कुरा सुनौ.
2: नेपाल प्रहरीको पनि पहिला डिपेन्डेन्ट केमा थियो, केन्द्रीय विधि विज्ञान प्रयोगशालामा थियो होइन, तर अहिले के भयो छुटेर नेपाल प्रहरीको आफ्नै ल्याब भयो र काठमाडौँभरि धेरै ल्याबहरू छन् अहिले होइन, त्यसले गर्दा हामीहरूले बाहिर कता कता हेरेका छौँ. अब नेपाल प्रहरीमा के भयो एउटा विधि विज्ञान प्रयोगशाला एउटा भयो, चाहिने भन्दा बढी त्यसले पनि जुन बियरिङ क्यापेसिटी छ बियरिङ क्यापेसिटी थ्योरी भन्दा पनि अगाडि पुगिसकेको अवस्था छ. त्यसो भने
1: कुमलटारमा पनि प्रयोगशाला छ, नेपाल प्रहरीको पनि प्रयोगशाला छ. डाक्टर रुणा तपाईँको नजिक
2: हुनुहुन्छ,
1: उहाँ पनि अब प्रयोगशाला भयो. खासमा पुलिसलाई यो प्रयोगशाला किन चाहियो?
2: पुलिसलाई प्रयोगशाला चाहिएको किनभनेपछि बिदाको दिन पनि पुलिसको प्रयोगशाला काम गर्छ. र म नार्कोटिक्स हुँदाखेरि मलाई याद छ राति मैले 9 बजे पनि टेस्ट गराएको छु एउटा एयरपोर्टको एउटा केसमा होइन. केन्द्रीय विधि विज्ञान प्रयोगशाला त राति खुल्दैन नि त, त्यो जहिले पनि खुल्छ. त्यो त्यसले गर्दाखेरि के छ यस्ता प्रब्लमहरूले गर्दा पुलिसले यता ल्याब लिएर आएको. तर मैले भन्न खोजेको के भनेपछि समयको आवश्यकता अनुसार हाम्रो ऊ पनि खोलिसकेको छ, डिजिटल फोरेन्सिक ल्याब पनि पुलिसले आवश्यकता अनुसार खोलिसकेको छ. तर मेरो भनाइ के हो भनेपछि यसलाई कसरी रेगुलेट गर्ने हामीहरूले
1: सञ्चालन
2: हो रेगुलेट, किनकि अहिले हामी केन्द्रीय विधि विज्ञान प्रयोगशाला मात्रै कुरा गरेका छौँ. पुलिसको ल्याब छ हाम्रो पालसाको ल्याब, बियरिङ क्यापेसिटी त्यति छ कि छैन जति काम गरिरहेको छ, हामीले एक्सपेक्टेसन जुन गरेका छौँ ल्याबको कुरा गरिरहेको छौँ, ल्याबको टेस्टिङको कुरा गरिरहेको छौँ. तर त्यो गएर कहाँ ठोकिन्छ भनेपछि तल गएर सिन अफ क्राइम अफिसर्सहरूसँग ठोकिन्छ कि उनीहरू हामीले ट्रेन गर्छौँ, फिल्डमा जान्छन्, फिल्डमा गएपछि उनीहरूको जुन अडिट हामीले गर्नुपर्ने हो कि
1: नजिकै त्यहाँनिर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला निर्देशक डाक्टर रुणा झा हुनुहुन्छ, यहाँको मनमा लागेको अथवा छुटेको केही छ भने त्यो थपाउन सक्छ.
3: यो एउटा मात्र प्रयोगशाला चल्ने हो कि? जस्तो एउटैमा त सबै स्पेसलाइजेसनको मान्छेले त बस्न सक्नुहुन्न, यसले चाहिँ आफ्नो वर्कको दायरा अनुसार चाहिँ विभिन्न ठाउँमा प्रयोगशालाहरू राखेर ब्यालिस्टिकको लागि एउटा हुन सक्ला, फिङ्गरप्रिन्टको लागि अर्को हुन सक्ला, होइन अरू कामको लागि या भेटनरी सेक्टरको लागि छुट्टै एउटा हुन सक्ला होइन. सो त्यो सबमा फोकस, त्यसपछि यहाँको जनशक्ति. अब अहिलेको डेटमा समस्या हामी फोरेन्सिकको पाटोबाट के गर्छौँ भने हिस्टोपेथोलोजीको स्याम्पल्स जुन बायोप्सी निकालिन्छ मृतकबाट त्यो चाहिँ हामीलाई परीक्षण गरेर यसको कज अफ डेथ आदि इत्यादिको लागि पठाउनुहुन्छ. हिस्टोपेथोलोजी पढाएका छौँ हामी, फोरेन्सिक विज्ञ चाहिँ होइन. आफैलाई बहुत गाह्रो लागिरहेको हुन्छ त्यो रिपोर्ट गर्न, मान्छे तयार हुनुहुन्न, कुनै पनि ल्याबले स्याम्पल लिँदैन, एनपिएचएलले लिइरहेको छ, हाम्रो त्यो स्कोप अफ वर्क नभए पनि हामी त्यसमा न ट्रेन्डसम्म केही छौँ, यस्तो टिस्यु चिन्नेसम्म चाहिँ छौँ, त्यति हेरेर रिपोर्ट दिइदिन्छौँ, डाक्टरले के गर्नुहुन्छ. त्यो हिस्टोपेथोलोजीको स्याम्पल पनि त त्यहीँ टेस्ट हुनु पर्यो नि. त्यहीँको मान्छे जो त्यहाँ करियर बिल्ड गर्नुहुन्छ उहाँको एक्सपर्टिज र हाम्रो एक्सपर्टिज त कहिले पनि सेम हुन सक्दैन. ह्युमन हेल्थ भन्दा यो बढी अझ अप्ठ्यारो र मोर सेन्सिटिभ छ, किनकि यसले त कसैको लाइफ कुनै बेगुनालाई यसले सजाय दिएसम्म दिन सक्ने हुन्छ गलत प्रमाणले. हाम्रो त रिजल्ट एकचोटि गलत भयो भने फेरि त्यसलाई सस्याउने ठाउँ पनि हुन्छ. सो त्यसको चाहिँ के दायरा हुने, के दायरा नहुने. फर इक्जाम्पल डीएनएको कुरा गर्यौँ, परीक्षण हामी त डिजिज आइडेन्टिफिकेसनको लागि पनि गर्छौँ नि, त्यो एनपिएचएलले गरि पनि रहेको छ सर्टेन डिजिजको लागि, अरू ल्याब्सले पनि गर्छ, त्यो चाहिँ यसको दायरामा आउने छैन है भनेर सम्म पनि मेन्सन गर्नुपर्ने हुन्छ. ल्याब संस्था चलाउनलाई यो त एउटा टेक्निकल फिल्ड हो नि, इट इज नट जस्ट वान एडमिनिस्ट्रेटिभ लेबोरेटरी होइन. टेक्निकल भएपछि जसरी हामी ह्युमन हेल्थमा रजिस्ट्रेसनको व्यवस्था राखिएको छ, हामी त प्र्याक्टिस गर्नलाई त रजिस्टर्ड हुनुपर्छ. फोरेन्सिक काहीँ पनि त्योभन्दा कम हो र त्यसमा डिफरेन्ट हुन सक्ला, कोही एमडी प्याथोलोजी गरेको आउला, एमडी फोरेन्सिक गरेको आउला, कोही फोरेन्सिक साइन्सै पढेको आउला, बायोलोजीबाट ट्रेन गरेको आउनु होला. सर्टेन यस्तो यस्तो जनशक्ति हुने तिनीहरूको लागि चाहिँ रजिस्ट्रेसन हुनलाई कुनै एउटा काउन्सिलकै व्यवस्था गर्न सकिन्छ कि? त ऐनले त त्यो सबै गर्न सक्छ नि. जुन दण्ड सजायको कुरा गर्नुभएको छ त्यसमा चाहिँ मेरो के भनाइ छ भने अग्री दण्ड सजाय कानूनमा व्यवस्था हुन्छ, हुनुपर्छ. एट द सेम टाइम आजकै डेटमा हाम्रो ल्याबमा साथीहरू किन अरू ल्याबले लिनुहुन्न स्याम्पल? हामी त एउटा राष्ट्रिय दायित्व भनेर जस्ट आउट अफ स्कोप भए पनि गरिरहेछ. आई यसमा त केही प्रब्लम पर्यो भने भोलि त हामीलाई फँसाइदेला नि, हामी त एक्सपर्ट त होइन नि, त्यो कन्फिडेन्सै छैन. नबुझेर पनि केही गल्ती भयो भने त अदालतमा 10 चोटि फेरि बयान दिन बोलाउला, हामीलाई फँसाइदेला. डाक्टर साहबले आएर कति काउन्सिलिङ गरेपछि साथीहरू त टिचिङ हस्पिटलले लिँदैन, टिचिङ हस्पिटलको फोरेन्सिक मेडिसिनमा गरेको अटोप्सी एनपिएचएलसम्म नआउने अवस्था थियो। किन यो झमेलामा कसले पढिरहने? हाम्रो विज्ञप्ति पुग्दैन पछि हामीलाई नै फसाइदिन्छ यो रिपोर्टमा केही भयो भने, त्यो दण्ड सजाय राखेर भोलि तपाईँको टेक्निकल विज्ञले काम गर्छ। मेडिकल नेग्लिजेन्सको जसरी हुन्छ नि एउटा त्यसको त तरिका हुनु पर्यो नि। अहिले नै त्यो सबै राखिदिएर यो यो कारणले चाहिँ उसलाई चाहिँ सजाय गर्नुपर्ने भन्ने त्यसरी चाहिँ अलिकति नभएर त्यो सब त पछि नेवाले पनि सम्बोधन गर्न सक्छ, त्यसलाई छानबिन गर्ने हुन्छ नि, त्यो ल यसरी कसैले गरेको पाइएमा चाहिँ छानबिन गर्ने, विज्ञ लडाइदिने, त्यो रियलमा जानी जानी नेग्लिजेन्स गरेको हो कि। त्यो काम गर्दाखेरि त नो बडी इज 100% पर्फेक्ट होइन, जस्तो राम्रो ल्याबले पनि मिस्टेक त गरेकै हुन्छ। भनेपछि त्यो सिचुएसनल मात्र भएको हो कि त्यो त नियतवश भएको हो कि भनेर त्यो सबै कुराहरू विचार गर्नुपर्ने होला। दण्ड सजाय राख्नलाई एकदमै त्यो गरिदिएपछि त काम गराउन सक्नुहुन्न है। जो त्यति चाहिँ मेरो भनाइ रह्यो।
1: संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति डाक्टर ओजस्वी शेरचन, यहाँ सुनेको विषयवस्तु हामीले यो खालको छलफल पछिको निष्कर्ष जुन प्रस्तुत गर्छौं त्यसलाई पनि आगामी दिनमा समितिले अगाडि बढाउला विचार राख्नको लागि अनुरोध गर्दछु। मान्यज्यू,
4: आज यस एकदम एउटा इम्पोर्टेन्ट विधेयक सम्बन्धी छलफलको कार्यक्रममा मलाई पनि सहभागी बनाउनु भएकोमा कार्यक्रम संचालक ज्यूलाई धेरै धेरै धन्यवाद। धन्यवाद तपाईँहरूको अमूल्य सजेसनको लागि। मैले पनि यो विधेयक चाहिँ नि एकचोटि सरस्वती हेरेको छु। विधेयक आफैमा चाहिँ एकदम गुड एक्सलेन्ट भन्ने कन्डिसनमा चाहिँ छैन भनेर मैले पनि देखेँ, मैले पनि बुझेको छु। र तपाईँहरूको पनि सबैको कुराहरू चाहिँ समेटेर चाहिँ यसलाई अझै हाउ टु मेक इट बेटर वेन वी आर टर्निङ दिस इन्टु एन एक्ट, यसलाई चाहिँ कस्तो खाले एक्ट बनाउने ताकि चाहिँ हाम्रो यो जस्टिस सिस्टमले पनि यसबाट फाइदा लियोस् र यसमा सम्बन्धित सबै एक्सपर्टहरूले पनि विदाउट देम गेटिङ द क्रिटिसिजम होइन, कसरी यसलाई चाहिँ लिगलाइज र एकदम नियम कानून पूर्वकै कसरी चलाउने भनेर देयर निड्स टु बी सम चेन्जेस द्याट इज नेसेसरी भन्न चाहन्छु।
1: सभापतिज्यू, यहाँ मलाई केही साथीहरूले के भन्नुभएको छ भने आज हामी जति जति छलफल गर्यौं जे जे कुराहरू यहाँ आयो के समितिले यसलाई स्वीकारेर हाम्रा विषयवस्तुहरू पनि भोलि विधेयकमा आउँछन् त भन्नुभएको छ, यसमा छोटोमा केही थप्न चाहनुहुन्छ कि?
4: विज्ञकै टेबल थ्रुबाट वृहत छलफल, अझै यो त वान राउन्ड भयो, म त भन्छु यस्तो छलफल त अझै इट्याचुको 2-3 राउन्ड अझै डिटेलमा पढेर अझै हामीले नयाँ कुराहरू कसरी इन्क्लुसिभ गर्न सक्छौँ, हाम्रो राष्ट्रको अर्थतन्त्र, हाम्रो राष्ट्रमा कति रिसोर्सेस छ र यो आर्थिक अवस्था छ त्यसलाई ध्यानमा राखेर हाउ वी क्यान फुल्ली युटिलाइज द्याट एन्ड स्टिल कम विथ पोलिसिज द्याट इज पर्टेनिङ टु दि पपुलेसन भनेर हामी त्यसरी जानुपर्छ। र तपाईँहरूले भनेको धेरै कुराहरू आज मैले टिपिसकेका छु, त्यो कुराहरू चाहिँ मैले समितिमा एड्रेस गर्दै गर्दाखेरि चाहिँ डिस्कसन फोरम चाहिँ इट हेज टु कन्टिन्यू। यदि हामीले साँच्चै नै इफेक्टिभ पोलिसी बनाउने हो, हामीले खास गरी यो शिक्षा र स्वास्थ्य जस्तो यस्तो कुराहरूमा चाहिँ रियली डेभलप गर्ने हो भने चाहिँ वी निड एक्सपर्ट्स ओपिनियन, त्यही भएर यो एकदम स्वागत योग्य छ। यसको लागि हजुरलाई धेरै धेरै धन्यवाद।
5: राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक 2081ले प्रयोगशालाको व्यवस्थापनको बारेमा धेरै कुरा समेट्न खोजेको भए पनि परीक्षणको समयमा कुनै कमजोरी वा गल्ती भएमा सरकारवाला निकायलाई कार्यवाहीको दायरामा ल्याउन कुनै व्यवस्था गरेको छैन। विधेयकमा थप्नुपर्ने विषयका बारेमा समीक्षा गर्दै हुनुहुन्छ नेपाल ल क्याम्पसका सहायक क्याम्पस प्रमुख अधिवक्ता डाक्टर रमेश पराजुली।
6: अब यसको सबल पक्षहरू पनि छ यो एक्टको, यसको ब्रोड ज्युरिस्डिक्सन छ, जस्तै यसले बायोलोजिकल स्याम्पल, नन बायोलोजिकल स्याम्पल, डकुमेन्ट्सहरू होइन कृति ल्याप लगायतको कुराहरू, फिङ्गर प्रिन्ट्सदेखि लिएर सबै कुराहरू, फिजिकल इभिडेन्सेसहरू, इलेक्ट्रोनिक डिजिटल मेटेरियल्सहरूको पनि यसले सबै कभरेज गर्छ भने, अर्को स्ट्रक्चरल अटोनोमीको कुरा पनि गर्छ, एउटा बोर्ड अफ डिरेक्टरको कुरा गर्छ र क्लियर एक्जिक्युटिभ पावर्सहरू कसको के हुने भन्ने कुरा पनि यसले गर्छ, स्पेसलाइज स्टाफिङ एक्सपर्ट्सहरूलाई स्टाफको रूपमा राख्ने कुरा पनि गर्छ भने, फाइनेन्सियल फ्रेमवर्कमा चाहिँ एउटा आफ्नै छुट्टै फन्ड म्यानेजमेन्ट गर्ने, अकाउन्ट गर्ने, अडिटिङलाई चाहिँ म्यान्डेटरी गर्ने भन्ने खालका कुराहरू यसका सबल पक्षहरू छन्। डिएनए एकदमै इम्पोर्टेन्ट कुरा हो, एकदमै सेन्सिटिभ कुरा पनि हो, यो डेटा प्रोटेक्सन सम्बन्धी हामीसँग कुनै सेफ गार्ड एडुकेट छैन यसमा। त्यसपछि गएर डिसेन्ट्रलाइजेसन ग्याप्सहरू विभिन्न प्रोभिन्सेसहरूमा फेडरल ल्याबोरेटोरीजहरू होइन प्रोभिन्सियल ल्याबोरेटोरीजहरूको बीचमा कसरी के रेगुलेट गर्ने भन्ने खालको गाइडलाइन्सले पुग्दैन, लिगल फ्रेमवर्क नै आवश्यक पर्छ, त्यो कुरा मौन छ। त्यसपछि चेन अफ कस्टडीका कुराहरू, एउटा रिजिड लोकलाइज प्रोटोकल्सहरू, जस्तै क्राइम सिन अफिसर्सदेखि लिएर यो ल्याबोरेटोरी सब्मिसनसम्मका कुराहरू, चेन अफ कस्टडीलाई पनि राम्रोसँग रेगुलेट गर्ने लिगल फ्रेमवर्क पनि यसमा थप्न आवश्यक छ। त्यसपछि रिसोर्स प्लानिङहरू, कसरी यो आइएसओ र आईईसी 17025 फोरेन्सिक एग्रिडेसनमा पुग्ने, हामी हाम्रो डिएनए परीक्षणलाई चाहिँ इन्टरनेशनल अर्गनाइजेसन फर स्ट्यान्डर्डाइजेसन आईएसओ र इन्टरनेशनल इलेक्ट्रो टेक्नोलोजिकल कमिसन आईईसीको स्ट्यान्डर्डमा कसरी पुर्याउने दीर्घकालीन रूपमा भन्ने स्ट्राटेजिक भिजन यसमा देखिँदैन। यो ऐन अन्तर्गतका कसुरहरू पनि त हुन्छन् होला नि त, तर यो किन एक्सेप्सनको रूपमा पर्यो, यसमा किन कसैलाई पनि एउटा रूल अफ लको फ्रेमवर्कभित्र बाँध्ने प्रयास गरिएन, एउटा च्याप्टर थुप्रै छुट्टै थप्न जरुरी छ। अफेन्सेस पनिसेबल भनेर र निम्न कार्यहरूलाई चाहिँ क्रिमिनलाइज गर्न जरुरी छ यो ऐन अन्तर्गत नेसनल फोरेन्सिक साइन्स ल्याबोरेटोरी इस्टाब्लिसमेन्ट एन्ड अपरेसन एक्ट त्यो जुन ऐन छ ऐनभित्र एउटा छुट्टै कसुर तथा सजायहरू भन्ने च्याप्टर थप्न आवश्यक छ जुन अहिलेसम्म कसैले पनि त्यो थप्नुपर्छ भन्ने कुरालाई हाइलाइट गरेन अथवा त्यो कुरालाई महत्व दिएन अथवा त्यो स्किप हुँदै आएर हामी पनि चुप लाएर बस्यौं अब त्यस्तो तालले चल्दैन तीनटा बेसिकल्ली तीनटा कुराहरूलाई क्रिमिनल अफेन्सको रूपमा यो ऐनभित्र ल्याउनुपर्छ पहिलो साइन्टिफिक इन्टिग्रिटी एक्सपर्ट्सहरूले वस्तुनिष्ठ हुनुपर्ने कि नपर्ने इथिक्सभित्र बस्नुपर्ने कि नपर्ने मोरल हुनुपर्ने कि नपर्ने कि एक्सपर्ट्सलाई भगवान मानेर छोडिदिने मरेको हो कि मारेको हो भन्ने कुरामा ममा एउटा आकार थप्नलाई मोलमोलाई भयो भने के गर्ने त्यसलाई हेर्ने हामीसँग कुनै ल चाहिन्छ चाहिँदैन मलाई मा चाहियो कि मालाई म बनाइदिउँ भनेर यदि कोही एक्सपर्टले सेवाग्राहीलाई भन्यो भने त्यसलाई रेगुलेट गराउने खालको ल हामीले ल्याउने कि नल्याउने वी हेभ टु बी सिरियस एउटा कुरा अर्को ब्रिच अफ डाटा प्राइभेसी त्यहाँभित्र भएको डेटाहरूलाई ब्रिच गर्यो एक्सपर्टले अथवा अरू कसैले कोर्टमै पनि आएर त्यो डाटा लिक हुन सक्ला जुडिसियल अफिसरबाट हुन सक्ला जजबाट हुन सक्ला त्यसलाई हामीले छोडिदिने कि त्यसलाई पनि अकाउन्टेबल बनाउने यो डेटा प्राइभेसीको कुराहरू त्यसपछि गएर अब्स्ट्रक्ट द एडमिनिस्ट्रेसन अफ जस्टिस न्याय पर्ने कुरामा अब्स्ट्रक्सन जसले गर्छ त्यसलाई पनि कसुरको भागीदार क्राइमको रूपमा चाहिँ हामीले रिकग्नाइज गर्नुपर्छ त्यो जो पनि हुनसक्छ फोरेन्सिक एक्सपर्ट हुनसक्छ ट्रान्सपोर्टर हुन पनि सक्छ त्यो रिपोर्टलाई एक ठाउँबाट अर्को ठाउँमा लिएर जाने ट्रान्सपोर्ट गर्ने व्यक्ति लयर हुनसक्छ प्रोसिक्युटर हुनसक्छ जुडिसियल स्टाफ हुनसक्छ जज हुनसक्छ न्याय पार्ने कुरामा यदि कोही बीचमा अब्स्ट्रक्सन गर्न आउँछ भने द्याट सुड बी क्रिमिनलाइज यो फोरेन्सिक एक्टमै मेन्सन गर्नुपर्छ भन्ने मलाई लाग्छ चरम लापरवाही गर्यो इभिडेन्सेसहरूलाई कन्टामिनेट गर्यो त्यो त्यताको अर्को एउटा परीक्षणको स्याम्पल अर्कै केसको अर्कोसँग मिसाएर त्यो गरिदियो होइन त्यो ग्रस नेग्लिजेन्स मेडिकल नेग्लिजेन्समा डक्टरको मात्रै नेग्लिजेन्स हुँदैन हस्पिटलको मात्रै हुँदैन नर्सको मात्रै हुँदैन फार्मास्युटिकल कम्पनीको मात्रै हुँदैन अब फोरेन्सिक सेक्टरमा पनि फोरेन्सिक एक्सपर्ट्सको नेग्लिजेन्सलाई पनि रिकग्नाइज गर्नुपर्ने हुन्छ
7: राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक 2081 गरिएको व्यवस्था र यसमा सुधारका लागि सरकारवालाको सुझाव विचार र धारणा प्रस्तुत गर्दा गर्दै कार्यक्रम हेलो सांसदको समय सकिन लागेको छ कार्यक्रम हेलो सांसद सुनिसकेपछि तपाईँको मनमा उठेका विचार वा प्रश्न भए हामीलाई पठाउनुहोला हामी सम्बोधनको प्रयास गर्नेछौं
8: साझा खबर@gmail.com इमेल पठाउन सक्नुहुनेछ हाम्रो आईभीआर नम्बर 01-5268-646 जुनसुकै बेला फोन गरेर आफ्नो विचार वा प्रश्न पनि रेकर्ड गराउन सक्नुहुनेछ
7: कार्यक्रम हेलो सांसदको अर्को भागमा फेरि भेटौँला तबसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्
8: नमस्कार
9: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 MHz
8: रहेका छन् डिप फेक र साइबर अपराध जस्ता जोखिमले समाजमा नयाँ समस्या थपेका छन् त्यसैले एआई को जिम्मेवार र सुरक्षित प्रयोगका लागि स्पष्ट कानूनी तथा नैतिक नियमन आवश्यक छ प्रविधिको विकाससँगै मानव हितलाई प्राथमिकतामा राख्दै सन्तुलित नीति निर्माण आजको आवश्यकता हो अब खबर सन्तोषी रावलबाट
10: गुल्मीको रेसुङ्गा नगरपालिकाले माछा मासु दूध दही लगायत खाद्य तथा दुग्धजन्य पदार्थ खुल्ला रूपमा ढुवानी गर्न रोक लगाएको छ नगरपालिकाले सूचना जारी गर्दै वधशालादेखि बिक्री स्थलसम्म तथा एक स्थानबाट अर्को स्थानमा खाद्यजन्य वस्तुहरू सामान्य प्लास्टिकमा राखी झुण्डाई र खुल्ला रूपमा अस्वस्थकर तरिकाले ओसार पसार गर्ने गरिएको गुनासो बढ़ेकाले यस्ता गतिविधि नगर्न निर्देशन दिएको जनाएको छ सीआईएनसँग कुरा गर्दै नगरपालिकाका सूचना प्रविधि अधिकृत सुरेश खनालले सूचनाको अभिज्ञा गर्दै खुल्ला असुरक्षित वा अस्वस्थकर ढंगले खाद्य सामग्री ओसार पसार गरेको पाइएमा आवश्यक अनुगमन गरी प्रचलित कानून बमोजिम जरिवाना वस्तु जफत तथा अन्य कानूनी कार्यवाही गरिने चेतावनी दिनुभयो
11: नागरिकहरूको व्यापक जनगुनासो पनि थियो यो विषयमा वधशालादेखि अब जहाँ मासु काटिन्छ त्यहाँदेखि बिक्री केन्द्रसम्म मासु ढुवानी गर्ने क्रममा चाहिँ व्यापारीहरूले सामान्य प्लास्टिक जन्ने त्यो झोलामा मासु देखाउँदै तपाईँको त्यो रगत पनि चुहाउँदै अनि बाइकमा झुन्ड्याएर लिएर गएको अवस्था छ अहिले खाद्य स्वच्छतामा पनि गम्भीर असर गर्ने कुरा रह्यो भन्ने खालको गुनासो प्राप्त भइसकेपछि हामी स्थलगत अनुगमनमा पनि गएका थियौँ त्यो यताकता त्यस्तो गुनासो चाहिँ सही हो भन्ने खालको पनि पुष्टि हुन आएको हुँदा हामीले चाहिँ एउटा सूचना प्रकाशन गरेरै यसरी सचेत गराउनुपर्छ।
10: नगरपालिकाले अब यस्ता सामग्री ढुवानी गर्दा अनिवार्य रूपमा सफा सुरक्षित चुहावट नहुने र पूर्ण रूपमा ढाकिएको कन्टेनर वा उपयुक्त प्याकेजिङ प्रयोग गर्नुपर्ने जनाएको छ। काभ्रे प्रान्तको नवबुद्ध नगरपालिकामा भएको बस दुर्घटनाको कारण पत्ता लगाउन नेपाल प्रहरीले 6 सदस्यीय छानबिन समिति गठन गरेको छ। बनेपाबाट रोशीतर्फ जाँदै गरेको बस अनियन्त्रित भई करिब 300 मिटर तल खस्दा 8 जनाको घटनास्थलमै मृत्यु भएको थियो भने 16 जना घाइते भएका छन्। घाइतेहरूको धुलीखेल अस्पतालमा उपचार भइरहेको छ। प्रहरी वरिष्ठ उपरीक्षक कमल थापाको संयोजकत्वमा गठन गरिएको समितिलाई दुर्घटनाको वास्तविक कारण र जिम्मेवार पक्ष पहिचान गरी 7 दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको छ। प्रहरीका अनुसार दुर्घटनामा मृत्यु भएका सबै 8 जनाको पहिचान खुलिसकेको छ र थप घटनाबारे अनुसन्धान जारी रहेको छ। नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले औद्योगिक क्षेत्रको भाडा 700% सम्म बढ़ाइएको भन्दै सरकार र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको निर्णयप्रति आपत्ति जनाएको छ। महासंघका अध्यक्ष एजाज अलामले भाडा वृद्धि र बक्यौता रकम तिर्न दिएको 7 दिने सूचनाले देशभरका करिब 700 उद्योग संकटमा पर्ने र हजारौं श्रमिक रोजगारी जोखिममा पर्ने बताउनुभयो। उद्योगहरूका अनुसार भाडा वृद्धि सम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेकै अवस्थामा उद्योगहरूको नाम सार्वजनिक गर्दै रकम असुल्न खोजिरहेको छ। महासंघले दुवै पक्षले दायरा गरेको पुनरावलोकनका मुद्दा फिर्ता लिएर अदालतको पुरानो फैसला कार्यान्वयन गर्न आग्रह गरेको छ। माग अनुसार नभए देशभरका उद्योग बन्द गरेर आन्दोलनमा उत्रिने चेतावनी महासंघले दिएको सीआईएनसँग कुरा गर्दै एजाज आलमले भन्नुभयो,
12: हामीले पहिलाको तिरिसकेका छौँ, पछिको भाडा हामी तिर्न तयार छौँ, त्यो अनुरूपले जाउँ। तर उहाँहरूको भनाइ के भने 75% बढेको भाडा तिर्नुहोस् भन्नुहुन्छ। अब सर्वोच्चले गरिसकेको फैसला पनि नमान्ने हो भने कानूनी राज्यमा के मान्ने त? त्यसले गर्दा कानूनको विज्ञहरूको भनाइ अनुसार अन्तिम फैसला आइसकेपछि त्यसलाई यदि तपाईँले अथवा कसैले पनि चित्त नबुझेर फेरि पनि पुनरावलोकनको लागि गए तापनि त्यो निर्णय तत्काललाई मानेर जानुपर्ने हुन्छ र पछि यदि अर्को निर्णय आयो भने त्यसलाई पनि फेरि मान्नुपर्ने हुन्छ भनाइयो। हामीले त्यति मात्र अहिले भनिरहेका छौँ। र अर्को पाटो औद्योगिक क्षेत्रको व्यवस्थापनको भाडाको पैसा बाँकी हो, सरकारको कुनै कर अथवा अन्य भ्याटको कुनै पैसा बाँकी होइन। र सरकारले हामी छुन्छौँ कार्वाही गर्छौँ भनेर जुन तरिकाले अगाडि बढ्नुपर्छ त्यो गैर कानुनी हो। त्यो तरिकाले यदि उहाँहरू अगाडि बढ्न खोज्नुभयो भने हामी सम्पूर्ण उद्योगहरू बन्द गरिदिन्छौँ।
10: नेपालमा 11 वर्षदेखि रोकिएका औषधिको मूल्य समायोजन फेरि चर्चामा आएको छ। औषधि उत्पादकहरूले उत्पादन लागत, कच्चा पदार्थ, ढुवानी खर्च र डलर विनिमय दर बढ़ेकाले मूल्य पुनरावलोकन आवश्यक भएको बताएका छन्। उपभोक्ताहरूले भने मूल्य वृद्धिले उपचार खर्च बढ़ने चिन्ता व्यक्त गरेको छ। नेपालमा औषधिको मूल्य निर्धारण र नियमनको जिम्मेवारी औषधि व्यवस्था विभाग अन्तर्गत रहेको छ। विज्ञहरूको सुझाव अनुसार औषधिको मूल्य प्रत्येक 2 वर्षमा पुनरावलोकन गर्नुपर्ने, छुट्टै मूल्य निर्धारण षड्यन्त्र बनाउनुपर्ने र अत्यावश्यक औषधिमा विशेष मूल्य नियन्त्रण लागू गर्नुपर्ने आवश्यकता औंल्याइएको छ। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र देखिएको आन्तरिक विवाद समाधानका लागि संवाद आवश्यक रहेको भन्दै 5 शीर्ष नेतालाई ध्यान आकर्षण पत्र पठाउनु भएको छ। शर्माले शीर्ष नेताहरू शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाश मान सिंह, कृष्ण प्रसाद सिटौला र शशांक कोइरालालाई सम्बोधन गर्दै आफूले अघि सारेको 7 बजे प्रस्तावमाथि छलफल गर्न आग्रह गर्नुभएको छ। उहाँका अनुसार जेठ 16 गते प्रस्तुत गरिएको प्रस्तावमाथि हालसम्म कुनै औपचारिक छलफल नभएको भन्दै चाँडै बैठक आयोजना गरी संवाद अघि बढ़ाउनुपर्ने आवश्यकता रहेको छ। शर्माले पार्टीभित्रको मतभेद समाधानको लोकतान्त्रिक उपाय भेटघाट संवाद र सहमति भएको उल्लेख गर्दै आवेगभन्दा माथि उठेर प्रस्तावको अध्ययन र छलफल गर्न शीर्ष नेताहरूलाई आग्रह गर्नुभएको हो। कांग्रेसभित्र आन्तरिक एकता र संवादलाई बलियो बनाउन उनले सकारात्मक जवाबको अपेक्षा गरेको बताएका छन्। नेकपा एमाले पार्टी शुद्धिकरण, सुदृढीकरण, रूपान्तरण र पुनर्गठनका लागि प्रदेश स्तरबाट सुझाव संकलन अभियान शुरू गरेको छ। पार्टीका अनुसार प्रतिनिधि सभा निर्वाचनको समीक्षा गर्दै संगठनलाई थप प्रभावकारी बनाउन उपाध्यक्ष रामबहादुर थापाको संयोजकत्वमा 15 सदस्यीय कार्यदल गठन गरिएको हो। कार्यदलले आज बागमती प्रदेशबाट सुझाव संकलन अभियान शुरू गरेको छ। आगामी असार महिनाभर विभिन्न प्रदेशमा भेला आयोजना गरी केन्द्रीय प्रदेश र जिल्ला तहका नेताहरूबाट सुझाव लिइने नेता भानुभक्त ढकालले सीआईएनलाई बताउनुभयो।
13: अहिलेको स्थितिबाट पार्टीलाई फेरि अब नयाँ ढंगले कसरी गतिमा ल्याउने भन्ने विषयमा अब तल नेता साथीहरूको कुराकानी राय परामर्श सुन्नलाई हो। यो प्रत्येक प्रदेशमा हामीले जिल्लाका पदाधिकारीसम्म प्रदेशका पदाधिकारीहरू र यो प्रदेशमा रहेका भूगोलको जिम्मेवारीमा रहेका केन्द्रीय सदस्यहरूसँग एक दिने कार्यक्रम गर्छौं। सबै प्रदेशमा जनसंगठनको सम्पर्कको त्यसपछि विभाग र निकायहरूको पनि एक दिन गर्छौं।
10: कार्यदलले जनसंगठन विभाग प्रमुख तथा पार्टीका विभिन्न निकायसँग पनि छलफल गरी सुझाव संकलन गर्ने जनाएको छ। संकलित सुझावका आधारमा पार्टी पुनर्गठन र रूपान्तरणका योजना तयार गरिने एमाले जनाएको छ। कर्णाली करिडोर अन्तर्गतको बाजुरा दुलाचौर सड़क खण्ड 3 दिनपछि सञ्चालनमा आएको छ। हुम्ला र बाजुराका बासिन्दा बीच रानीसेन क्षेत्रको सीमा स्वामित्वलाई लिएर विवाद भएपछि बाजुराको हिमाली युवा क्लबले बुधबार राति 10 बजेदेखि सड़क अवरूद्ध गरेको थियो। सड़क बन्द भएपछि हुम्लाबाट बाहिरिने र भित्रिने बस ट्रक लगायत साना सवारी साधन गरी झण्डै 80 वटा गाड़ी बीच बाटोमै रोकिएका थिए भने झण्डै 300 यात्रु अलपत्र परेका थिए। जिल्लाको स्थानीय प्रशासनको सक्रियतामा सड़क खुलाइएको बाजुरा जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुरासैनीले जानकारी दिनुभयो। आज बिहान 8 बजेदेखि सड़क खुलेको हो। सड़क असार 2 गतेसम्मको लागि खुलाइएको जिल्ला प्रशासन कार्यालय बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुरासैनीले सीआईएनसँग बताउनुभयो।
14: 3 र 5 गते घटना घटेपछिको दोषीहरूलाई चाहिँ पक्राउ गर्नुपर्छ भन्ने उहाँहरूको माग थियो। त्यो अनि हालसम्म पनि पक्राउ नपरेको हुनाले चाहिँ त्यो पक्राउ गर्न दबाव दिनको लागि भनेर उहाँहरूले त्यहाँका स्थानीय बासिन्दाहरूले जुन धुरा दुलाचौर हिमाली गाउँपालिका स्थानीय बासिन्दाहरूले बन्द गरेका थिए सड़क मार्ग कर्णाली करिडोर। अनि अब हुन त पक्राउ त अहिलेसम्म भइसकेका छैन, तर उहाँहरूले चाहिँ अब हामीले पनि उहाँलाई बारम्बार यो यसरी राष्ट्रिय राजमार्ग यसो बन्द गर्न मिल्दैन भन्ने खालको कुराहरू गरेर राजनीति दलसँग छलफल गरेर अनि यसलाई हटाउन धेरै आग्रह गर्यौँ, धेरै अनुरोध गर्यौँ, पहल गर्यौँ, राजनीति दलका व्यक्तिसँग बैठकमा छलफल गर्यौँ। अनि अहिले चाहिँ उहाँहरूले त्यहाँका जस्तै अब हुम्लाका बासिन्दा पनि त्यही बाटो हिँड्ने अनि अब दैनिक जनजीवन असर परेको अनि त्यसपछिबाट चाहिँ मानवीय संवेदनशीलतालाई ख्याल गर्दै अब 2 गतेसम्मको लागि चाहिँ अहिले खुल्ला गरेका छौ।
10: साझा खबरमा अब खेल खबर। फिफा विश्वकप 2026 छनौट अन्तर्गत आज राति र भोलि बिहान 2 रोमाञ्चक खेल हुँदैछन्। समूह बी अन्तर्गत कतार र स्विजरल्याण्ड बीचको खेल नेपाली समय अनुसार राति 1:15 शुरू हुनेछ। दुवै टोली जित निकाल्दै समूहमा आफ्नो स्थिति बलियो बनाउने लक्ष्यमा छन्। यस्तै समूह सी अन्तर्गत फुटबलको महाशक्ति मानिएको ब्राजिल र मोरक्को बीचको प्रतिस्पर्धा भोलि बिहान 4:15 हुनेछ।
15: सन्तोषी रावल। दाङमा अपाङ्गता भएका महिला अचार बनाउँदै व्यवसाय तर्फाउन्मुख।
16: के सामग्रीहरू चाहिन्छ भन्ने कुराहरू थाहा पाए, धेरै खुसी लाग्यो भनौँ है। शारीरिक अपाङ्गता भए पनि मैले पनि गर्न सक्ने रहेछु भन्ने मलाई महसुस भयो है।
15: तालिमले सिप आत्मविश्वास र रोजगारीको अवसर दिँदै रिपोर्ट सँगै युवाको रोजाई बन्दै सुगम संगीत तर कलाकारको जीविका कति सुरक्षित, विशेष संवाद सहितको अनिवार्य विशेष सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
17: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा।
18: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा। वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
19: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि। क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एंटीना में वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबे अस्त्र को शक्ति बोके को 200 Mbps को इंटरनेट अब 3 महीना का लागी मात्र 3300 रुपया में साथ में IPTV मात्र 250 प्रति महीना बुकिंग को लागी 9801004477 शर्तहरू लागू हुने छन् क्लासिक टेक छोयो कि चल्यो
20: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM
8: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ साझा खबरमा अब बाँकी खबर नेपालमा अपाङ्गता भएका व्यक्तिहरूमध्ये महिलाहरू अझै पनि शिक्षा रोजगारी र आर्थिक अवसरबाट तुलनात्मक रूपमा बढ़ी वञ्चित हुने गरेका छन् यस्तै चुनौतीबीच दाङको घोराहीमा सञ्चालन भइरहेको अचार बनाउने तालिमले अपाङ्गता भएका महिलाहरूलाई आत्मनिर्भर बन्ने नयाँ सम्भावना देखाएको छ
21: कोराही उपमहानगरपालिका चौधकी 35 वर्षीय सुमन चौधरी शारीरिक रूपमा अपाङ्ग हुनुहुन्छ दैनिक जीवनका धेरै चुनौतीका बीच उहाँ अहिले कोराही 15 स्थित अमृत टोलमा सञ्चालन भइरहेको 15 दिने अचार बनाउने तालिममा सहभागी हुनुभएको छ सिप सिकेर आफ्नै खुट्टामा उभिने अवसर पाउँदा उहाँ उत्साहित हुनुहुन्छ
22: अचार बनाउने तालिम भन्दाखेरि अब हामी घरमा त बनाउँछौ हुन त तर यहाँ आउँदाखेरि म अलि छुट्टै किसिमको अनुभव पाए भनौँ होइन अनि कसरी बनाउनु पर्ने रहेछ कतिजनाको सहभागी हुनुपर्छ के सामग्रीहरू चाहिन्छ भन्ने कुराहरू थाहा पाए धेरै खुसी लाग्यो भनौँ है शारीरिक अपाङ्गता भए पनि मैले पनि गर्न सक्ने रहेछु भन्ने मलाई महसुस भयो है
21: कोराही 15 27 वर्षीय कृष्ण केसीका अनुसार तालिमले अचार बनाउने विधि सरसफाई गुणस्तर कायम गर्ने तरिका तथा बजार व्यवस्थापन बारे जानकारी दिएको छ सिपसँगै व्यवसाय सञ्चालनको आधार सिक्न पाउँदा उहाँ उत्साहित हुनुहुन्छ
23: बाहिर देख्नेले यसले के गरी खान सक्छ र भन्ने एउटा त्यो देख्ने व्यक्तिलाई भन्दा हामी भोग्नेले चाहिँ यो गरेर खान सक्छौ है भन्ने वातावरण एउटा मिलाइदिनु भएको छ साङ्गलाई त एउटा तालिम दिँदा पछि सिकलाई धेरै गाह्रो हुन्छ यो समयमा हाम्रो सुशीला म्यामले लगनशीलता लिएर आफ्नो सिकाइलाई आफ्नो शिक्षालाई हामीलाई दिनु भएको छ
21: तालिमको अर्को विशेषता भनेको समावेशी सहभागिता हो बोल्न र सुन्न नसक्ने महिलाहरूले पनि दोभाषीको सहयोग र प्रत्यक्ष अभ्यास मार्फत अचार बनाउने सिप सिकिरहेका छन् कोराही 17 सीता कुमारी चौधरी अवसर पाए अपाङ्गता भएका व्यक्तिले पनि सफल व्यवसाय सञ्चालन गर्न सक्ने बताउनुहुन्छ
24: घर बनाउनु र म्यामले सिकाइदिएकोमा धेरै फरक छ राम्रो सकिन्छ अब एक्लै त होइन अब साथीहरूसँग एक्लै त सम्भव पछि एक्लै पनि गर्न सकिएला सरकारले त अब हामी व्यवसाय गर्दाखेरि बिक्री पनि गरिदिन पर्यो सहयोग पनि गर्न पर्यो अब हामीसँग त धेरै पैसा पनि त हुँदैन नि त
21: तालिमका प्रशिक्षक सुशीला थापाका अनुसार सहभागीहरू निकै सक्रिय र उत्साहित छन् अपाङ्गता भएका महिलालाई आय आर्जनसँग जोड्न सकिए उनीहरूको जीवन स्तरमा सकारात्मक परिवर्तन ल्याउन सकिने उहाँको विश्वास छ
24: अपाङ्गता भएका व्यक्तिहरूले पनि सिक्न पाउनु भएको छ मैले सिकाउन पाए खुसी लागेको छ उहाँहरूलाई चाहिँ साथ सपोर्ट हजुरहरूको सबैबाट सबै पछिले चाहिँ गरिदिनु होला र गरिदिनु पनि पर्छ भन्ने चाहिँ मेरो पनि सोच विचार चाहिँ रहेको छ उहाँहरूले पनि यतिसम्म जिज्ञासा राख्नु गर्नु भनेको धेरै राम्रो
21: विकलांग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनस्थापना केन्द्रको आयोजनामा तथा अपाङ्ग मानवाधिकार एवं सरकार मञ्च नेपाल दाङको समन्वयमा सञ्चालन भइरहेको तालिममा विभिन्न प्रकारका अपाङ्गता भएका महिलाहरूको सहभागिता रहेको छ अपाङ्ग मानवाधिकार एवं सरकार मञ्च नेपाल दाङका अध्यक्ष देवका खनालले अपाङ्गता भएका महिलालाई राहत होइन सिप र उत्पादनसँग जोड्ने उद्देश्यले तालिम सञ्चालन गरिएको बताउनुभयो
25: अपाङ्गता भएका महिला दिदी बहिनीहरू पछाडि परेको हुनाले सिप सिकौं आत्मनिर्भर बनाऊ भन्ने मूल नाराका साथ हामी अगाडि बढ्नेछौ भनेर एउटा हामीले सिप सिकेर ओरेर भोलि यही सिपलाई प्रयोगमा ल्यायौं भनेर भनेपछि भोलि रोजी रोटी यहीबाट नै हुन्छ कतिपय कुराहरू अचार बनाउन त थाहा छ हामीलाई भनेर भन्ने कुरामा यो अचारको तालिम ल्याइसके पछाडि हो अचार भन्ने कुरो यस्तरी बन्दो रहेछ भन्ने सिक्नु भएको छ उहाँहरूले
21: नेपालमा अपाङ्गता भएका व्यक्तिहरूको आर्थिक सहभागिता अझै न्यून रहेको अवस्थामा तालिमले उनीहरूलाई सिप आत्मविश्वास र रोजगारीको अवसर प्रदान गरिरहेका छन्। तर सिप सिकाएर मात्र पर्याप्त हुँदैन, उत्पादन बजारीकरण सहुलियत ऋण तथा व्यवसाय विस्तारका कार्यक्रमसँग जोड्न सके यस्ता प्रयास अझ प्रभावकारी बन्न सक्ने सहभागीहरू बताउँछन्। सुशीला ओली, सीआईएन रेडियो मध्यपश्चिम दाङ।
15: साझा खबरमा अब बाँकी खबर। पूर्वाधार विकास मन्त्रालयले आगामी आर्थिक वर्ष 2083-84 एक दर्जन सुरुङ मार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि 67,01,00,000 रूपियाँ बजेट विनियोजन गरेको छ। हालै सार्वजनिक गरेको आगामी आर्थिक वर्षका लागि वार्षिक विकास कार्यक्रम अन्तर्गत सो योजना समावेश गरेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार निर्माणाधीन सिद्धबाबा सुरुङ मार्ग निर्माणका लागि 50,00,00,000 बजेट विनियोजन गरिएको छ। ग्वार्को सातदो बाटो एकान्तकुना फ्लाइ ओभरका लागि 12,67,00,000 छुट्याइएको वार्षिक विकास कार्यक्रममा उल्लेख गरिएको छ। त्यसै गरी सुरुङ मार्ग विकास कार्यक्रमका लागि 3,77,80,000 बजेट छुट्याइएको छ। मन्त्रालयले टोखा सहरे गुर्जु भन्ज्याङ सुरुङ मार्गका लागि 11,48,000 बजेट विनियोजन गरेको छ। यस्तै विभिन्न प्रस्तावित सुरुङ मार्गहरूको सम्भाव्यता अध्ययनका लागि 1,90,000 बजेट छुट्याइएको छ। यस्तै सुर्खेतको भेरी नदीको वर्दियाको दानुवा तालसम्म सुरुङ मार्ग अध्ययनका लागि 5,60,000 बजेट विनियोजन गरिएको छ। दोलालघाट चरनावती सुरुङ मार्गका लागि 18,90,000 विनियोजन गरिएको छ भने हात्तीसार बवई सुरुङ मार्गका लागि 7,56,000 छुट्याइएको छ। आउने हप्ता देशका पहाड़ी र तराई भेगमा हल्का गर्मी बढ़ने सम्भावना रहेको मौसमविदले बताएका छन्। आउँदो बुधबार र बिहिबार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही ठाउँमा गर्मी बढ़ेर तातो दिन हुने सम्भावना समेत रहेको मौसमविदले बताएका छन्। जल तथा मौसम विज्ञान विभागका मौसमविद डेभिड ढकालका अनुसार कोशी प्रदेशमा बिहिबार समय केही ठाउँमा मध्यम खालको पानी पर्ने सम्भावना रहेको छ। तराईको हकमा मधेस बागमती र गण्डकी प्रदेशमा मंगलबारभित्र थोरै ठाउँमा तथा बुधबारदेखि बिहिबारसम्म एक दुई ठाउँमा मध्यम पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो। यसै गरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा शुक्रबार र शनिबार थोरै ठाउँमा तथा आइतबारदेखि बिहिबारसम्म एक दुई ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको छ। तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। युवाको मन जित्दै नेपाली सुगम संगीत

0: धेरैले मन पराउनु भयो. त्यसपछि त लगभग मेरो आधुनिकमै बढी छ रेकर्ड.
1: स्रष्टा र गायक आत्मनिर्भर बन्ने बाटोमा विशेष संवाद सहितको शनिवार विशेष सामग्री बाँकी नै छ. सीआईएनको साझा खबर सुन्दै गर्नुहोला.
2: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध. नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ. सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ. यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ. यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्. धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्.
3: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप.
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन.
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ. अब शनिवार विशेष. नेपाली सुगम संगीत प्रति युवा पुस्ताको आकर्षण तीव्र रूपमा बढ़दै गएको छ. आधुनिक प्रविधि, सामाजिक सञ्जाल र नयाँ पुस्ताका स्रष्टाहरूको आगमनले सुगम संगीतलाई नयाँ उचाइमा पुर्याएको छ. प्रेम, समाज र जीवनका यथार्थ भावनालाई सरल शैलीमा प्रस्तुत गर्ने भएकाले युवाहरू यस विधातर्फ बढ़ी आकर्षित भएका छन्. तर गायक र स्रष्टालाई आत्मनिर्भर बनाउन सकेको छ? साथी सन्तोष गन्धर्वले गायिका बुनु श्रेष्ठसँग यसै विषयमा कुराकानी गर्नुभएको छ.

0: 2054 सालमा रेडियो नेपालमा यहाँले गीत गाउनुभयो, यही गीत चाहिँ है शुभारम्भ यहाँको चाहिँ लोकगीतबाट भयो, तर अहिले चाहिँ यहाँको जडा चाहिँ ठ्याक्कै फरक छ। अहिले आधुनिक गीतमा अलिक बढी चाहिँ तपाईँको आवाज सुन्न पाइन्छ। यहाँले अहिले पछिल्लो समय यहाँको सोसियल मिडियामा हेर्यो भने पनि यहाँले आधुनिक गीतमा अलिक बढी चाहिँ आफ्नो आवाज दिएको पाइन्छ होइन। पछिल्लो समय चाहिँ यहाँले जुन धार समाइरहनु भएको छ आधुनिक गीतको होइन, कसरी आयो यो?
1: जब त्यो रेडियो नेपालको स्टेजबाट प्रोग्राममा गाइसकेर ओर्ले, त्यो बेलामा मलाई यति धेरै गाउनको लागि अफर आएको थियो। नर्मल्ली मैले त्यो बेलामा 50-60 लोक दोहोरी गीतहरू गाएको छु, मलाई अहिले सम्झनामा पनि छैन यति धेरै गाएको छु कि गीतहरू। त्यसपछि चाहिँ यतिमै सीमित हुनुहुँदैन, अलिकति फराकिलो हुनुपर्छ होइन, नलेज भनेको सबै कुराको लिनुपर्छ भनेर ट्राई गरेको थिएँ कि मैले। अनि त्यसपछि सेकेन्ड चाहिँ मैले जिन्दगी सागर बीच भन्ने गाएँ कि, त्यो चाहिँ फेरि बिल्कुलै फरक, यता त्यो रातो माटो लोक भयो अनि जिन्दगी सागर बीच भन्ने त्यो बेलामा धेरै चर्चित गीत पनि हो, मेरो फर्स्ट आधुनिक फर्स्ट गीत हो त्यो मेरो। अनि त्यसपछि थिएन मेरो कोही भने हाम्रो गोपालिन्दन सरको पनि गाएँ मैले, र त्यो गीत अलिकति रिलिज चाहिँ भएको छैन, अहिले आएर अलिकति त्यसमा समस्याहरू भइराखेको छ, सायद पछि त्यो मिल्यो भने मेरो भोइसमा पनि म रिलिज गर्छु होला। त्यो गाउनु अगाडि, लोकगीत गाउनु अगाडि चाहिँ लोकगीतहरू खासै सुन्दिनँ थिएँ कि म, प्राय अब गजलहरू नै सुन्थे, अनि जस्तै अरुण लामा दिजुको, गोपालञ्जन सरको भयो, अनि मनपर्ने अब नारायण गोपाल सरको त भइ नै हाल्यो होइन, अरुण थापा दाईको मेरो फेभरेट सिङ्गरहरू हुनुहुन्थ्यो, उहाँहरूको गीतहरू धेरै सुन्ने, धेरै आउँथ्यो पनि कि गाउनलाई, कहीँ साथीभाइ बस्दाखेरि लगाउन भन्दाखेरि फ्याटक गाउने पनि। त्यो हिसाबले मलाई जिन्दगी सागर बीच गाउन त्यस्तो कुनै गाह्रो नै भएन, जति बरु लोकडोरीमा मैले मेहनत गर्नु पर्यो, मलाई अलिकति त्यो ढाकाहरू टिप्न गाह्रो भयो, त्यो आधुनिकमा त्यस्तो गाह्रो भयो।
0: कस्तो भन्दाखेरि अहिले चल्छ कि चल्दैन, श्रोताले मन पराइदिनु, एउटा मनमा त्रास बढ्दै जाँदा यहाँले त्यो गीत रेकर्ड गर्नुभयो होइन, त्यस पछाडिको प्रतिक्रिया सुनाउन कस्तो भयो?
1: अचम्मै लाग्यो मलाई, यति धेरै बज्यो रेडियोहरूमा होइन, यति धेरै फरमाइस आउने गीतहरू, त्यो यता लोकगीत त्यो रातो माटो पनि धेरै नै बज्यो त्यो बेलामा, पपुलरै थियो। अनि सँगसँगै फेरि यता आधुनिक ट्राई गरे, आधुनिकमा पनि त्यत्तिकै के राम्रो कि, धेरैले मन पराउनु भयो। त्यसपछि त लगभग मेरो आधुनिकमै बढी छ रेकर्ड अहिले पनि।
0: सुनौ न त्यो गीत, पहिलो गीत चाहिँ।

0: एकदमै धेरै मन छु नि आफ्ना कुनै गीतहरू मध्येको कुनै गीत त्यस्तो छ या अरू सर्जकका गीतहरू जुन गीतमा धेरै कुराहरू बुझ्न पाइन्छ भन्ने सुनौ न?
1: सर्जकहरूको गीतहरू त अनगिन्ती छन् धेरै. फ्याट भन्नुपर्दाखेरि मलाई हाम्रो अर्ण लामा दिजुको चौतारीमा बसेर रुन पाऊ भन्ने गीतले चाहिँ एकदमै मन छुन्छ. कहिलेकाहीँ त गाउँदा गाउँदै आफै पनि रुन्छु होइन, यति छुन्छ क्या त्यो गीतले.
0: सुन्न सक्छौ हामी?
1: हुन्छ हुन्छ, सानो टुक्रा हुन्छ.

बोनु श्रेष्ठ भनेर चिनिएको मेरो आफ्नै शब्द रचना र हाम्रो स्वर्गीय सुनिल बरदेवा दाईको कम्पोजमा एउटा गीत सुनाउनु मन लाग्छ।

0: काभ्रे बस दुर्घटनाको छानबिन गर्न समिति गठन गरिएको छ। बाजुरा धुलाचोर सड़क खण्ड 3 दिनपछि सञ्चालनमा आएको छ। रेसुङ्गामा खुल्ला रूपमा माछा मासु र दुग्धजन्य पदार्थ ढुवानी गरे कार्यवाही हुने भएको छ। 11 वर्षपछि औषधिको मूल्य समायोजनको बहस पुनः शुरू भएको छ। मूल्य समायोजनका लागि अध्ययन र नयाँ नीति निर्माण गर्दै सरकार औद्योगिक क्षेत्रको भाड़ा 700% बढ़ाएको उद्योगीको आरोप छ। माग पूरा नभए उद्योगको बन्दको चेतावनी दिइएको छ। र फिफा विश्वकप 2026 आज राति कतार र स्विजरल्याण्ड र भोलि बिहान ब्राजिल र मोरक्को खेल हुँदैछ।
1: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
2: अहिले रातिको ठिक 8 बज्यो।

0: यस वर्षको मनसून भेट्रिन अझै केही समय लाग्ने, आगामी तीन दिन कतै पनि भारी वर्षा नहुने।
1: परराष्ट्र मन्त्री खनाल आज राति चीन जाँदै सुस्तामा एसएसबीको प्रवेश रोक्न एमालेको माग, माओवादीको प्रदर्शन। आगामी 24 घण्टाभित्र अमेरिका इरानबीच सम्झौता हुने पाकिस्तानी प्रधानमन्त्रीको दावी, युद्ध अन्त्यको सम्झौतापछि मात्र होर्मुज जलमार्ग पुनः खोलिने इरानको अडान कायमै।
0: रासोपाको प्रदेश अधिवेशन अन्तर्गत बागमती र लुम्बिनी प्रदेशमा मतदान प्रक्रिया जारी, नयाँ शक्तिको नाम परिवर्तन गरेकोमा बाबुरामको पछुतो।
1: र एनपीएल तेस्रो संस्करणका लागि कर्णाली एक्सद्वारा 7 खेलाड़ी रिटेन।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ, फोन 4781-7780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाह संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
1: थाह संचार नेटवर्कमा समाचार अब विस्तारमा। यस वर्षको मनसून भित्रिन अझै केही समय लाग्ने भएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा मनसून भित्रिन अझै केही समय लाग्ने भएको हो। यस वर्ष जेठ मध्यमा मनसून भित्रिने भनिए पनि केही ढिलाइ भएको हो। पछिल्ला केही वर्ष यता नेपालमा मे 29 प्री मनसून र जून 13 मनसून भित्रिने औसत मिति तोकिए पनि यसपालि अझै केही समय लाग्ने देखिएको महाशाखाका मौसमविद संजीव अधिकारीले जानकारी दिनुभयो। मौसमविद अधिकारीले अहिले नेपालमा पूर्वीय वायुको सट्टा पश्चिमी वायु बढ़ी सक्रिय भएकाले मनसूनी प्रणाली भित्रिन नसकेको बताउनुभयो। मनसून नेपालमा भित्रिहालेको अवस्थामा शुरूका केही दिन कमजोर मनसूनी प्रणाली देखिएकाले वर्षा कम हुने प्रक्षेपण गरिएको उहाँले बताउनुभयो।
3: अहिले पूर्वीय वायु अलिक सक्रिय हुनुपर्ने बेलामा अहिले पश्चिमी वायुले नै जितिरहेको देखिन्छ। त्यो भनेको चाहिँ पूर्वीय वायु अथवा मनसुनी वायुको शक्ति केही कमजोर भएको र पश्चिमी वायु चाहिँ हावी भएको अवस्था हो र अझै केही दिनको लागि चाहिँ यस्तै रहन सक्ने देखिन्छ। अब अहिले केही दिनमा मनसुन नेपालमा भित्रिहालेको अवस्थामा पनि अलि कमजोर किसिमको मनसुनी प्रणाली नै रहने देखिन्छ। यो सुरुका 1-2 हप्ता लागि चाहिँ त्यति सशक्त मनसुन प्रणाली चाहिँ देखिँदैन। त्यस कारणले गर्दाखेरि पानी पनि अलिक
1: मौसमविद अधिकारीले मौसम सम्बन्धी जानकारीका लागि जल तथा मौसम विज्ञान विभागको सूचनालाई मात्र आधिकारिक मान्न आग्रह गर्नुभयो। उहाँले आगामी 3 दिन देशका विभिन्न ठाउँमा सामान्य वर्षा भए पनि भारी वर्षा कतै नरहेको जानकारी दिनुभयो।
3: अब आगामी 3 दिनको लागि सामान्य वर्षा, त्यसपछि बागमती गण्डकीका पहाड़ी भूभागहरूमा, कोशीका तराई भूभागमै पनि केही वर्षा हुन सक्छ, मध्यमसम्मको हुन सक्छ, भारी वर्षा कतै पनि छैन।
0: परराष्ट्र मन्त्री शिशिर खनाल आज राति चीनको औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ। चिनिया विदेश मन्त्री वाङ यीको निमन्त्रणामा मन्त्री खनाल 4 दिने भ्रमणका लागि चीन जान लाग्नु भएको हो। परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा मन्त्री खनालले बेजिङमा उच्चस्तरीय भेटवार्ता गर्नुहुनेछ। भारत भ्रमण लगत्तै चीन जान लाग्नुभएका परराष्ट्र मन्त्री खनालले उठाउनुपर्ने विषय के हुन सक्छन् भनेर सहकर्मी जगत भण्डारीले चीनका लागि नेपाली पूर्व राजदूत राजेश्वर आचार्यलाई सोध्नु भएको छ।
4: चीनसँगको चाहिँ जुन बीआरआईदेखिका लिएर हामीले ट्रान्जिट एग्रीमेन्ट पनि गरेका छौँ, चीनको चाहिँ ल्यान्ड भूमि भएर सामानहरू आवत जावत गर्ने, पठाउने र ल्याउने, त्यस्तै चीनको बाटो भएर, चीनको भूमि भएर चाहिँ समुद्रको मार्गबाट विश्वको अन्य मुलुकहरूसँग चाहिँ हामीलाई चाहिँ पाएको पर्छ। एक प्रकारले त्योसँग कारोबार गर्नलाई पनि हामी स्वतन्त्र छौँ। त्यो ट्रान्जिट राइटहरू हामीले पाएका छौँ, त्यसलाई पनि चाहिँ उपयोग गरिलाग्नुपर्छ। र महत्वपूर्ण यी सबैको निचोडको रूपमा चाहिँ भन्नु पर्दाखेरि चीन राष्ट्रपति सी जिनपिङ नेपाल आउनुभएको थियो नेपालको भ्रमणमा, चारमा नआउनु भएको थियो अक्टोबरमा 2019मा
5: कोभिडको सुरुमा।
4: त्यतिखेर 20 सन्धि सम्झौता र युमयुममा हस्ताक्षर भएका छन्। त्यो धेरै दूरगामी महत्वको छ नेपालको निमित्त। त्यसमा फाइनान्सियल एसिस्टेन्सदेखि लिएर यो बिआरआई ट्रान्जिट यी सारा कुराहरू चाहिँ लेख्छन् र अन्य एग्रिकल्चर कोअपरेसन हेल्थ एजुकेसन टुरिज्म सारा धेरै चिजहरू चाहिँ समावेश भएका छन्। नेपाल त्यसलाई आधार बनाउन सक्नुपर्छ। अहिले अब हाम्रो परराष्ट्र मन्त्रीजी जानुभयो, उहाँको तयारी होला, मेरो शुभकामना छ। तर त्यसलाई आधार बनाएर उहाँले चाहिँ त्यो वार्तालाई नयाँ सन्धि सम्झौता नगरिनु छ भने एक आधवटा गर्ने, नत्र चाहिँ अब उहाँ त त्यो मानेमा चाहिँ अब कति तयारी गरेर जानुभएको छ, को को जानुभयो होला, कतिको फिडब्याक भएको छ, उहाँको होमवर्क कति बलियो छ, त्यो चाहिँ अब फर्किएपछि र उहाँले त्यहाँ कुरा राखेपछि थाहा हो। तर मेरो विचारमा चाहिँ त्यसलाई आधार बनाएर अगाडि बढ्यो भने अरू तपसिलका डिटेल्सका कुराहरू चाहिँ धेरै छन्, के गर्ने भने अहिले यो पाबन्दीले गर्दाखेरि म सबै त्यो चिजमा प्रवेश गर्न सक्दिनँ। र मेरो शुभकामना छ र नेपाल र नेपालीको हित र नेपाल आरोहमा क्षेत्रीय अखण्डता छ र स्वतन्त्रता छ, अरू अन्य देशले चाहिँ छिट्छ नगर्ने सिलसिलामा चीनको विश्वास र चीनको समर्थन र सहयोग उहाँले प्राप्त गर्न सक्नुभयो भने त्यो ठूलो उपलब्धि हुन सक्छ। मेरो शुभकामना छ उहाँको भ्रमणको निमित्त।
5: एक लाइनमा बिआरआई अगाडि बढाउने बेलामा अब अहिलेको बेला भएको अथवा त्यो बढाउनुपर्छ कसरी बढाउनुपर्छ भनेर सकौँ?
4: होइन, अब हामीले त्यसमा सही गरिसकेका छौँ र बिआरआई चाहिँ चिनै र त्यो उनीहरूको चाहिँ विधानमा परिसकेको कुराहरू हो। अब हामीले चीनसँगको सम्बन्धलाई मान्ने हो उनीहरूको विधानलाई, हाम्रो विधानलाई पनि चाहिँ विधान संविधानलाई मान भनेर उनीहरूलाई भन्नु पर्यो, हाम्रो टेरिटोरियल इन्टिग्रिटी इत्यादिहरूलाई। र उनीहरूको विधानमा परेको कुरामा हामीले इफ नो नट नो भनेर हामीले टिका टिप्पणी गर्ने हामीलाई अधिकार छैन र त्यसको प्रोटोकलमा पनि हामीले 2017मै सही गरिसकेका छौँ बिआरआईको बारेमा पनि, त्यसैले र 19मा पनि हामी त्यो विद्या भण्डारीजी राष्ट्रपति हाम्रो जानुहुने पनि त्यसमा गरेका छौँ, त्यसैले त्यसमा त हाम्रो कमिटमेन्ट छ, हामीले त्यसलाई अगाडि लिएर जानुपर्छ।
0: आचार्य सिंहको विस्तृत कुराकानी भोलि बिहान 6:30 बजेदेखि 7 बजेसम्म प्रसारण हुने कार्यक्रम द न्यूज प्लसमा सुन्न सक्नुहुनेछ।
1: नेकपा एमाले पश्चिम नवलपरासीको सुस्तामा भारतीय सीमा सुरक्षा बल एसएसपीको प्रवेश रोक्न सरकारसँग माग गरेको छ। बागमती प्रदेश कमिटिको दोस्रो बैठकले उक्त घटनाको सत्य तथ्य सार्वजनिक गर्न र यस्तो घटना रोक्न सरकार समक्ष माग गरेको हो। बैठकले प्रधानमन्त्री वारिन्द्र शाहको अभिव्यक्ति तत्काल सच्याउन र यस्तो किसिमको अभिव्यक्ति नदिन चेतावनी दिएको छ। यस्तै बैठकले संवैधानिक व्यवस्था विपरीत सरकारले ट्रेड युनियन खारेज गर्ने निर्णयको घोर विरोध गर्दै यो असंवैधानिक निर्णय सच्याउन माग गरेको छ। यस्तै अध्यक्ष केपी शर्मा ओलीलाई चैत 14 गते पितृशोकमै रहेको बेला गरिएको गिरफ्तारी निकृष्ट व्यवहार भएको भन्दै भर्त्सना गरेको छ।
0: सुस्तामा भारतीय एसएसपीको हस्तक्षेप विरूद्ध नेकपा माओवादीले आज माइतीघरमा विरोध प्रदर्शन गरेको छ। प्रदर्शनकारीले राष्ट्रिय स्वाधीनता, सीमा सम्मान र जनअधिकारको रक्षा गरौं, सीमा हाम्रो हो, सत्ता हाम्रो हो, निर्णय हाम्रो हो लगायत लेखिएका विभिन्न प्लेकार्ड बोकेर उनीहरूले प्रदर्शन गरेका हुन्।
1: प्रशिक्षार्थी तथा युवा चिकित्सकहरूले विभिन्न सात बुधे माग राख्दै आज माइतीघरमा प्रदर्शन गरेका छन्। श्रम अधिकार, पारिश्रमिक विदा, मानसिक स्वास्थ्य तथा चिकित्सा शिक्षा सम्बन्धी विभिन्न विषय समेटिएका विभिन्न माग राख्दै उनीहरूले प्रदर्शन गरेका हुन्। उनीहरूले प्रशिक्षार्थी चिकित्सकहरू लामो समयसम्म काम गर्न बाध्य भएको, श्रम ऐन अनुसारको सेवा सुविधा नपाएको तथा अध्ययन र प्रशिक्षणका क्रममा विभिन्न प्रकारका समस्या भोग्नु परेको बताएका छन्। उनीहरूले चिकित्सकहरूको श्रम शोषण अन्त्य गर्दै सुरक्षित र सम्मानजनक कार्य वातावरण सुनिश्चित गर्न माग गरेका हुन्। बजेट मार्फत बढ़ाइएको तलब कार्यान्वयन गर्दै आवासीय चिकित्सकलाई अधिकृत 8 तह सरहको तलब साउन महिनादेखि उपलब्ध गराउनु पर्ने तथा सातमा 48 घण्टा भन्दा बढ़ी काम गराई श्रम ऐन अनुसार अतिरिक्त समयको भत्ता दिनुपर्ने लगायतको माग राखेका छन्।
0: उद्योगीहरूको छाता संगठन नेपाल उद्योग महासंघले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले जारी गरेको 7 दिने बक्यौता भुक्तानी सम्बन्धी सूचनाप्रति आपत्ति जनाएको छ। लिमिटेडले जेठ 25 गते उद्योगहरूको नामै तोकेर विवादित भाड़ा रकम बुझाउन सार्वजनिक सूचना जारी गरेपछि महासंघले आपत्ति जनाएको हो। महासंघका अध्यक्ष एजाज आलमले विज्ञप्ति जारी गर्दै सरकार र लिमिटेडको यो कदमलाई अदूरदर्शी र एकतर्फी भन्दै यसले देशभरका करिब 700 उद्योगहरू पूर्ण रूपमा बन्द हुने र हजारौं मजदूरको रोजगारी गुम्ने चेतावनी दिनुभएको छ। वर्तमान समयमा नेपाली उद्योगहरू चरम आर्थिक मन्दी, कच्चा पदार्थको उच्च मूल्य वृद्धि, खुला सीमाना, वैदेशिक उत्पादन संघको तीव्र प्रतिस्पर्धा र दक्ष जनशक्तिको अभावका कारण इतिहासकै कठिन मोड़बाट गुज्रिरहेका बेला उठीवास लगाउने नियत राखिएको उद्योगीहरूका आरोप छ। सरकारले आफ्ना आग्रहलाई व्यवस्था गरेमा देशभरका उद्योगीहरू उद्योग धन्दा ठप्प पारेर सशक्त संघर्षमा उत्रिन बाध्य हुने महासंघले चेतावनी समेत दिएको छ।
1: नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
6: डिजिटल ब्याङ्किङका लागि आवश्यक सतर्कता अपनाऊ। डिजिटल ब्याङ्किङ कारोबारका लागि सार्वजनिक स्थानका वाईफाई नेटवर्क प्रयोग गर्दा तपाईँको ब्याङ्किङ विवरणमा अनधिकृत व्यक्तिको पहुँच पुग्ने जोखिम हुन्छ। यस्ता नेटवर्कमा विभिन्न ह्याकरले वित्तीय विवरणमा पहुँच पुर्याई सोको दुरूपयोग गर्न सक्छन्। तसर्थ आफ्नो व्यक्तिगत तथा ब्याङ्किङ विवरणको सुरक्षा सुनिश्चित गर्न सुरक्षित र विश्वसनीय नेटवर्क मार्फत मात्र अनलाइन ब्याङ्किङ कारोबार गर्नुपर्दछ। अनलाइन ब्याङ्किङ कारोबार गर्दा ब्याङ्कको आधिकारिक वेबसाइट र एप्लिकेशनको प्रयोग गरी कारोबार गर्ने पासवर्ड र पिन कोड समय समयमा परिवर्तन गर्नुपर्दछ। साथै वित्तीय कारोबार सम्बन्धी ओटीपी र पिन कोड आफूसँग सुरक्षित राख्नुपर्दछ। सार्वजनिक स्थानका वाईफाई नेटवर्क प्रयोग गरी विद्युतीय ब्याङ्किङ कारोबार गर्दा सचेत बनाऊ। नेपाल राष्ट्र ब्याङ्क वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। फोन नम्बर 01-5719-605। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
7: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
8: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
9: सुरक्षा घरको साथ जीवन भरको।
2: यो हो हाँ संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
1: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
0: आगामी असार 7-9 गतेसम्म चितौनमा हुने राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशनको पूर्व सन्ध्यामा तल्ला कमिटिका अधिवेशन भइरहेको छ। ओडा हुँदै पालिका र जिल्ला अधिवेशन सकेर हाल प्रदेश अधिवेशनको कार्यतालिका अघि बढ़ाइएको छ। केही स्थानमा विवाद र प्राविधिक कारणले अधिवेशन प्रभावित भएको छ। रासोपाको केन्द्रीय कार्यतालिका अनुसार आजसम्म 4 प्रदेशको अधिवेशन सकिनुपर्ने भए पनि कोशी र गण्डकी प्रदेशको नेतृत्व मात्रै चुनिएको छ। कोशी प्रदेशको सभापतिमा चन्द्रबहादुर राई र गण्डकी प्रदेशको सभापतिमा नवीन त्रिपाठी निर्वाचित हुनुभएको हो। मधेस प्रदेश अधिवेशन शुरू नहुँदै स्थगित गरिएको थियो। आज बागमती र लुम्बिनी प्रदेशमा मतदान प्रक्रिया जारी रहेको छ। बागमती प्रदेश अधिवेशनमा मतदान प्रक्रिया अन्तिम चरणमा पुगेको छ। नेतृत्वका लागि निवर्तमान सभापति अच्युत्तम लामिछाने, उत्सव अर्याल, हरि खत्री र कृष्णमान साक्य प्रतिस्पर्धामा हुनुहुन्छ। जिल्लादेखि प्रदेश अध्यक्षसम्म सांसदहरूकै हालीमुहाली देखिएपछि पार्टीभित्र एक व्यक्ति एक पदको आवाज उठ्न चन्द्रबहादुर राई र गण्डकी प्रदेशको सभापतिमा नवीन त्रिपाठी निर्वाचित हुनुभएको हो। मधेस प्रदेश अधिवेशन शुरू नहुँदै स्थगित गरिएको थियो। आज बागमती र लुम्बिनी प्रदेशमा मतदान प्रक्रिया जारी रहेको छ।

0: उत्तम लामिछाने नै यो व्यवस्था तत्काल लागू गर्न नहुने बताउनुहुन्छ।
1: सभापतिहरूलाई कहीँ पनि उठ्न नदिनको लागि, अहिले बागमती प्रदेशकै सदस्यमा आउने व्यक्तिहरूले पनि कहीँ पनि उहाँहरूलाई भोलि उठ्न नदिनको लागि एक पद एक व्यक्तिले निस्तेज गर्छ। अहिले जति पनि प्रतिनिधि आउनु भएको छ, तपाईँहरू कुनै पनि पदमा हुनुहुन्छ भने तपाईँ भोलिको यो लेखेर राख्नुहोस् कि कहीँ पनि उठ्न नपाउने व्यवस्था हो। अहिले जति पनि प्रतिनिधिहरू हुनुहुन्छ तपाईँहरू कोही पनि कहीँ पनि उठ्न पाउनुहुन्न। एक पद एक व्यक्ति बज्यो भने यहाँ सबै पदीय दायित्वमा आउनु भएको छ, के तपाईँहरू नउठ्ने हो ल मलाई भनिदिनु।
0: यस्तै लुम्बिनी प्रदेशमा सभापति पदका लागि छ जना चुनावी मैदानमा छन्। दाङमा जारी अधिवेशनमा प्रदेश उपसभापति शालिग्राम घिमिरे, केन्द्रीय संगठन विभाग सदस्य गोपाल घिमिरे, केन्द्रीय विभाग सदस्य मधु प्रसाद अर्याल, केन्द्रीय विभाग सदस्य गणेश पौडेल, प्रतिनिधि सभाकी समानुपातिक सांसद मंजू गेवाली भूषाल तथा बाँकेका डाक्टर राजकुमार सुवेदी सभापति पदका प्रत्याशी हुनुहुन्छ। रासुपाको केन्द्रीय निर्वाचन आयोगका सचिव भूमिनन्द बरालका अनुसार कर्णाली प्रदेशको अधिवेशन भोलि र सुदूरपश्चिम प्रदेशको अधिवेशन पर्सि हुने तालिका छ। पार्टीले देशभरका 77 जिल्लामध्ये 56 जिल्लामा अधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व चयन गरिसकेको छ।
2: पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले वैकल्पिक शक्तिका रूपमा स्थापना गरेको नयाँ शक्तिको नाम पटक पटक परिवर्तन गर्नु आफ्नो कमजोरी भएको बताउनु भएको छ। आज काठमाण्डुमा नयाँ शक्ति स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा डाक्टर भट्टराईले आफूले शुरू गरेको वैकल्पिक राजनीतिक अभियान भने ठीक रहेको जिकिर गर्नु भएको हो। त्यही अभियानले गर्दा अहिले राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा ठूलो शक्तिका रूपमा आएको उहाँको दावी छ। आफूले पटक पटक नयाँ शक्तिको नाम परिवर्तन गर्दा जनतामा अन्यल सिर्जना भएको उहाँको भनाइ छ। पुरानो शक्तिसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ नरहेको भन्दै उहाँले वैकल्पिक शक्तिहरू नै अबको निकास भएको बताउनुभयो।
3: अब पुरानातिर फर्कनु हुँदैन, ठाउँै छैन, उनीहरू आफ्नै कारणले गर्दा सिद्धिँदैछन्। तिनलाई चाहिँ हामीले अब चाहिँ के भाषा राम राम भन्यो कि आफ्नो भाषा अन्तर भन्ने उनीहरूलाई अगाडि बढाउने वैकल्पिक र नयाँ शक्ति नै अगाडि बढाउने हो। त्यसको निम्ति अहिले जुन राष्ट्रपाको रूपमा यो शक्ति एउटा आएको छ, त्यसलाई चाहिँ हाम्रो चाहिँ एउटा शंका सहितको चाहिँ लाभको सुविधा अहिले दिउँ केही समय। अब 100 दिनै कट्या छैन, हनिमुन पनि भन्छन्, पहिले नै आइँदैन, भर्खर हनिमुन छ त, बच्चा जन्मन्छ जन्मँदैन भनेर अहिले हामीले किन भन्नु परेको छ भन्नु त उसले जान्ने कुरा हो, पछि हेरौँला हामीले।
0: बीपी राजमार्ग अन्तर्गत काभ्रे प्लाञ्चोकको नमोबुद्ध नगरपालिका दुई बुच्चाकोटमा हिजो भएको बस दुर्घटनाको सत्य तथ्य छानबिन गर्न नेपाल प्रहरी प्रधान कार्यालयले एक उच्च स्तरीय समिति गठन गरेको छ। दुर्घटनामा परि 8 जनाको मृत्यु र 16 जना घाइते भएका थिए। सोही घटनाबारे छानबिन गर्न प्रहरी महानिरीक्षक आईजीपी दानबहादुर कार्कीले 6 सदस्यीय छानबिन समिति गठन गर्नुभएको हो। नेपाल प्रहरी प्रदेश कार्यालय पनौतीका प्रमुख वरिष्ठ प्रहरी परीक्षक एसएसपी कमल थापाको संयोजकत्वमा गठित समितिलाई 7 दिनभित्र प्रतिवेदन पेश गर्न समय सीमा तोकिएको छ। प्रहरी प्रधान कार्यालयले समितिलाई दुर्घटनाको जिम्मेवार पक्ष पहिचान गरी आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन अपनाउनुपर्ने उपाय सहितको सत्य तथ्य प्रतिवेदन बुझाउन कार्यादेश दिएको छ।
2: यसै गरी सुर्खेत प्रहरीको हिरासतमा मृत्यु भएको प्रकरणमा पनि समिति बनाइएको छ। वीरेन्द्रनगर नगरपालिका 10 बस्ने 21 वर्षीय सबीर बक्सको मृत्यु प्रकरणको छानबिन गर्न सुर्खेतका सहायक प्रमुख जिल्लाधिकारी दिलबहादुर कार्कीको नेतृत्वमा 3 सदस्यीय छानबिन समिति गठन गरिएको हो। मोबाइल चोरीको मुद्दामा जेठ 27 गतेदेखि प्रहरी हिरासतमा रहेका उनलाई हिजो दिउँसो कर्णाली प्रादेशिक अस्पताल लगिएको थियो। आज बिहान अस्पतालले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
0: भौतिक संरचना र प्राविधिक अभाव हुँदा करोड़ौं मूल्यका डायलासिस मेसिन प्रयोगविहीन भएका छन्। विभिन्न दात्री निकाय र सरकारबाट स्थानीय तह र अस्पतालका लागि प्राप्त भएका ती मेसिन प्रयोगमा आउन नसकेका हुन्। सरकारको समन्वयमा रोटरी क्लब धुलीखेलले बर्दघाट नगरपालिका 14 शहीद स्मृतिलाई विक्रमसम्म 2081 उपलब्ध गराएको 1,20,00,000 मूल्य बराबरका 6 डायलासिस प्रयोगविहीन छन्। आर्थिक अभाव र मेसिन संचालनका लागि संरचना अभाव भएकाले प्रयोगविहीन भएको अस्पताल बताएको छ। अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डीवी बहादुर थापाले लामो समयदेखि मेसिन प्रयोगमा ल्याउन नसक्दा स्थानीय बिरामीलाई सेवा दिन नसकिएको बताउनुभयो। त्यसै गरी बुटवल स्थित मुटु अस्पतालले केही महिना अघि सुनवल नगरपालिकालाई उपलब्ध गराएको 8.5 करोड़ रूपियाँ बराबरका 5 डायलासिस पनि प्रयोगविहीन छन्। नगरको आफ्नै अस्पताल संचालन नआएका कारण ती मेसिन संचालनमा ल्याउन सकिएको छैन। सुनवल नगरपालिकाका नगर प्रमुख विमला अर्यालले पनि आर्थिक अभाव र प्राविधिक अभावका कारण मेसिन संचालनमा ल्याउन नसकिएको बताउनुभयो। सुनवलका 15 शैयाको अस्पताल निर्माण भइरहेको छ। यता रामग्राम स्थित पृथ्वीचन्द्र

0: जिल्ला अस्पतालमा रहेको पाँचवटा डायलासिस मेसिनले दैनिक 17 जना बिरामीलाई निरन्तर सेवा दिँदै आएको छ। बिरामीको चाप बढ़ी भएकाले जिल्ला अस्पतालबाट सेवा लिन नसक्ने बिरामीहरू जिल्ला बाहिर जानुपर्ने अवस्था छ।
1: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायब सुब्बा ज्ञानराज कण्डेललाई घोष रकमसहित नियन्त्रणमा लिएको छ। आयोगका अनुसार कण्डेलले जग्गा रोक्का गर्ने कार्यमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घोष माग गरेको भन्ने सूचना तथा उजुरीका आधारमा अनुसन्धान अघि बढ़ाइएको थियो। त्यसक्रममा आयोगको पोखरा कार्यालयबाट खटिएको टोलीले उनलाई सेवाग्राहीबाट 40,000 रूपियाँ लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो। नियन्त्रणका क्रममा घोष रकम बाहेक अन्य स्रोत नखुले को 21,070 समेत बरामद भएको आयोगले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता सुरेश नेउपानेले जानकारी दिनुभयो। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी छन्।

0: नेपालको एकमात्र डिटिएच सेवा डिश होम, डिश होम खुशीको कनेक्सन।
1: यो हो सञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज, समयको आवाज।
2: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। नेपाल परिवेश अनलाइनमा थाहासंचार.com र थाहाखबर.comबाट पनि संसारभर सुन्न सकिन्छ।
3: अब बाँकी समाचार। हुम्लाको सर्केगाड गाउँपालिकामा पर्ने थाङडामा कर्णाली करिडोर माथिबाट खसेको ढुङ्गाले लागेर एक किशोरीको मृत्यु भएको छ। सर्केगाड चार गैरी सायाकी 15 वर्षीय पवित्रा साउद आज बिहान गाई गोरु चराउन जंगल गएकी थिइन्। बिहान करिब 10:30 बजे करिडोरको माथिल्लो भागबाट अचानक खसेको ढुङ्गा लाग्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी शंकर पोखरेलले बताउनुभयो। कर्णाली करिडोर आसपासका भिरालो क्षेत्रमा वर्षेनी ढुङ्गा खस्ने जोखिम रहँदै आएको छ।
2: बाँकी राष्ट्रिय निकुञ्जद्वारा निर्माण गरिएका कृत्रिम पोखरीका कारण वन्यजन्तु संरक्षण र मानव वन्यजन्तु द्वन्द न्यूनीकरणमा सहयोग पुगेको छ। निकुञ्जले 30 वटा कृत्रिम पोखरी निर्माणले चुरे तथा भावर क्षेत्रमा वर्षौंदेखि रहँदै आएको पानी अभावको समस्या समाधान हुनका साथै मानव वन्यजन्तु द्वन्द घटेको जनाएको छ। निकुञ्जभित्रै 12 महिना पानी उपलब्ध हुन थालेपछि पानीको खोजीमा मानव बस्तीसम्म पुग्ने वन्यजन्तुको संख्या घटेको निकुञ्जको भनाइ छ।
3: सुनसरीको इन्द्रुवा नगरपालिका 4 बस चौकबाट आज प्रहरीले प्रतिबन्धित लागू औषध ब्राउन सुगर सहित 3 जनालाई नियन्त्रणमा लिएको छ। रामधुनी नगरपालिका 8 का 23 वर्षीय नितेश चौधरी, सोही स्थानका 23 वर्षीय अर्पण राई र इटहरी उपमहानगरपालिका 13 का 30 वर्षीय मिलन कुमार चौधरी पक्राउ परेका जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। पक्राउ परेका तीनैजनालाई लागू औषध सहित नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखी थप अनुसन्धान अघि बढ़ाइएको प्रहरीले जनाएको छ।
2: म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले छोरी जन्म प्रोत्साहन कार्यक्रम सञ्चालन गरेको छ। पालिकाले छोरी प्रतिको सकारात्मक सोच विकास, लैंगिक समानता प्रबन्धन, बालिकाको भविष्य सुनिश्चित र गर्भमा लिंग पहिचान गरी भ्रूण हत्या गर्ने समस्या न्यूनीकरणका लागि छोरी जन्मिए प्रोत्साहन भत्ता दिने कार्यक्रम शुरू गरेको हो।
3: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले अमेरिका र इरान बीचको शान्ति सम्झौता धेरै नजिक पुगेको दावी गर्नुभएको छ। आज सामाजिक सञ्जाल एक्समा लेख्दै उहाँले दुई देश ऐतिहासिक सम्झौताको निकै नजिक पुगेको जानकारी दिनुभएको हो। प्रधानमन्त्री शरीफका अनुसार आगामी 24 घण्टाभित्र यो सम्झौताले अन्तिम रूप पाउनेछ। सम्झौता फाइनल हुने बित्तिकै पाकिस्तानले पनि यस शान्ति सम्झौतामा इलेक्ट्रोनिक माध्यमबाट हस्ताक्षर गर्ने तयारी गरिरहेको उहाँले उल्लेख गर्नुभयो। त्यस लगत्तै आगामी हप्तादेखि प्राविधिक तहको वार्ता शुरू हुने बताइएको छ। यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्झौताको अन्तिम चरणमा रहेको जानकारी दिनुभएको थियो। इरानका विदेश मन्त्री सैयद अब्बास अराक्सीले युद्ध अन्त्यको सम्झौतापछि मात्र होर्मुज जलमार्ग पुनः खुला गरिने स्पष्ट पार्नु भएको छ। युद्ध अन्त्यका निम्ति अमेरिकासँग हुने सम्भावित सम्झौतामा होर्मुज जलमार्ग पुनः खोल्ने विषय पनि समावेश रहेको बताउनुभयो। उहाँले इरानको आणविक कार्यक्रम सम्बन्धी वार्ता भने पछि हुने जानकारी दिनुभयो। यो युद्ध गत फेब्रुअरी 28 अमेरिका र इजरायलले इरानमा गरेका हवाई आक्रमणसँगै शुरू भएको थियो। त्यसको जवाफमा इरानले इजरायल तथा खाड़ी क्षेत्रमा रहेका अमेरिकी सहयोगी राष्ट्रमाथि आक्रमण गरेको थियो। त्यसपछि विश्वको तेल तथा तरलीकृत प्राकृतिक ग्यास ओसार पसारको प्रमुख जलमार्ग होर्मुज स्ट्रेट अवरूद्ध छ।
2: नेपाल परिवेशमा अब खेल समाचार। आईसीसी महिला टी20 विश्वकपमा स्कटल्याण्डले विजयी शुरूआत गरेको छ। आज भएको पहिलो खेलमा स्कटल्याण्डले आयरल्याण्डलाई 40 रनले पराजित गरेको हो। स्कटल्याण्डले दिएको 162 रनको लक्ष्य पछ्याएको आयरल्याण्डले 19 ओभर 1 बलमा सबै विकेट गुमाउँदै मात्र 121 रन बनाउन सक्यो। आजको दोस्रो खेलमा अहिले अस्ट्रेलिया र दक्षिण अफ्रिका बीच प्रतिस्पर्धा भइरहेको छ। टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ताजा अवस्थामा 14.3 ओभरको खेल सकिँदा 5 विकेटको क्षतिमा 126 रन बनाएर खेलिरहेको छ। आजै हुने तेस्रो खेलमा वेस्ट इण्डिज र न्यूजील्याण्ड साउथह्याम्प्टनमा भेट्नेछन्। यो खेल आज राति सभा 11 बजे शुरू हुनेछ।
3: नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो संस्करणका लागि कर्णाली याक्सले युवा लेग स्पिनर युवराज खत्री सहितका 7 खेलाड़ीलाई रिटेन गरेको छ। कर्णालीले आज एनपीएलका लागि युवराज सहित कप्तान सोमपाल कामी, गुलशन झा, नन्दन यादव, दीपक डुमरे र युनिस सिंह ठकुरीलाई रिटर्न गरेको जानकारी दिएको हो। कर्णालीले विपिन शर्मालाई भने रिलीज गरेको छ। कर्णालीले विपिन सहित अर्जुन घरती, दिपेन्द्र राउत, मनिष थापा, इमरान शेखलाई पनि रिलीज गरेको छ। पहिलो संस्करणमा प्लेअफमा स्थान बनाएको कर्णाली दोस्रो संस्करणमा भने छैटौं स्थानमा रहेको थियो।
4: विश्वकप फुटबल विशेष।
2: अब विश्वकप फुटबलको विवरण सहित सहकर्मी दिनेश सोसी।
5: फिफा विश्वकप अन्तर्गत समूह बीको खेलमा आज कतार र स्विजरल्याण्ड बीच प्रतिस्पर्धा हुँदैछ। दुई टोली अमेरिकाको सान्टा क्लोरा स्थित लेभाइस स्टेडियममा नेपाली समय अनुसार आज राति 1:15 भिड्न लागेका हुन्। कतार बलियो टोली स्विजरल्याण्डलाई चुनौती दिने लक्ष्यका साथ मैदानमा उत्रनेछ भने अनुभवी युरोपेली टोली स्विजरल्याण्ड नकआउट चरणतर्फ बलियो कदम चाल्ने योजनामा हुनेछ। स्विजरल्याण्डले छनौट चरणमा 6 खेलमा 2 गोल मात्र खाँदै सहज रूपमा विश्वकप यात्रा तय गरेको थियो। टोलीका कप्तान ग्रानिट झाकाले मिडफिल्डमा नेतृत्व गर्नेछन् भने ब्रिन एम्बोलो, रुबिन भागार्स र युवा प्रतिभा जोहान मोजाम्बी आक्रमणमा खतरनाक खेलाड़ी मानिन्छन्। गोलरक्षक ग्रेगार कोबेले विश्व फुटबलकै उत्कृष्ट गोलरक्षक मध्ये एक मानिन्छन्। रक्षा पंक्तिमा मानुएल आकाङ्जी र रिकोर्ड रोड्रिगेज जस्ता अनुभवी खेलाड़ीको उपस्थितिले टोलीलाई थप मजबूत बनाएको छ। अर्कोतर्फ कतारी टोलीको कमान अनुभव हसन अल हाइड्रोसले सम्हाल्नेछन्। स्टार फरवर्ड अक्रम अफिफले उनलाई साथ दिनेछन्। टोलीका लागि अफिफ र अल्मोइज अलीको प्रदर्शन निर्णायक हुनेछ। त्यसैगरी सन्यास फिर्ता लिएका कप्तान हाइड्रोसको उपस्थिति र प्रशिक्षक लाप्टेगुईको रक्षात्मक रणनीतिले कतारलाई बलियो टोलीका रूपमा उभ्याउने अनुमान गरिएको छ। साउदी अरेबियाको अल हिलाल जस्तो बलियो क्लबलाई हराएको अनुभव बटोलेका अफिफ र हाइड्रोस काउन्टर अट्याकमा स्विजरल्याण्डका लागि घातक बन्न सक्नेछन्। आक्रमणमा अफिफ र एडमिल्सन र युसुफ अब्दु रिसाक कतारका मुख्य आशाका रूपमा हेरिएका छन्। तर बलियो स्विस रक्षा विरूद्ध उनीहरूलाई अवसर सिर्जना गर्न कठिन हुनेछ। स्विजरल्याण्ड विरूद्ध कतार हेड टू हेडमा भने अगाडि देखिएको छ। यी दुई टोली एक पटक मात्र अन्तर्राष्ट्रिय मंचमा आमने सामने भएका छन्। सन् 2018 कतारले मैत्रीपूर्ण खेलमा स्विजरल्याण्डमाथि 1-0 साँगुरो जित हात पारेको थियो। फिफा वरियताको 19 स्थानमा रहेको स्विजरल्याण्ड विश्वकपको रेगुलर टोली हो। वरियतामा 56 स्थानमा रहेको कतार भने दोस्रो पटक विश्वकप खेल्न लागेको हो।
2: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
3: यस वर्षको मनसून भित्रिन अझै केही समय लाग्ने, आगामी 3 दिन कतै पनि भारी वर्षा नहुने।
2: परराष्ट्र मन्त्री खनाल आज राति चीन जाँदै सुस्तामा एसएसपीको प्रवेश रोक्न एमालेको माग, माओवादीको प्रदर्शन।
3: रासोपाको प्रदेश अधिवेशन अन्तर्गत बागमती र लुम्बिनीमा मतदान प्रक्रिया जारी, नयाँ शक्तिको नाम परिवर्तन गरेकोमा बाबुरामको पछुतो।
2: अबको 24 घण्टामा अमेरिका इरान बीच सम्झौता हुने पाकिस्तानी प्रधानमन्त्रीको दावी। युद्ध अन्त्यको सम्झौतापछि मात्र हुर्मुज जलमार्ग पुनः खोलिने इरानको अडान कायमै।
3: र विश्वकप फुटबलमा आज राति कतार र स्विजरल्याण्ड बीच प्रतिस्पर्धा हुँदै महिला विश्वकपमा स्कटल्याण्डले गर्यो विजयी शुरूआत।
2: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। माधव र अप्सरा विदा हुन्छौ। नमस्कार।
6: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
7: Texas International College announces registration open for +2 science, management, along with hotel management, humanities and law. Our features: outstanding board result, experienced faculty, modern labs and library, scholarship opportunities, sports and extracurricular activities, admission process, entrance exam, SEE grade evaluation and personal interview.
8: For more details, Texas International College, Mitra Park, Java Hill, Kathmandu. Phone 01-4479-017-4490-670. Website texasintl.edu.np.
9: Oh, Shanti, here I am. क्या खतरा समाचार आइसक्यो? बाफ्रे, अब चाहिँ के हुने हो?
10: खै खै के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन यसो त जसले नि लेखिहाल्छ नि।
9: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
10: तिमीलाई थाहा थिएन?
9: थाहा थिएन।
10: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
9: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
10: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
11: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
12: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउनु।
13: नेपाल सरकार, विज्ञापन हो।

0: के तपाईँ सम्पूर्ण घरयासी सामानहरू एउटै छानामुनि किनमेल गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्, मीन भवन नयाँ बानेश्वरमा खुलेको छ अल इन वान मार्ट सुपर मार्केट। हामी कहाँ लत्ता कपडा, खाद्य सामग्री, खाना नास्ताका पसलहरू, बैंकिङ संस्थाहरू लगायत नुनदेखि सुनसम्मका सामानहरू एउटै छानामुनि उपलब्ध छ। अब घरयासी सामानहरू किनमेल गर्न धेरै पसलहरू चार्नु पर्दैन। सम्पूर्ण सामग्रीका लागि अल इन वान मार्ट सुपर मार्केट, मीन भवन नयाँ बानेश्वर काठमाडौँ।
1: Gandaki College announced registration open for plus two computer science along with hotel management, business studies, management, humanities, education and law. Our feature outstanding both racial, psychological, practical, social and academic environment. For more detail, Gandaki College, Maiti 16, Kathmandu. Phone 01496623598510183.

0: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
1: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 को उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अंतर्गत वार्षिक ₹1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹1,00,000 उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रममा चाहिने जानकारी
0: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
1: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-778।
2: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो रेडियो दिदी बहिनी।

0: California. Extreme energy drink.
1: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
2: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
1: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
2: अध्यापन हुने विषयहरू
3: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज।
2: विशेषताहरू
1: विषय विज्ञद्वारा अध्यापन गराइने
2: अत्याधुनिक प्रयोगशाला
1: प्रविधि मैत्री शिक्षा
3: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
1: सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061-577-444 543-333।
4: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी
0: गर्न सक्छौ,
1: गर्न सक्छौ।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानिमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अधिकर्ता सानिमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौ।
1: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो रेडियो दिदी बहिनी 95 थोप्लो

नयापन, नया उत्साह, नया विचार, नया पाइला र नया सम्भावना सँगै उदाएको नया बिहानीको पहिलो प्रहरमा सामुदायिक रेडियो दिदी बहिनी पनि आजका नियमित प्रस्तुति सँगै उपस्थित भएको छ। हाम्रो रेडियोका हरेक प्रस्तुति मार्फत तपाईँको मन जित्ने प्रयास आज पनि जारी रहनेछ। अब हामी राति 11 बजेसम्म तपाईँकै समसाथमा हुनेछौं।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठिक 5 बज्यो।

0: कानून निर्माणमा संसद, सांसद र जनता बीचको अर्थपूर्ण संवाद। नमस्कार, कार्यक्रम हेलो सांसदमा तपाईँलाई स्वागत छ। म सुशीला श्रेष्ठ
1: अनि म सन्तोष गन्धर्व। जनतालाई संसद र सांसदसँग जोड्दै कानून निर्माणमा अर्थपूर्ण सहभागिता गराउने उद्देश्यले यूएनडीपी संसद सहयोग परियोजना संघको सहकार्यमा सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा संचालित सामुदायिक सूचना नेटवर्क सीआईएनले कार्यक्रम हेलो सांसद उत्पादन तथा प्रसारण गर्दै आएको छ।
0: कार्यक्रम हेलो सांसद देशभरिका विभिन्न सामुदायिक रेडियोबाट प्रसारण हुन्छ भने सीआईएनको फेसबुक पेज सीआईएन खबर, वेबसाइट सीआईएन खबर .com, युट्यूब सीआईएन च्यानल र टिकटक सीआईएन साझा खबरमा पनि सुनिरहनु भएको छ।
1: कार्यक्रम हेलो सांसदमा कानूनी रूप लिनु अघि विधेयकमा प्रस्ताव गरिएका व्यवस्था र त्यसबारेमा सांसद, संसद, सरकारवाला विज्ञ सहितको छलफलका आधारमा निष्कर्ष निकाल्ने जमर्को गर्छौं। कार्यक्रममा प्राप्त सुझाव, विचार र निष्कर्ष सहितको प्रतिवेदन संसदीय समिति, सांसद र संसदलाई बुझाएपछि विधेयकका बारेमा बहस गर्दै पूर्णता दिने हेलो सांसदको छलफलले सहयोग गर्ने विश्वास हाम्रो छ।
0: आजको कार्यक्रम हेलो सांसदमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक 2081 बारेमा सरकारवाला बीचको छलफल, सुझाव र विज्ञको टिप्पणी अनि सर्वसाधारण नागरिकको विचार पनि प्रस्तुत गर्नेछौ। प्रतिनिधि सभामा पेश भएको यो विधेयक शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफलको चरणमा छ।
1: नेपालमा अपराध अनुसन्धान, न्याय सम्पादन तथा प्रमाणको वैज्ञानिक परीक्षणलाई विश्वसनीय, निष्पक्ष र आधुनिक बनाउन आवश्यक छ। हालसम्म नेपालमा विधि विज्ञान सम्बन्धी कार्यहरू मुख्यत राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटार, ललितपुर र नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशाला तथा अन्य निकाय मार्फत सञ्चालन भएका प्रयोगशालाबाट हुँदै आएका छन्। तथापि विधि विज्ञान परीक्षण, नमूना संकलन, प्रमाण संरक्षण, प्रयोगशाला संचालन, परीक्षण तथा डिजिटल प्रमाण व्यवस्थापन सम्बन्धी एकीकृत र विशेष कानूनी संरचनाको अभाव छ।
0: कार्यक्रमको शुरूमा विधि विज्ञान प्रयोगशालाको सेवा र नागरिकको अपेक्षा राखौ। राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना संचालन विधेयक 2081 के सुधार गर्नु पर्ला? हामीले सीआईएनको सामाजिक सञ्जालमा राखेको यो प्रश्नमा 14 जनाले विचार राख्नु भएको छ। केही विचार उस्तै खालको भएका कारण हामीले नदोहोरिने गरी विचार तथा प्रतिक्रिया लिएका छौं। रमेश जोशीले लेख्नु भएको छ, ल्याबमा जाँदा कतिपय ठाउँमा लामो लाइन, महँगो शुल्क र ढिलो रिपोर्टको समस्या हुन्छ, यसमा सुधार होस्। बुढ थापा पदमले लेख्नु भएको छ, कतिपय ल्याबहरूले अत्यधिक शुल्क लिने गरेका छन्। ग्रामीण क्षेत्रमा गुणस्तरीय ल्याब सेवा पर्याप्त संख्यामा खोल्नुपर्छ। सरकारले प्रयोगशालाको नियमित अनुगमन गर्न आवश्यक छ। धनबहादुर पुनले भने जाँचको रिपोर्ट अनलाइनबाटै हेर्ने व्यवस्था अनिवार्य गर्न अनुरोध गर्नुभएको छ। रामचन्द्र कार्की भने सरकारले आवश्यक अनुगमन नगरेका कारण कतिपय प्रयोगशालाले मनपरी गरेको उल्लेख गर्नुभएको छ।
1: नेपालको संविधान 2072 प्रत्येक नागरिकलाई न्याय प्राप्त गर्ने हक, निष्पक्ष सुनवाईको हक, गोपनीयताको हक तथा मानव मर्यादा सहित बाँच्न पाउने मौलिक अधिकार सुनिश्चित गरेको छ। संविधानको धारा 20 न्याय सम्बन्धी हकको प्रत्याभूति गरेको छ भने धारा 28 व्यक्तिको गोपनीयताको अधिकारलाई संरक्षण गरेको छ। त्यसैले विधि विज्ञान सम्बन्धी कानून निर्माण गर्दा वैज्ञानिक अनुसन्धान र प्रमाण संकलनको आवश्यकता तथा नागरिकको गोपनीयता र मौलिक अधिकार बीच सन्तुलन कायम गर्नु आवश्यक देखिन्छ।
0: राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक 2081 बारेमा संसदीय समितिमा सांसद र सरकारवालाका बीच छलफल भइरहेको छ। यो विधेयकमा सुधार गर्नुपर्ने पक्षका बारेमा जानकार तथा सरकार राख्नेहरूको विचार र सुझाव कार्यक्रम हेलो सांसदमा अब सुनौ।
2: म चाहिँ भूपेन्द्र लामा, म अस्कल क्याम्पसमा पढाउँछु, एक्वाकल्चर पढाउँछु। वास्तवमा मेरो ट्रेनिङ चाहिँ माइक्रोबायोलोजी हो। कानून बनाउँदैछौ अनि ह्युमन सेन्ट्रिक बढी छौ, त्यसमाथि पनि गएर कहाँ जान्छौँ भने डिएनए। फोरेन्सिक इज नट एबाउट ओन्ली मेडिकल, मेडिकल क्राइम मात्र फोरेन्सिक होइन नि त। भेटनरी फोरेन्सिक कहाँ छ, वाइल्ड लाइफको फोरेन्सिक कहाँ छ, इलेक्ट्रोनिक फोरेन्सिक कहाँ छ, टोक्सिकोलोजीको फोरेन्सिक कहाँ छ, इन्भाइरोमेन्टल फोरेन्सिक कहाँ छ। यदि एउटा खानेपानी आयोजनाले राम्रोसँग खानेपानी वितरण गर्न सकेन, नर्मल खानेपानी टेस्ट गर्ने चिजहरूलाई के यो क्रिमिनल प्रोसिक्युसन गर्नको लागि अथियारी दिन सक्छौ त त्यो टेस्टलाई? इन्भाइरोमेन्ट, ह्युमन, एनिमल डेटा, इलेक्ट्रोनिक्स, फिजिकल, सब सबै चिजलाई म्यानेज गरेर हामीले ऐनलाई बनाउन सक्ने हो भने फेज फेजमा काम गरेर चाहिँ काम छैन।
3: यहाँहरू सबैलाई नमस्कार, म अधिवक्ता गणेश ओली। ड्राफ्टिङमै पहिला अलमलिया देख्यो, यसको चाहिँ यसको सीमा कहाँदेखि कहाँ हुने भन्ने कुरा पहिला यो यसको ड्राफ्टिङ मस्यौदाबाटै चाहिँ अलिकति प्रब्लम देखिया छ, किनभने यसमा एकदम लिमिट गरेर चाहिँ एउटा यसको मस्यौदा गरेको देखियो। दोस्रो कुरा यसको दफा तीनमा जस्तो आवश्यकता परेको खण्डमा प्रदेशमा चाहिँ प्रयोगशाला खोल्न सकिनेछ भन्ने आवश्यकता परेमा भन्ने भयो क्या। तर अहिले हामीले कति भोगिरहेछौँ भने विभिन्न सेक्टरले, म एज अ लयर हुँदाखेरि मैले मेरो सेक्टरको कुरा मात्रै मैले अलिक बढी ठूलो ठान्छु, केन्द्रीकृत प्रयोगशाला हुँदाखेरि प्रदेशमा अनिवार्य गराउनुपर्छ नि, कानूनमै प्रत्येक 7 प्रदेशमा प्रयोगशाला हुनेछ भन्नु पर्यो कि, आवश्यकता आवश्यकता छ। त्यही भएर यसलाई चाहिँ धेरै लिमिट र यसलाई केन्द्रीकृत गर्नु हुँदैन। हजारौं कानून व्यवसायहरू यसमा छ, बारले चाहिँ प्रतिरक्षाको तर्फबाट चाहिँ हामीले चाहिँ एडभोकेसी गर्छौं भने त्यो प्रतिनिधित्व हुनुपर्छ एउटा, अर्को प्लस प्रदेश सरकारबाट पनि प्रतिनिधि हुनुपर्छ।
4: वरिष्ठ वैज्ञानिक अधिकृत निराजन थापा छेत्री, फोरेन्सिकको काम गर्ने संस्था हामी मात्रै रह्यौं होइन, अहिले भर्खरै पनि हामीले भन्यौं नेपाल प्रहरीमा पनि विधि विज्ञान प्रयोगशाला छ। अब राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको काउन्सिलमा आएर त्यहाँको एक्सपर्टहरू चाहिँ आएर लाइसेन्स लिएर काम गर्ने भन्ने कुरा चाहिँ त्यति उपयुक्त भएन, त्यो भएर अहिलेलाई चाहिँ अब हामी खालि प्रयोगशालालाई स्थायित्व दिने र सञ्चालन गर्ने विषयमा मात्रै केन्द्रित हौं भनेर 76 चाहिँ यो अलिकति साँगुरिएर आयो। किन आवश्यकता पर्यो त भन्दाखेरि चाहिँ हामी विकास समिति ऐन अन्तर्गत स्थापित छौं। विकास समिति ऐनको दफा 3 के भन्छ भन्दाखेरि, कुनै विकास योजना अथवा विकास कार्यलाई कार्यान्वयन गर्नलाई नेपाल सरकारले समिति गठन गर्न सक्नेछ, काम सकेपछि त्यसलाई खारेज गर्न सक्नेछ। अब हाम्रो प्रयोगशाला त्यस्तो प्रकृतिको प्रयोगशाला हो कि होइन? अब जस्तै अहिले हामीले बन्द गरेर हाम्रो विकल्पमा काम गर्ने अरू संस्थाहरू चाहिँ उपलब्ध छन् कि छैनन्? प्राइभेटमा पनि हुनसक्छ, सरकारीमा हुनसक्छ, अरू छन् कि छैनन्? त्यस्ता निकायहरू अहिले छैनन् नेपालमा पनि। प्रहरीको ल्याब र हाम्रो ल्याबको कार्यक्षमता, हाम्रो भौतिक पूर्वाधार, हामीले अहिले देशभरिको केस धान्न सक्ने अवस्था छैन। उहाँहरू कहाँ भएको केस हामीकोमा पठायो भने हाम्रोमा पनि आएर पेन्डिङ नै हुने हो। केस यति बढ्दो क्रममा छ कि अब हामीले त्यसलाई प्रदेशमै रोक्न सकेनौं, प्रदेशमै यहीको स्तरको प्रयोगशालाहरू स्थापना गरेर प्रयोग प्रदेशबाटै परीक्षण गर्न सकेनौं भने केन्द्रमा रहेको 2 प्रयोगशालाबाट त्यो सम्भव छैन।
1: राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक 2081 जैविक, डिजिटल तथा भौतिक प्रमाणको वैज्ञानिक परीक्षणका लागि एकीकृत राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना गर्ने तथा विधि विज्ञान सम्बन्धी कार्यलाई बलियो कानूनी आधार प्रदान गर्ने उद्देश्य राखेको छ। यो विधेयकमा समावेश व्यवस्था र सुधारको आवश्यकताका बारेमा अब छलफल सुनाउने बेला भएको छ। छलफल चलाउँदै हुनुहुन्छ साथी लील प्रकाश चन्द।
5: सुरुमा डाक्टर सुभाष आचार्य, जो फौजदारी कानून विज्ञको रूपमा अनुभव र त्यो खालको अभ्यास गरिराख्नु भएको छ।
6: विधि विज्ञानसँग सम्बन्धित समस्याहरू के हो भने, एउटा समस्या हो प्रशिक्षकको योग्यता। कतिपय मुद्दाहरूमा यी प्रशिक्षकको योग्यतै पुग्दैन भनेर सर्वोच्च अदालतले फैसला गरेका छ। त्यस कारणले यो ऐनमा प्रशिक्षकहरूको चाहिँ योग्यता के हो, 6 तालिमले योग्यता पुग्ने हो कि होइन, कुनै पनि व्यक्तिलाई क्रिमिनलाइज गर्ने एक प्रकारको कन्क्लुसिभ एभिडेन्सको रूपमा यस्तो फोरेन्सिक रिपोर्टहरूले कोर्टमा काम गर्छ। अनुसन्धान तहकिकात गरेर ती आफ्नै भित्रबाट उसले एउटा रिपोर्ट ल्याउँछ र त्यो रिपोर्टको कोर्टमा टेस्ट हुँदाखेरि आयोगले सब्मिट गरेका रिपोर्टहरू होलसेलमा भन्दा 50% जति टेम्पर्ड भए भन्ने सर्वोच्च अदालतको फाइन्डिङ छ। अब त्यो भनेको कुन पपुलेसन हो, द्याट रिप्रेजेन्ट्स द 50% अफ द टोटल पपुलेसन। प्रशिक्षकको योग्यता सँगसँगै अब क्रेडिबिलिटी र उनले गरेको क्रियामा दण्ड, प्रशिक्षकलाई क्रिमिनलाइज गर्ने तर्फ पनि, क्रिमिनलाइज गर्ने तर्फ किन जस्टिफिकेसन छ भने, आजको दिनसम्म त्यस्ता सोर्स नखुलाएका डाटाहरू, इभन मुद्दाको लागि क्रिएटेड डाटाहरू पाइएको छ। कहाँसम्म भेटिएको छ भने, थुनुवालाई थुनामा राखेर थुनुवासँग स्याम्पल भोइस ल्याएर त्यो स्याम्पल भोइसलाई अर्कोमा कपी गरेर क्वेशन भोइस बनाएर दुईटालाई टेस्ट गर्न पठाएर 87% म्याच भयो भनेर आएछ। जबकि क्वेशन भोइस के हो त भन्दा, त्यही स्याम्पल भोइसलाई नै, स्ट्यान्डर्ड भोइसलाई नै कपी गरेर राखेको छ। मसँग कुनै पनि आइदर अफ जेनेटिक डीएनए को अर अफ एनी स्याम्पल यु कलेक्ट, त्यसलाई तपाईँले कहिले कलेक्ट गर्नुभयो, कसरी सिल गर्नुभयो, सिल गरिसकेपछि ह्यान्डओभर कसलाई गर्नुभयो, ह्यान्डओभर गरेर त्यसले कहाँ ह्यान्डओभर गर्यो, हुँदै हुँदै कहाँ गयो, यो अल्टिमेटली टेस्ट गर्ने ठाउँमा कोडिङ डिकोडिङ भएरै पुग्नुपर्छ। प्राइभेसीको कुरा त मेन्टेन, प्राइभेसी पनि बायसनेस पनि दुइटैको लागि यो चाहिन्छ। चेन अफ कस्टडी यदि बीचमा काहीँ टुट्यो भने त्यहाँ त रामको टेस्ट गर्न पठाएको श्यामको पो पर्छ त रिजल्ट त. यसलाई पनि ऐनले चाहिँ सम्बोधन गर्ने गरी अगाडि यसमा संशोधन हुनुपर्छ जस्तो मलाई लाग्छ.
7: म एसएसपी योग बहादुर पाल, नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशाला सामाखुसीमा प्रयोगशाला प्रमुखको रूपमा कार्यरत छु. प्रस्तावनामा नै जुन अनुसन्धान तथा परीक्षणलाई प्रभावकारी र विशिष्टकृत बनाउने भन्ने छ, यो उसमा हामी फोरेन्सिकमा रिलायबल क्वालिटी, यो गुणस्तरीय तथा विश्वसनीय भन्ने शब्द थप्दा अलि राम्रो होला कि. परिभाषा खण्डमा दुई जमा यता डिजिटल एभिडेन्स भन्ने त आयो, दुई ममा परीक्षण भन्नाले रासायनिक, भौतिक र जैविक मात्रै भन्ने शब्द आयो. त्यहाँ अहिलेको अवस्थामा हामीले डिजिटल बिर्स्यौँ भने हामी फेरि पुरानै अवस्थामा छौँ भन्ने चाहिँ देखेला. यसले दफा पाँच गाउँमा रिफरेन्स ल्याब हुनेछ भनेको छ. अब अहिलेसम्म 43 सालमा स्थापना भएर बल्ल तल्ल हामी अब यसको स्थापनाको लागि लिगल प्रक्रिया गर्दैछौ. आज नै हामीले रिफरेन्स ल्याब भन्यो भने रिफरेन्स ल्याब हुनका लागि एनमा मात्रै राख्ने हो कि त्यो अनुसारको हाम्रो क्षमता, दक्षता, योग्यता, भौतिक संरचना, क्वालिटी म्यानेजमेन्ट, आईएसओले मापदण्ड बनाउने कुराहरू यी सबै सक्षम छौ कि छैनौ, कि हाम्रो देश काल परिस्थिति अनुसार यो ठिक छ त भन्ने एउटा त्यो हो. पाँच छमा प्रयोगशालाले भौतिक पूर्वाधार विकासको लागि नेपाल सरकार, स्थानीय सरकार र निजी क्षेत्रसँग के अरे सहकार्य गर्ने भनेको छ. अब भौतिक पूर्वाधार भन्ने बित्तिकै हामीले बाटोघाटो, बिल्डिङ मात्रै भन्ने हो, त्यहाँ उपकरणदेखि अन्य अन्य कुरा, तालिम सालिमका कुरा पनि आउलान्. काम, कर्तव्य र अधिकारमा तोकिए बमोजिम अन्य काम गर्ने भनेको छ. यो भने एकदम भेग हो. विधि विज्ञान सम्बन्धी तोकिए बमोजिम अन्य काम गर्ने भनेर त्यहाँ राख्दा बेटर होला. विधि विज्ञान सम्बन्धी गृह मन्त्रालयको पनि एकजना प्रतिनिधि हुँदा बेटर हुन्छ कि यो हाम्रो जुन सञ्चालक समिति छ, यत्रो जसले चाहिँ क्रिमिनल जस्टिस सिस्टमलाई रेगुलेट गर्छ, त्यसको प्रतिनिधित्व नै नहुने हो भने त्यो अलिकति कता कता त्यो देखिन्छ कि. यसको दफा छ गाउँमा के भन्यो भन्दाखेरि कम्तीमा स्नातक तह उत्तीर्ण गरी भन्यो. स्नातक भने त बीए हो कि बीकम हो कि के हो, विज्ञानमा स्नातक भनेर भन्नु पर्यो सदस्यताको योग्यतामा, तर कुन विषय भन्ने कुरो खुलाउनु पर्छ.
8: बार एसोसिएसनको उपाध्यक्ष सरस्वती श्रेष्ठज्यू,
9: यसमा चाहिँ सञ्चालक समिति भनेर जुन कोड जोड्नु भएको छ नेपाल बार एसोसिएसनको तर्फबाट, एउटा विज्ञ व्यक्ति एउटा चाहिँ नेपाल बारबाट राखिदिनु भयो भने त्यो पनि बेटर हुन्छ. र अर्को चाहिँ अब फैसला कार्यान्वयन गर्ने, यसमा चाहिँ कस्तो भने अदालतको पनि एउटा कर्मचारीले एउटा जिम्मेवारी पाइरहेको हुन्छ कार्यान्वयन गर्ने सिलसिलामा, ताकि त्यहाँ एउटा परीक्षण गर्ने निकाय छ होइन, उसले पनि एउटा परीक्षण गर्ने हिसाबमा चाहिँ उसले कसरी परीक्षण के गर्ने भन्ने कुराहरू पनि अदालतको एउटा कर्मचारी पनि र सञ्चालक समितिमा राख्नुपर्ने जस्तो मैले महसुस गरेको छु. अब सर्वोच्च अदालतको रजिस्ट्रार भन्नुभएको छ, अब त्यहाँनिर रजिस्ट्रारले त त्यो कार्यान्वयन उसमा त गर्नु हुन्न कि निर्देशन दिनु पर्यो होइन, तर अदालतकै कर्मचारी भइदियो भने चाहिँ त्यो चाहिँ समावेश गर्दै पनि राम्रो हुन्छ भन्ने एउटा सुझाव मैले राख्न चाहे. अर्को दफा सातमा कि विशेषज्ञलाई चाहिँ सुविधा दिने भने चाहिँ के विषयमा सुविधा दिने त एउटा कोट हुनुपर्ने.
8: सुविधा भनेको तलब हो कि अथवा अर्को कुनै खालको केही उल्लेख पनि छैन,
9: के पनि उल्लेख छैन होइन, त्यो चाहिँ देखिएको छैन. र अरू विशेषज्ञले अदालतमा बयान गर्न जाँदाखेरि उसलाई चाहिँ सेवा सुविधा दिने भनेको छ, तर उसलाई चाहिँ सुरक्षित वातावरण दिनुपर्ने हो कि होइन. जस्तै बयान गर्न जाँदा विशेषज्ञलाई त एउटा सुरक्षा वातावरण पनि हुनुपर्छ नि, अदालतमा जाँदाखेरि उहाँलाई पनि त एउटा दबाव प्रभावमा पारेको हुनसक्छ नि, त्यसले गर्दाखेरि उहाँलाई दबाव प्रभावबाट बचाउनको लागि सुरक्षित वातावरणमा चाहिँ उहाँलाई बयान दिन सक्ने वातावरण क्रिएट गर्नुपर्ने एउटा एनमा यो व्यवस्था गर्नुपर्छ जस्तो लाग्छ. कसले बयान गर्दै, को विशेषज्ञले बयान गर्दैछ भन्नु थाहा नहोस् भन्नको लागि बन्द इजलासमा पनि त्यो गर्नुपर्ने हो कि जस्तो मैले.